0: सोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
1: सांचे सोलू एफएम स्टूडियो टाइम
2: 6 PM बिहान 6 बजे
3: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दुकुन नगर पालिका 5 सोलू खुम्बू
4: तथा सुप्रभात काया कैरन मा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ
5: आज 2083 साल भदौ 25 गते बिहीबार सन् 2026 सेप्टेम्बर 10 तारिक भदौ कृष्ण पक्षको चतुर्दशी तिथि
1: काया कैरन का साथ में
6: किसान पाइप प्रोडक्ट्स प्राली
1: राष्ट्र कुसान किसान
6: अ कंप्लीट पाइपिंग सॉल्यूशंस
4: काया कैरन शुरू गरौं मुख्य मुख्य खबर का शीर्षकहरुबाट
5: डीएनए जांच में प्रविधि र जनशक्ति अभाव हुँदा समस्या बेपत्ता भएकाको खोजीले पहिचान नभएका शवको लागि एआई को प्रयोग
4: बाढ़ी में अभिभावक गुमाएका बाल बालिकालाई पढ़ाउन छात्रवृत्ति बैंक बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउने माथि निर्मम बन्न सरकारलाई रवि लामी थानेको आग्रह
5: ग्यासमा कालोबजारी आयल निगम र सरकार मुख दर्शक विद्यार्थी र मजदूर सबैभन्दा बढी मारमा
4: इरानसँगको युद्ध अमेरिकी मध्यावधि चुनावपछि अन्त्य हुने ट्रम्पको दावी इरानले अमेरिकी चुनावलाई प्रभावित पार्न खोजेको आरोप
5: र एसीसी प्रिमियर कपको सेमी फाइनलमा नेपालले आज ओमानसँग खेल्दै एन्डहिलमा काठमाडौँले कर्णालीलाई हरायो
7: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना
8: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ
7: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म प्रवेश परीक्षा 2083 भाद्र 31 गते
8: बीई सिभिल बीई इलेक्ट्रिकल बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ
7: तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं
8: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2161-596-617
7: मोबाइल 98550-6078-8 98550-6079 98511-62594 98510-5424

0: ได้ทานุขรังเขาใครใจไป
1: यो चाड़ पर्व में यूरो पेंट्स प्रस्तुत कर रंगीन घर बरसिंग उपहार रु 50,000 को यूरो पेंट्स को खरीद में पाउनु लकी ड्रॉ कूपन अनि पाउनु होस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइस में पाउनु होस् एक जोड़ी को लागि बाली टूर यूरो पेंट्स घर मात्र हैन रंगाउनु होस् सपना पनि
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै

0: जीवन बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रंगसाहा पथ काठमांडू साबिकको राष्ट्रीय बीमा संस्थान
1: काया कोइरन मा अब खबरको सिलसिला भुटेको सी बाढ़ी पछि हजारौं परिवारजन अहिले डीएनए परीक्षणको नतिजाको पर्खाईमा छन् तर यसका लागि समेत लामो समय लाग्ने देखिन्छ। नेपालमा डीएनए जाँच गर्ने प्रयोगशाला भनेकै नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय अन्तर्गतको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला मात्र हुन्। सामान्य अवस्थामा यी दुवैले वर्षभरिमा 1000 नमूना पनि जाँच्दैन थिए। भुटेको सी बाढ़ीपछि एकैपटक 2000 भन्दा धेरै नमूना प्रयोगशाला पुगेका छन्। परिवारका सदस्यको नमूना काठमाडौँमा नेपाल प्रहरी अस्पताल र काठमाडौँ बाहिर जिल्ला प्रहरी कार्यालयको समन्वयमा संकलन भइरहेको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मात्रै शव र परिवारका सदस्य समेत गरेर 530 जनाको नमूना आइसकेको त्यहाँका वरिष्ठ वैज्ञानिक अधिकृत मुकुल प्रधानले जानकारी दिनुभयो। यसैबीच भुटेको सीमा आएको विनाशकारी बाढ़ीपछि बेपत्ता भएकाको खोजी र पहिचान नभएका शवको शनाखतका लागि कम्प्यूटर भिजन र डीप लर्निङ प्रविधिमा आधारित डिजिटल प्रणाली फेस ट्याग प्रयोग गर्न थालिएको छ। तस्विर वा भिडियोमा मानिसका अनुहार पहिचान गरेर सही व्यक्तिसँग जोड्ने यो आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिले हजारौं शव मध्येबाट सम्भावित 5-10 विकल्प देखाउने र त्यसपछि परिवारका सदस्य आफैले हेरेर पहिचान गर्नुपर्नेछ। कान्तिपुरमा खबर छ।
2: भोटेको सी बाढ़ीमा बेपत्ता भएका व्यक्तिको खोजीको आवाज उठाउने परिवारजन विरूद्ध सामाजिक सञ्जालमा घृणा फैलाउने विरूद्ध निर्मम बन्न सत्तारूढ़ राजसपाका सभापति रवि लामिछानेले सरकारसँग आग्रह गर्नु भएको छ। राज्य पीड़ितको पक्षमा उभिएको छ भन्ने नागरिकले महसुस गर्ने गरी कार्यवाही हुनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। सभापति लामिछानेले बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउनेमाथि सरकार व्यवहारमै निर्मम बन्नुपर्ने बताउनुभयो। सत्तारूढ़ राजसभा सभापति लामिछानेले बाढ़ी पीड़ितमाथि नराम्रो व्यवहार गर्नेहरूलाई पार्टीमा कुरो स्थान नभएको समेत बताउनुभयो। विपदमा सर्वस्व गुमाएका नागरिकको स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोक चौतारामा तुच्छ टीका टिप्पणी र कटाक्ष गर्ने कार्य तत्काल बन्द गर्न पनि उहाँले आग्रह गर्नु भएको छ। जब मानिस गहिरो चोटमा पर्छ, जब उसले अप्रत्याशित शोक भोग्छ, उसले भगवानलाई लाइट सराप्छ, यो सरकार के हो र राजसपा के हो? सभापति लामिछानेले भन्नुभयो, राजसपालाई विपदमा रुँदै गरेका नागरिकलाई होच्याउने कुनै समर्थक नचाहिएको उहाँको भनाई छ। हामीलाई त शोक र पीड़ामा परेका मान्छेहरूको पक्षमा उभिने र उनीहरूको आँसु पुछ्ने सदस्यहरू चाहिएको छ, सभापति लामिछानेले भन्नुभयो।
1: भुटेकोशी बाढ़ीमा आमा बाबु लगायतका अभिभावक गुमाएका तथा विस्थापित बनेका बाल बालिकाका लागि कक्षा 12 पढ़ाउन सरकारले छात्रवृत्ति बैंक स्थापना गर्ने घोषणा गरेको छ। बाढ़ीबाट प्रभावित बाल बालिकाको अवस्थाको वर्गीकरण गरेर आवश्यकताका आधारमा छात्रवृत्ति बैंक मार्फत आवासीय सुविधादेखि पूर्ण एक आंशिक छात्रवृत्ति र शैक्षिक सामग्री उपलब्ध गराउने सरकारले जनाएको छ। संघ प्रदेश पालिका विभिन्न संघ संस्था गैर सरकारी निकाय व्यक्तिको सहयोगमा छात्रवृत्ति बैंक स्थापना गरिने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विभिन्न निकाय र संघ संस्थाबाट प्राप्त हुने सहयोग एकीकृत गरेर छात्रवृत्ति बैंक मार्फत बाढ़ी पीड़ित बाल बालिकालाई आवश्यकताका आधारमा वितरण गरिनेछ। भविष्यमा आउने बाढ़ी पहिरो लगायतका विपदबाट प्रभावित हुने बाल बालिका पनि छात्रवृत्ति बैंकबाट लाभान्वित हुन सक्नेछन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सुनिश्चित भविष्य छात्रवृत्ति योजना कार्यक्रम सञ्चालन गर्दै बाढ़ीबाट पीड़ित बनेका बाल बालिकालाई आवासीय छात्रावास र पूर्ण छात्रवृत्ति समेत प्रदान गरिने जानकारी दिनुभएको खबर कान्तिपुरमा छापिएको छ।
2: ग्यास अभावले चूलो नबल्ने अवस्थामा पुगेका उपभोक्ताको बाध्यतामाथि खेल्दै व्यवसायी तथा व्यापारीहरूले ग्यासमा कालोबजारी गरिरहेका छन्। आफैले तोकेको प्रति सिलिण्डर 2165 रूपियाँ 38 पैसा पर्ने ग्यास उनीहरूले 4000 बिक्री गर्न थालेका छन्। आयल निगम र सरकार हुने मुखदर्शक बनेका छन्। ग्यास र पेट्रोलियम पदार्थको मूल्य आयल निगमले निर्धारण गर्छ, तर भदौ 19 निगमकै मिलिमतोमा व्यवसायहरूले ग्यासको मूल्य प्रति सिलिण्डर 2165 रूपियाँ 38 पैसा तोकिदिए। निगम संचालक समितिको अध्यक्ष उद्योग मन्त्रालयका सचिव नै हुन्छन्। मूल्य वृद्धिपछि पनि ग्यासको आपूर्ति सहज बनेको छैन, कालोबजारी बरू शुरू भएको छ। अहिले विक्रेताले त मनपरी मूल्य उठाएर उपभोक्तामाथि अत्याचार गरिरहेका छन्। यसप्रति उद्योग र निगम र सरकार समेत मौन छ। उद्योग मन्त्री गौरी कुमारी यादवले हिजो संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा उद्योगी तथा कर्मचारी तन्त्रका कारण ग्यास

0: आपूर्ति र उद्योग क्षेत्र सुधार हुन नसकेको दावी गर्नुभयो। उहाँले उद्योगीलाई पाता नफर्काएसम्म आपूर्ति सहज नहुने भन्दै आक्रोश व्यक्त गर्नुभयो। मूल्य बढ़ाउन सरकारसँग सहमति खोज्ने तर उपभोक्तालाई नियमित र सहज रूपमा ग्यास उपलब्ध गराउने जिम्मेवारीबाट उद्योगी पन्छिएको उहाँको भनाइ छ। हात जोडेर ग्यासको आपूर्ति सहज बनाइदिनुहोस् भन्दै उद्योगीहरूलाई आग्रह गर्दा पनि समस्या समाधान नभएको उहाँले सुनाउनुभयो। उद्योगीहरूलाई पाता नफर्काएसम्म चाहिँ यो ग्यास सहज हुँदैन भन्ने मेरो अन्तिम विश्लेषण हो, उहाँले बैठकमा भन्नुभयो। आजको नयाँ पत्रिकामा खबर छ। यसैबीच खाना पकाउने ग्यासको चरम अभावको बढ़ी मार विद्यार्थी र दैनिक जलादारी गर्ने मजदूरमा परेको छ। एउटै मात्रै सिलिण्डर भएकाले सकिने बित्तिकै अर्को भर्न सकिने अवस्था नरहँदा विद्यार्थी र मजदूर यसको बढ़ी मारमा परेका छन्। ग्यास नपाएको गुनासो मात्रै बढ़ी आउने गरेका छन्। विभागको गुनासो अधिकारी अर्जुन खड्काका अनुसार गुनासो गर्नेमा धेरैजसो दीर्घरोगी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विद्यार्थी र मजदूर छन्। उनीहरूको गुनासो सम्बोधनका लागि विभागले नेपाल आयल निगम र सम्बन्धित ग्यास उद्योगी समक्ष प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन आग्रह गर्छ, तर सम्बोधन असाध्यै कम हुने गरेको उहाँको भनाइरहेको खबर आजको गोर्खा पत्रमा छ।
1: काया कैरनमा बाढ़ीले जलविद्युत क्षेत्रमा पारेको असर र अबको कामबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-84। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। 7 दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: 40 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ
1: गुणस्तरीय इंजीनियरिंग शिक्षा को लागि विगत 26 वर्ष देखि समर्पित यस एक्मे इंजीनियरिंग कलेज में शैक्षिक सत्र 2083-84 का लागि स्नातक तह में बीई सिविल बीई कंप्यूटर बी आर्किटेक्चर र बीआईटी विषय में भर्ना खुल्यो।
2: संपर्क एक्मे इंजीनियरिंग कलेज वसुंधरा काठमाडौँ।
1: फोन नंबर 01-5670-924-5670-925।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले डीएनए जाँचमा प्रविधि र जनशक्ति अभाव हुँदा समस्या, बाढ़ीमा अभिभावक गुमाएका बाल बालिकालाई पढ़ाउन छात्रवृत्ति बैंक, बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउने माथि निर्मम बन्न सरकारलाई रवि लामी छानेको आग्रह, ग्यासमा कालो बजारी, आयल निगम र सरकार मुख दर्शक लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी खबर। भोटेको सुन आएको बाढ़ी पहिरोले सर्वसाधारणको घर जग्गा र व्यवसायमा ठूलो क्षति पुर्याएपछि बैंकको धितो र ऋण असुली लोन रिकभरी सम्बन्धी चासो बढ़ेको छ। तर प्राकृतिक विपत्तिका कारण धितो बगेको अवस्थामा पनि बीमाले राहत दिने भएकाले लोन रिकभरीमा प्रणालीगत समस्या नहुने बैंकरहरू बताउँछन्। बाढ़ी पहिरोले जनधनको ठूलो क्षति गरे पनि वित्तीय संस्थाले लगानी गरेको कर्जाको जोखिम भने ठूलो नरहेको नेपाल बैंकर्स संघले जनाएको छ। नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत सीईओ अनिल शर्माका अनुसार बाढ़ी लगत्तै प्रभावित शाखाहरूबाट लिएको प्रारम्भिक तथ्याङ्क अनुसार झण्डै 2.5 अर्ब बराबरको कर्जा मात्रै प्रत्यक्ष प्रभावित क्षेत्रसँग जोड़िएको देखिएको छ। बाढ़ी पहिरोले प्रभावित क्षेत्रका घर जग्गा तथा व्यावसायिक संरचनामा क्षति पुर्याएकाले कर्जा असुलीमा केही चुनौती थपिने भए पनि अधिकांश बैंक कर्जालाई बीमाले समेटेको संघको भनाइ छ। त्रिशुली बाढ़ीमा परेर क्षतिग्रस्त भएका नेपाल विद्युत प्राधिकरणका जलविद्युत उत्पादन तथा प्रसारण आयोजनाहरूको बीमा नै नभएको पाइएको छ। प्राधिकरणको सहायक कम्पनीले निर्माण गरेका परियोजनाहरूको बीमा गरिए पनि प्राधिकरणकै स्वामित्वमा रहेका परियोजनाको बीमा भने नगरिएको खबर नयाँ पत्रिकामा छ।
3: बाढ़ीका कारण 2 दर्जन भन्दा धेरै जलविद्युत आयोजना प्रभावित भएका छन्। संचालनमा रहेका आयोजनाको विद्युत उत्पादन बन्द भएको छ भने निर्माणाधीन आयोजनाका उत्पादन गृह, प्रसारण संरचना, पहुँच मार्ग लगायतका महत्वपूर्ण भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ। प्रारम्भिक अनुमान अनुसार भोटेकोशी बाढ़ीबाट जलविद्युत क्षेत्रमा मात्रै झण्डै 30 अर्ब रूपियाँ बराबरको क्षति भएको छ। भौतिक संरचनाको क्षतिसँगै विद्युत उत्पादनमा आएको अवरोध, निजी क्षेत्रको लगानीमा परेको जोखिम र प्रभावित आयोजनाको पुननिर्माण तथा पुनरुत्थानका लागि सरकारले तत्काल के गर्नुपर्छ भन्ने विषय अहिले महत्वपूर्ण बनेको छ। यही विषयमा हामीले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अध्यक्ष मोहन कुमार गांगीसँग कुरा गरेका छौं।
5: 3 वटा आयोजनाहरू प्रभावित भए र 9 वटा आयोजनाहरू विद्युत उत्पादन बन्द छ। 2 वटा आयोजनाहरूमा त्यति ठूलो क्षति पुगेको छैन, तर त्यो क्षति नपुगेको पनि प्रसारण लाइनमा क्षति पुगेको कारणले गर्दाखेरि ती आयोजना पनि बन्द छन्। एउटा 25 मेगावटको सोलर आयोजना र एउटा 6 मेगावटको जलविद्युत आयोजना छन्। हाम्रा चाहिँ 917 जना मान्छे आज पनि बेपत्ता छन्। प्राइभेट कम्पनीहरू जति परे छन्, प्राइभेट कम्पनीहरूको सम्पूर्णको इन्सुरेन्स छ। जस्तो कसैको पावर हाउस जोगिया छ, कसैको इन्टेक जोगिया छ, कसैको के जोगिया छ, 100% स्वयंभाव भएको त कुनै पनि छैन। भनेपछि 26-30 अर्ब चाहिँ क्षति पुगो भन्ने चाहिँ मेरो हेराइ छ, तर एक्चुअल चाहिँ आउनु अलिकति टाइम लाग्छ। यति धेरै प्राविधिक जनशक्ति बग्यो, 180 जना इन्जिनियर बगेका छ हेर्नुहोस्, त्यो 180 जना त्यो क्वालिफाइड इन्जिनियर टोनेलमा काम गर्ने त लेबर पनि क्वालिफाइड हो, त्यही खालको लेबर अर्को भेट्दैन।
4: पुनर्सञ्चालन गर्नका लागि कति समय लाग्ने देखिन्छ?
5: प्रसारण लाइन र तपाईँको बाटो नभइकन जलविद्युत बन्दैन। अब त्यो कुरामा चाहिँ सरकारले कति छिटो गर्छ, त्यसले चाहिँ हाम्रो प्रोजेक्ट कति छिटो रिभाइभ हुन्छ भन्ने आउँछ। कम चाहिँ तपाईँको प्रोग्रेस भएको, कम क्षति भएको प्रोजेक्टहरू चाहिँ अलिक छिटो आउला, अलिकति धेरै क्षति भयो भने त 2-3 वर्ष पनि लाग्न सक्छ।
4: भोटेको क्षेत्रमा भएको क्षतिले नेपालको कुल विद्युत उत्पादन र विद्युत बिक्री आमदानीमा कस्तो असर पर्ने देखिन्छ?
5: अहिले हाम्रो 4300 मेगावट उत्पादन छ, होइन, उत्पादन थपिरहेको छ। फेरि हामी 6400 मेगावट देशभरि हामी निर्माण गरिरहेका छौँ। निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाहरू कुनै न कुनै आयोजना कुनै न कुनै बेला जोडिने छन्, किनभने निजी क्षेत्रले त्यो लेभलमा आयोजनाहरू बनाइरहेछ। 431 मेगावट चाहिँ हाम्रो सिस्टमबाट आउट भयो क्या। मलाई चाहिँ लोड सेडिङ नै हुने लेभलमा चाहिँ तपाईँको अप्ठ्यारो पर्छ भन्ने छैन, तर केही केही चाहिँ तपाईँको निर्यातमा असर पर्न सक्छ।
4: जलविद्युत क्षेत्रलाई प्रोत्साहन दिने गरी सरकारले तत्काल ल्याउनु पर्ने योजनाहरू
5: इपानले साह्रै धेरै पहिलेदेखि माग उठाउँदै आएको वान रोड पोलिसी, 8 वटा मन्त्रालय, 24 विभाग, 200 भन्दा बेसी टेबलमा जानु नपरोस् भन्ने माग हो हाम्रो। त्यहाँ चाहिँ त्यो 8 वटै मन्त्रालयका प्रतिनिधि राख्ने विभाग त्यसले नै समितिको, एउटा सचिवको नेतृत्वमा एउटा चाहिँ प्राधिकरण विद्युत उत्पादन प्राधिकरण भनेर गठन गरिदिने, त्यहाँ गएपछि हाम्रो सबै सकियो क्या। त्यो तपाईँहरूको बाचापत्रमा छ त्यो कार्यान्वयन गर्दैदेखि हाम्रा धेरै झन्झटहरू कम हुन्छ। 30 वर्ष 35 वर्ष पछाडि त राज्यको सम्पत्ति हो नि त, भोलि चाहिँ 35 वर्ष 40 वर्ष जे होस् त्यो लाइसेन्सको पिरियड सकेपछि त त्यो सबै राज्यको होइन भनेको। त्यस अर्थमा त म त राज्यको काम गरिरहेको छु त, नीति नियमहरू निजी क्षेत्र फ्रेन्डली बनाउनु पर्यो, म त अझै थपमा छु 10 वर्षलाई संकटकाल घोषणा गरिदिनु पर्यो, हाइड्रो पावर कसरी डिजिटल गर्न नपाउने। यो त के छ भने जनताले चाहिँ धेरै बुझिरहेको छन्, अहिले जनताले धेरै बुझेका छन्, हतपत्त धेरै डिस्टर्ब गर्दैनन्। जल विद्युत भनेको विकास निर्माण लिएर गाउँमा जाने र समृद्धि दिएर फर्किने भन्ने, त्यो के छ भने नेपाल सरकारले नै 10% स्थानीय दिनै पर्छ भनेर सिर दिन लागेको छ नि त। अब बाटो र बिजुली नपुगिकन काम शुरू हुँदैन, काम शुरू हुनलाई बाटो र बिजुली लानु पर्यो, त्यहाँ चाहिँ त्यो विकास निर्माण लिएर गयो प्रोजेक्टले होइन। अब त्यहाँ स्थानीयमा रोजगारी सिर्जना हुन्छ, स्थानीयमा तपाईँको मोबिलिटी बढ्छ मान्छेको।
3: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष मोहन कुमार डाँगी संघको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: बाढ़ीका कारण मरेका पशु पंक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पंक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिरकोन छर्किएर गाड्नुहोस्।

0: पाँचो एकमात्र डिटिएच सेवा जस्तो
1: टेसन खुसीको कनेक्सन
2: बाढी र डुबानबाट बच्न के गर्ने
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ
5: अब बाँकी खबर नुवाकोटको त्रिशुली नदी र तादी नदीको सन्दर्भस्थल विरूर नगरपालिकाको निकै चहलपाल हुने देवीघाट बजार अहिले चकमन्न छ त्यहाँ अहिले बजार नजिकै ढुङ्गामा कुदिएको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पूर्ण कदमको शालिम मात्रै सग्लो छ यही भदौ 10 गते आएको भटेकोशी हिम बाढ़ीले वितण्डामा चाएपछि देवीघाट बजार खण्डहरमा परिणत भएको छ त्यहाँ भएका रूख समेत संग्रह छैनन् कल्पना नै नगरेको बाढ़ीले अधिकांश घरमा पुगेपछि 300 भन्दा बढ़ी विस्थापित परिवारले नजिकैको होल्डिङ सेन्टर आश्रय लिइरहेका छन् लाखौंको सम्पत्ति रातारात रेतिएपछि बाढ़ीबाट बाँच्न सफल देवीघाट र ढुङ्गे बजारका बासिन्दा अब अर्कै ठाउँ सर्न चाहन्छन् वर्षौं त्यही जीवन बिताएकाको मन भने अडिन सकेको छैन बगरमा बदलिएको बजारमा फेरि पनि यस्तै विपद आउन सक्ने भएकाले उनीहरू उचित ठाउँमा स्थानान्तरण हुन चाहन्छन् होल्डिङ सेन्टरमा बसेको 15 दिन पुग्दा पनि विस्थापित परिवार व्यवस्थित पुनस्थापनाको पर्खाईमा छन् वर्षौंदेखि धार्मिक पर्यटकीय र व्यापारी केन्द्रका रूपमा स्थापित देवीघाट बगरमा परिणत भएपछि अन्तकते पुनस्थापना हुने पर्खाई समेत उनीहरूको छ बगर बनेको बजारमा अड्दैन मन शीर्षकको खबर गोर्खा पत्रमा छ
4: अब विदेशको खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध अबको 2 महिनापछि नोभेम्बर 3 हुने अमेरिकी मध्यावधि चुनाव लगत्तै अन्त्य हुने दावी गर्नुभएको छ उहाँले इरानले अमेरिकी चुनावलाई प्रभावित पार्न युद्ध लम्ब्याउन खोजिरहेको आरोप लगाउँदै अमेरिकी आर्थिक तथा सैन्य दबावका कारण तेहरान धेरै समय टिक्न नसक्ने दावी गर्नुभएको रोइटर्सले जनाएको छ ट्रम्पले हिजो पत्रकारहरूसँग कुरा गर्दै चुनावपछि तत्काल युद्ध अन्त्य गर्ने बताउनु भएको हो इरानले अमेरिकी नाममा आफू अनुकूल परिणाम निकाल्ने प्रयास गरिरहनु भएको छ इरानले युद्ध लम्ब्याएर अमेरिकी मतदातामा असन्तुष्टि बढ़ाउने र त्यसबाट रिपब्लिकन पार्टी कमजोर बनाउने प्रयास गरिरहेको ट्रम्पको आरोप छ तर ट्रम्पले इरानसँग पुनः वार्ता हुने सम्भावना भने पूर्ण रूपमा अस्वीकार गर्नुभएको छैन उहाँले वार्ता सम्भव भए पनि अहिले अमेरिकी प्रशासन त्यसका लागि सक्रिय रूपमा अघि नबढ़ेको उहाँले बताउनु भएको छ यसअघि इरानको आणविक कार्यक्रमलाई लिएर भएका वार्ताहरू निष्कर्षमा पुग्न नसकेपछि दुई देशबीचको तनाव थप चर्किएको छ
5: अब केही खेल खबर यसैसी पुरूष प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपालले आज ओमानसँग खेल्दैछ मलेसियाको क्वालालम्पुरमा रहेको बायोमास ओभलमा हुने खेल नेपाली समयअनुसार अहिले बिहान 7:15 शुरू हुनेछ समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल समूह एकको विजेताका रूपमा सेमी फाइनलमा पुगेको हो नेपालले समूह चरणका पहिलो 3 खेल जितेको थियो भने अन्तिम खेलमा हङकङसँग 15 रनको पराजय भोगेको हो यद्यपि समान 6 अंक भए पनि राम्रो रन रेटका आधारमा नेपाल समूह विजेता बनेको छ ओमानले समूह चरणमा 4 मध्ये 2 खेल जितेको थियो अन्तिम खेलमा भने ओमान संयुक्त अरब इमिरेट्ससँग 49 रनले पराजित भयो यस्तै आजको खेलमा जित हात पार्ने टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ अर्को सेमी फाइनल खेल संयुक्त अरब इमिरेट्स युए र हङकङ बीच आज हुँदैछ प्रतियोगिताको फाइनल खेल पछि शनिबार हुने तालिका रहेको छ यस्तै लगातार 3 खेल जितेको कर्णाली शिवराजलाई 3-1 हराउँदै काठमाडौँ रेड्सले नेपाल भलिबल लिग एनभीएलमा महत्वपूर्ण जित निकालेको छ अहिलेको लीगमा कर्णालीले पहिलो हार बेहोरेको हो काठमाडौँको यो तेस्रो जित हो उसले प्लेअफको सम्भावनालाई बलियो बनाएको छ एनभीएलमा आज लीग चरणका अन्तिम 3 खेल हुँदैछन् पहिलो खेल अन्नपूर्ण सगरमाथा बीच दिउँसो 1 बजे दोस्रो खेलमा कर्णाली र मधेस बीच दिउँसो 4 बजे तथा तेस्रो खेल बेलुकी 7 बजे काठमाडौँ र खप्तड बीच हुनेछ
4: काया कैरनमा अब केही खबर संक्षेपमा नुवाकोटको देवीघाटमा भोटेकोशी नदीले पुल बगाएको ठाउँमा नयाँ पुल राखिएको छ। नेपाली सेनाले पाँच दिन लगाएर हिजो बेलुकी एक्रो ब्रिज भनिने नयाँ पुल जडानको काम सकेको हो। नयाँ पुल आजदेखि पैदल यात्रीका लागि खुला रहने र भोलिदेखि गाड़ी चल्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
5: अहिले गण्डकी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षा भइरहेको छ। गैराती बागमती प्रदेशदेखि पश्चिमका विभिन्न क्षेत्रमा हल्कादेखि केही ठाउँमा ठूलो पानी पर्यो। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो छ घण्टामा बर्दियामा सबैभन्दा बढ़ी 63.2 मिलिमिटर वर्षा भएको छ। यस्तै देशका पश्चिम पहाड़ी धेरैजसो ठाउँमा वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़का साथै मधेस प्रदेश तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ।
4: कांग्रेस सभापति गगन थापा पार्टीको आन्तरिक विवाद मिलाउन निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीको मागमा थप लचिलो भन्नुभएको छ। देउवा पक्षीले प्रतिष्ठाको विषय बनाएका माग सम्बोधन गर्न थापा तयार हुनुभएको खबर नयाँ पत्रिकाले लेखेको छ।
5: तत्कालीन संघीय संसद भवन जलेको एक वर्ष पूरा भएको छ। वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बीआईसीसीको नामले चर्चित यो भवन नवयुवा आन्दोलनमा जलेर यस्तो अवस्थामा थियो। अहिले पनि त्यही अवस्थामा रहेको खबर कारोबारमा छ।
4: सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउन हस्ताक्षर संकलन शुरू भएको छ। नेकपा संसदीय दलमा बहुमतका लागि 11 सांसद चाहिनेमा हिजो बिहानसम्म 9 जनाको हस्ताक्षर संकलन भएको छ। अरू सांसदलाई पनि फकाइँदै गरेको खबर कान्तिपुरले लेखेको छ।
5: पश्चिम नेपालमा बढ़ी खेती गरिने कफी पछिल्लो समय पूर्वका धेरै ठाउँमा विस्तार हुन थालेको छ। पूर्वका सोलोखुम्बुदेखि ओखलडुङ्गा, खोटाङ, भोजपुर, शंखुवासोभा, तेह्रथुम, चापलेजुङ, पाँचतर र इलामसम्म व्यापक रूपमा कफी खेती विस्तार भएको छ।
4: मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 संशोधन राख्न सांसदलाई खुल्ला भएको छ।
5: भोटेकोशी त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ी पहिरोको कारण मधेस प्रदेशका बजारमा हरियो तरकारीको आपूर्ति प्रभावित भएको खबर आजको गोर्खा पत्रमा छ।
4: जलवायु परिवर्तनको अत्यधिक जोखिममा रहेका देशलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको हानि तथा नोक्सानी कोषबाट नेपालले 2 करोड़ अमेरिकी डलर अर्थात करिब 3 अर्ब रूपियाँ वित्तीय सहयोग पाउने भएको छ। यस्तै वायुमण्डलमा पाइने कालो कार्बन ब्ल्याक कार्बनले पृथ्वीको तापक्रम बढ़ाउन यसैका अनुमान भन्दा अधिक भूमिका निर्वाह गरेको एक वैज्ञानिक अध्ययनले देखाएको छ भने भोटेकोशी बाढ़ीबाट प्रभावित नेपालका लागि जलवायु वित्त सहयोग जुटाउने प्रयासले अन्तर्राष्ट्रिय तहमा चासो बढ़ाएको छ।
5: भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी तथा पहिरोको कारण तराई मधेसको पर्यटकीय व्यापार एक हप्ता यता कमजोर बन्दै गएको छ। काठमाडौँ हेटौँडा जोड्ने मुख्य सड़कहरू अस्तव्यस्त बनेपछि मधेस हुँदै काठमाडौँ वा पोखरातर्फ जाने आउने भारतीय पर्यटकको संख्या ठप्प जस्तै बनेको कारोबारले लेखेको छ।
4: काया कैरनमा अब पालो उखानको
5: दुःखको मानु सुखको निन्द्रा
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: डीएनए जाँचमा प्रविधि र जनशक्ति अभाव हुँदा समस्या। बेपत्ता भएकाको खोजी र पहिचान नभएका शोधको लागि एआईको प्रयोग।
4: बाढ़ीमा अभिभावक गुमाएका बाल बालिकालाई पढ़ाउन छात्रवृत्ति बैंक। बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउनेमाथि निर्मम बन्न सरकारलाई रवि लामिछानेको आग्रह।
5: ग्यासमा कालोबजारी आयल निगम र सरकार मुखदर्शक। विद्यार्थी र मजदूर सबैभन्दा बढ़ी मारमा।
4: इरानसँगको युद्ध अमेरिकी मध्यावधि चुनावपछि अन्त्य हुने ट्रम्पको दावी। इरानले अमेरिकी चुनावलाई प्रभावित पार्न खोजेको आरोप।
5: र एसीसी प्रिमियर कपको सेमी फाइनलमा नेपालले आज ओमानसँग खेल्दै एनभीएलमा काठमाडौँले कर्णालीलाई हरायो।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले आशिष खनालले बनाउनु भएको कार्टुन लिएका छौं। पोर भदौ 24 केपी ओली हेलिकप्टरबाट भाग्नु परेको र रवि लामिछाने चाहिँ जेलबाट निस्केको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ओली र रविको बाटोमा भेट भएको छ अनि रवि भन्दैछन् भागेको वर्षगाठको शुभकामना है, अनि ओली जवाफ फर्काउँदैछन् सेम टु यू। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। डेंगी लाग्न नदिन लामखुट्टेको टोकाईबाट

0: radio next to your heart. Sonu FM 101.2 MHz.
1: एकजनाको हातमा पत्रिका छ शीर्षक छ गृहमन्त्रीले पोस्ट गरे पुलको पीआई निर्मित फोटो र नजिकै रहेका अर्को व्यक्ति केही हात उठाउँदै भन्दैछन् प्रति यस्तो लेखिएको छ यो एआईको विकास साह्रै सजिलो हुँदो रहेछ बुझ्नुभयो चित्त नबुझे डिलिट गर्दै भइगयो हस्त प्राविधिक साथीहरूको दितालाई धन्यवाद अहिलेलाई मूल प्रकाश सिंह सन्तोषको मेरो विदा प्राण तपाईँको आजको दिन शुभ होस्।

0: बाट बचाऊ र बचाऊ यौन हिंसा सामाजिक अपराध हो। बाल बालिका यौन हिंसा को जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र प्रतिस्पर्धीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव फर्काव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रित नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव दोष विखण्ड तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेच विखण्ड र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव दोष विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सोलुखुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
6: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सोलुखुम्बु बहुमुखी क्याम्पसमा 37/17/83 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
5: भर्ना कार्यक्रम हुने मिति
6: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्ष सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
5: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98/51/01/56, 98/41/63/53 र 38/52/56। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ।
0: पुलमा आगो लागेको, तार लोत्रीको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समयमै महसुल दिन उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईको बस्नामा जन्मजात पैसा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पूर्णै स्थापना केन्द्र एचआरडीसी काभ्रे बनिपा नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर सोह्र सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
0: अंकमा 9852055768
3: काम छ ठट्टैमा यो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
4: होइन एकान्छा गीत गाउँदै कता हिँडी
5: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
4: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्दा है
5: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
4: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावल संस्था जापानी भाषा पढ्ने अनि जापान जाने
5: होइन ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
4: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिनेर बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
5: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति खेर हुने रहेछ
4: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू सेट सुरक्षित गरिहाले कान्छा
5: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
6: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क 9850017979 र 01592026 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट OBGI एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिल चुच्चेपाटी काठमाडौँ
7: करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय जिल्ला अस्पताल फाप्रु सुलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको सञ्चालनका लागि तोकिएको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाप्रु सुलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रेट पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ आवश्यक कर्मचारीको पद हेल्थ असिस्टेन्ट साइक संख्या 2 स्टाफ नर्स साइट 5 संख्या 1 बायोमेडिकल टेक्निसियन साइट 5 संख्या 1 उम्मेदवारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष नमागेको हुनुपर्नेछ पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेश तोकिएको बमोजिम हुनेछ दरखास्त दस्तुर साइट 5 तहको लागि रु 700 मात्र लाग्नेछ फारम लिने बुझाउने यस अस्पतालको
2: प्रशासन शाखाबाट दरखास्त दस्तुर तिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरि प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण बाई डाटा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फाब्रु सोलुमा बुझाउनु पर्नेछ। अनुभवीलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842970166 जिल्ला अस्पताल फाब्रु सल्लेरी सोलुखुम्बु। कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
8: सञ्चालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफुल जोन सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार आलु जोन बुङ आलु क्षेत्र विस्तार कार्यक्रम सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार केबी जोन प्याकेजिङ लेबिङ तथा पोस्ट हार्भेस्ट न्यूनीकरण कार्यक्रम उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार केबी बगैंचामा थाक्रामा सहयोग बाख्रा जोन लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान
2: पेश गर्नुपर्ने कागजातहरू रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर्चुक्ता प्रमाणपत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
8: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735-2711 वा सूचना अधिकारीको नम्बर 9852-8280 र जोन प्राविधिक एकाई सोलुखुम्बु 0385-2700 सम्पर्क राख्न सक्नुहुनेछ।
2: हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: आजभोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। लौ, पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसत कोलकातामा देखिने जस्तै लक्षिन्छ त। कतै चाहिँ लागौसत त भाइ, के भएको तिमीलाई? निधाती भन त।
1: खै दिदी, के भन्नु र, साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सबै छाड्नु पर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको इज्जत प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिउ नि।
2: बारिशमा लज सृजना गरी दुवैचोटी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग ओसार पसार रोकथाम र नियन्त्रणमा जोड दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
3: एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिता तेस्रो संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते पद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सो भन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सो भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई, सम्पर्क नम्बर 98 42 81 46, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98 2083 मंगसिर 17 गते बिहान 6 बजे निर्माणाधीन कोरको रंगशाला। अब जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 9745404260 अनुराज बस्नेत 9851174219 बिपिन तामाङ 9862930264 र राजकुमार राई 9852584557। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद
4: टाइम चेक को साथ मा न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय अफसेट प्रेस सोलु दुतकुन्द नगर पालिका 5 सोलु खुम्बु।
5: खै जन्मदाता दिनुस् त
6: जन्मदाता गरेको छैन नि म्याडम।
5: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेन
7: त्यति मात्रै हो र दाई जन्मेको 35 दिन भित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार विज्ञापन
11: बोर्ड। ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भए, जाउँ न मेरो साथी।
12: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
13: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोली रुत्कुना नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
14: ए बाबु लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
15: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हिँडेको नि म त। आउँ दिदी अरू सँगै जाउँ।
16: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाछो, दम खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर्ष सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98434982, 98247718, 98443049696 र 98613314. आन्जी औषधालय सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलु खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
17: एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिता क्लिसको संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। यस नाते दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंगसिर 17 गते तद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तर

0: प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वासको भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,30,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतिसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय खुल्ने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेस्टको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस्ट .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई, सम्पर्क नम्बर 98 42 81 46, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98 60 31 37। उपस्थित भइसक्नु पर्ने मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस शुरू हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97 45 40 02 60, अनुराज बस्नेत 98 51 17 24 19, विपिन तामाङ 98 62 93 02 64 र राजकुमार राई 98 52 85 54 57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आपत्ति परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ।
1: गजेन्द्र भट्टराई, निमित्त प्रमुख प्रशासकीय अधिकृत, मापी दुखी गाउँपालिका गाउँ

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि

0: संस्कार और संस्कृति के वो मान्यता सबने बेची सके आजकल आत्मीयता यही यति कार्पेट नहीं हो विगत तीन दशक देखी को सुमधुर साथ यति कार्पेट के अंदर कार्पेट को पछाड़े यति को लोगो हेन न बिर्सन होला यति कार्पेट कार्पेट को शहनशाह
1: हल्ला खल्ला हो
2: डोजर चले अब त हाम्रा दुख का दिन सकिए
3: के सकिनु नि गाउँ मा सड़क बने पनि बसाई हिड्नु पर्ला भन्ने डर छ रात भरी सुत्न सके हैन
1: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन
4: अलिकति जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
5: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दशौं वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
4: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्सको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
5: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
6: खेतबारी जोत्न, रोपाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
7: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मा मिस कल गर्नुहोस्। लगतै तपाईलाई फोन आउनेछ।
8: आया आया भनेर पो बसेछ त। बिरामी हो क्या हो?
9: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
8: कति पीर मानेको, के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
9: हो र, के डेन्टल रे?
10: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुन्दनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
8: हाम्रा सेवाहरू
10: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
11: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
12: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु, ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा, प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 98 21 12 99 र 97 46 58 43 87।

0: एहुरो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसार की सबै भन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: वाउ कस्तो राम्रो उठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु धुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलु
2: बालक बालिकालाई काममा लगाएको उपायमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
3: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
4: नौ किन खोज्नु भएको होला हजुर को पढ्नुभयो
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
3: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
4: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगरौँ न हजुर
5: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ नेपाल सरकार विज्ञापन बोर्ड
0: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-2043 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46
7: नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा जोरबौद सोलु खुम्बु

0: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
1: किन नि के भयो सन्चो भएन
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
1: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो
5: बाप रे
4: अब चाहिँ के हुने हो
6: खोजै के आयो त्यस्तो यत्तिकै पत्याल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाथिमा यसो त जल्दै लेखिहाल्छ नि
4: अरे मिथ्या भ्रामक भन्छ के हो यो उनीहरूको चाहिँ
6: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
6: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
6: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
7: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

0: नमस्ते डाक्टर सर.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु है, एकचोटि तौल हेरौँ. अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: उस्माना, सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि. हो र? होइन होला त्यस्तो त.
5: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
6: के भएन मिस,
5: मैले सुनिसके. हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो. बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन. त्यस्तो कार्य सामाजिक अपराध हो. बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ. बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ. यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है.
7: बोक्सी अन्धविश्वास हो. बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ.
8: नेपाल सरकार, विज्ञापन बोर्ड.
9: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ. यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ.
10: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन.
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए.
11: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो.
12: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ.
13: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: लु हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो मेसेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल के नदिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: क्या खतरा समाचार आइसक्यो
6: बाप्रे
5: अब चाहिँ के हुने हो
7: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नआत्न यसो त जसले नि लेखिहाल्छ नि
5: अरे मिथ्या भ्रामक भन्छ के हो यो उनीको चाहिँ
7: तिमीलाई थाहा थिएन
5: थाहा थिएन
7: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
5: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
7: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
9: नेपाल सरकार विज्ञापन बोर्ड मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं कसैले यसो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ
9: बेचबिखन र ओसार पसारबाट बचौ सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
8: नेपाल सरकार विज्ञापन बोर्ड

0: Ai, o rádio no estudo é tempo varanda.
1: Sonu FM 101.2 MHz. Ujjwal bhavishya ko lagi hamro abhiyan.
2: Time check. Sonu FM in studio tag.
3: It's 8 AM. Bihar ko 8 baje.
1: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दुतकुंड नगर पालिका 5 सोलू खुम्बू
4: पुनः प्रसारण हुन्छ। यही बताउ 10 गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय र भौतिक क्षतिसँगै जलविद्युत क्षेत्रमा गम्भीर असर पुर्याएको छ। रसुवा र नुवाकोटमा निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजनाका इन्टेक, बाँध, पावर हाउस, पहुँच मार्ग, पुल, सुरुङका सहायक संरचना तथा प्रसारण पूर्वाधार बाढीको चपेटामा परेका छन्। कतिपय आयोजनामा विद्युत उत्पादन अवरूद्ध भएको छ भने क्षतिग्रस्त संरचना पुननिर्माण गर्न ठूलो रकम र लामो समय आवश्यक पर्ने अवस्था छ। विशेष गरी निजी क्षेत्रका जलविद्युत कम्पनीका लागि यो अवस्था अझै चुनौतीपूर्ण बनेको छ। निजी लगानीकर्ताहरूले ठूलो पूँजी लगानी गरेर निर्माण गरेका आयोजनाहरूमा प्राकृतिक विपदका कारण उत्पादन लामो समयसम्म रोकिएमा कम्पनीको वित्तीय अवस्था कमजोर हुन सक्छ। यसले बैंक तथा वित्तीय संस्थाबाट थप ऋण लिनुपर्ने अवस्था सृजना गर्न सक्छ। भोटेकोसी बाढीको प्रभावलाई केवल जलविद्युत कम्पनीको क्षतिको रूपमा मात्र हेरेर पुग्दैन। जलविद्युत आयोजनाबाट सरकारले कर, रोयल्टी तथा अन्य माध्यमबाट राजस्व प्राप्त गर्छ। आयोजना लामो समय बन्द हुँदा उत्पादन र आमदानी घट्छ। त्यसको प्रत्यक्ष प्रभाव सरकारी राजस्वमा समेत पर्न सक्छ। नेपालको विद्युत उत्पादन क्षमता विस्तार भइरहेका बेला यस्ता ठूला जलविद्युत आयोजनामा प्राकृतिक विपत्तिको क्षति हुनु ऊर्जा सुरक्षाका दृष्टिले पनि चिन्ताको विषय हो। विद्युत उत्पादन घट्दा त्यसको असर उद्योग, व्यवसाय र अन्य आर्थिक गतिविधिमा समेत पर्न सक्छ। भोटेकोसीको बाढीले ठूलो मानवीय क्षति र भौतिक विनाश मात्रै गरेको छैन, नेपालको जलविद्युत क्षेत्रमा भइरहेको ठूलो लगानी समेत प्राकृतिक विपदको जोखिममा परेको छ। निजी जलविद्युत कम्पनीको आमदानी, बैंकको ऋण, बीमा कम्पनीको दायित्व, सरकारी राजस्व, स्थानीय रोजगारी र समग्र आर्थिक गतिविधिसम्म यसको प्रभाव देखिने जोखिम छ। आज हामी भोटेकोसी बाढीले जलविद्युत क्षेत्रमा पुर्याएको क्षति र यसले समग्र अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा केन्द्रित रहेर कुराकानी गर्छौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष मोहन कुमार डाँगी। स्वागत छ मोहन कुमार डाँगीज्यू यहाँलाई उज्यालो रेडियो नेटवर्कमा।
5: थ्याङ्क यू।
4: हामीले धेरै ठूलो चाहिँ विपत्तिको सामना गर्यौं भदौ 10 गते भोटेकोसी बाढी पछि अहिले राहत पुनस्थापना काम भइरहेको छ। विशेष गरी हामी त्यहाँ जलविद्युत क्षेत्रमा भएको क्षति र यसले अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा अलिकति यहाँसँग गहिरिएर कुराकानी गर्छौं। सबभन्दा पहिले त्यहाँको अवस्था के छ, त्यो बाढी गइसके पछाडि जलविद्युत क्षेत्रको अवस्थालाई अलिकति निन्दिहालौं।
5: यसो छ, यसलाई मैले सबैभन्दा पहिला के भन्न चाहन्छु भने सम्पूर्ण श्रोताहरूलाई यो पपुलर नेटवर्क मार्फत यो चाहिँ यसलाई हामीले सामान्य बाढीको रूपमा बुझ्यौं भनेपछि गलत हुन्छ, यो गलत हुन्छौं हामी। यो चाहिँ हामीले अकल्पनीय यो महापरिले यो सुनामी जस्तो आयो, त्यसले गर्दाखेरि यो बाढी मात्रै होइन भन्न चाहन्छु सर्वप्रथम। र अर्को कुरा चाहिँ अहिले हाम्रो त्यहाँ रसुवा भोटेकोसी यो महापरिलयमा चाहिँ तेह्रवटा आयोजनाहरू प्रभावित भए, जसको आज चाहिँ विद्युत उत्पादन विभागका 9 आयोजनाहरू विद्युत उत्पादन बन्द छ। त्यो चाहिँ 2 आयोजनाहरूमा त्यति ठूलो क्षति पुगेको छैन, तर त्यो क्षति नपुगेको पनि प्रसारण लाइनमा क्षति पुगेको कारणले गर्दाखेरि ती आयोजना पनि बन्द छन्। एउटा 25 MW तपाईँको 16 आयोजना र एउटा 6 MW जलविद्युत आयोजना छन्। र अर्को चाहिँ अब यही अरू 11 आयोजना मध्ये हाम्रा चाहिँ 917 मान्छे आज पनि विपत्ता छन्। खै कति सुरुङ भित्र छन्, कति सुरुङ बाहिर छन् भन्ने कुरामा छलफल भइरहेछ। अस्ति तपाईँको आर्मीको ब्रिफिङमा पनि 121 मात्रै सुरुङभित्र छन् भन्ने कुरा आयो, तर खास गरिकन हाम्रो हराइरहेका मान्छेहरू 917 हराइरहेका छन्। र अहिले चाहिँ क्षतिको विवरणमा हामी एकदमै एक्चुअल क्षति हामीले के हुन्छ भने सबै कम्पनीहरूको, प्राय कम्पनीहरूको, जस्तो नेपाल विद्युत प्राधिकरणका कम्पनीहरूको इन्सुरेन्स छ कि छैन म भन्न सक्दिनँ, तर प्राइभेट कम्पनीहरू जति परे छन् प्राइभेट कम्पनीहरूको सम्पूर्णको इन्सुरेन्स छ। इन्सुरेन्स भएपछि हामीले चाहिँ यसै अन्दाजको भरमा यति यति मेगावटलाई यति पैसा नोक्सान भयो भन्ने अवस्थामा हामी छैनौं। खै मैले के गर्छु भनेपछि नेपाल सरकारले ऊर्जा मन्त्रालयले चाहिँ एउटा अस्ति एउटा रिपोर्ट बनाएको थियो, त्यो रिपोर्टमा चाहिँ टेन्टेटिभ, त्यो पनि टेन्टेटिभ बनाएको छ, टेन्टेटिभमा चाहिँ 67 अरब पैसा चाहिँ त्यहाँ नोक्सान भयो भन्ने नेपाल सरकारको आकलन छ। र त्यो 67 अरबमा चाहिँ हामी निजी क्षेत्रको चाहिँ त्यति नहुनुपर्ने भन्ने छ कुरा, जस्तो हुन त त्यो पनि अन्दाजै गरेको हो, तर हामीले पनि मैले पनि अन्दाजै गर्दाखेरि के भयो भन्दाखेरि जस्तै 650 जति आएन, जस्तो 11 वटा के अरे जलविद्युत कम्पनीहरूको 650 जति आयोजनाहरू प्रभावित भएको छ। अहिले हामीले सरशक्ति के हो भन्दाखेरि हामीले सरशक्ति हेर्यौँ भनेपछि हाम्रो प्रति मेगावाट 20 करोडको दरले हामी हिसाब गर्छौँ, गर्दाखेरि त्यो 100% काम नलाग्ने भयो भने 130 अरबको त्यहाँ चाहिँ क्षति हुन्छ, टोटल 100% काम नलाग्ने भयो सबै। तर त्यस्तो अवस्था त छैन, जस्तो कसैको पावर हाउस जोगिया छ, कसैको इन्टेक जोगिया छ, कसैको के जोगिया छ, 100% स्वयं भएको त कुनै पनि छैन। भनेपछि यसलाई चाहिँ अलिकति तपाईँको त्यहाँ सर्वेरै पठाएर, हाम्रो टेक्निकल मान्छे नै पठाएर, त्यो अहिले त भूगोल पनि जानलाई भूगोल सहज छैन, होइन बाटो छैन, सब छैन, त्यो कारणले गर्दाखेरि यसको लागि हाम्रो नेटै कति लस भयो भन्ने कुरा आउन चाहिँ मलाई टाइम लाग्छ। तर मैले एउटा पाइलट प्रोजेक्टको रूपमा त्यो 11 वटा आयोजना मध्ये एउटा आयोजना 216 मेगावाटको जो कोरियन लगानीमा एफडीआई आयोजना हो, त्यो आयोजनाको चाहिँ सरस्वती हेरेर त्यहाँ झन्

0: पुरै इन्टेक त्यसको ड्यामेज भएको छ. त्यो सबै हिसाब गर्दाखेरि मैले 67 हेर्दाखेरि 20% जति निकालेको थिएँ. 20% भनेको 60 अरबको 20% 12 अरब होइन. भनेको 67 सबै चाहिँ तपाईँको 130 अरबको आयोजनाहरूमा क्षति पुग्यो. त्यो 130 अरबको आयोजनाहरूमा यो पाइल प्रोजेक्टको रूपमा मैले क्यालकुलेसन गरे अनुसार 20% सत्रमा लस भयो अरे भन्यो भने हामी चाहिँ 13 दिन 26 अरब भनेपछि 26-30 अरब जति चाहिँ क्षति यो जलविद्युत आधारमा पुगो भन्ने चाहिँ मेरो हेराइ छ. त्यो मैले पनि अनुमानै गरेको हो, नेपाल सरकारले पनि अनुमानै गरेको हो. तर एक्चुअल चाहिँ आउनु अलिकति टाइम लाग्छ.
1: यसभित्र पनि यो सरकारी लगानी र निजी लगानीको अवस्था के थियो? पूर्ण रूपमा निजी क्षेत्रबाट लगानी भएको र सरकारको साझेदारीमा रहेकोमा के अवस्था थियो?
0: अनि यसो छ, सरकारको साझेदारी भयो भने हामी के भन्छौँ भनेपछि जस्तो आइपिओ खोलेको आयोजनाहरू निजी क्षेत्रको आयोजना भन्छौँ. जस्तो एनईएका धेरै आयोजनाहरू छन् तर सब्सिडारी एनईएको सब्सिडारी कम्पनी खोलेको छ. हाम्रो जस्तै लिमिटेड कम्पनी हो, त्यसले पनि जनतामा सेयर जारी गरेका छ, हामीले पनि जनतामा सेयर जारी गरेका छौँ. त्यो 11 वटा आयोजनामा हामीले त्यसरी छुट्याएर हेऱ्यौँ, किनभने जनतामा सेयर जारी भएकै आयोजना भयो नि त. भनेपछि त्यो चाहिँ आइपिपीकै आयोजना हो भन्ने हिसाबले सरकारी आयोजना भनेपछि जस्तो नेपाल विद्युत प्राधिकरणको 51% लगानी होला, तर चाहिँ लगानी भए पनि 100% त भएन. हामीले 100% नभएकोले गर्दाखेरि त्यो 11 वटै प्रोजेक्ट चाहिँ तपाईँको आइपिपीकै प्रोजेक्ट हुन् भन्ने हिसाबले हामीले क्यालकुलेसन गरेका छ.
1: क्षति भयो पछाडि अब सबैभन्दा अब आश गर्ने ठाउँ भने त्यो बिमा क्लेम नै छ अहिले सबैको होइन. अब यो त्यसको लागि के छ प्रक्रिया? अहिले चाहिँ कहाँ पुग्यो जलविद्युत क्षेत्रको त्यो संकलन भएर अथवा त्यो कम्पनीहरूसम्म पनि दावी पुगेको अवस्था छ कि के छ?
0: छैन छैन छैन. त्यो त्यो त्यो अघि पनि मैले तपाईँलाई भने नि, जस्तो दावी गर्दाखेरि पनि एउटा प्रवृत्ति पहिलेदेखि हामी बिमक संघ र हामी इपानहरू बीच विभिन्न समयमा छलफलहरू भएका छन्, हाम्रो एग्रिमेन्टहरू भएका छन्, सबै भएका छन् कि. त्यसले गर्दाखेरि हामी चाहिँ यो बिमा पोलिसी नै त्यो पोलिसीको फर्मेटै हाइड्रोपावरको लागि चाहिँ अलग बनाउनुपर्छ भन्ने एक्सर्साइज पनि हामी गरिरहेका थियौँ. अब यसमा के छ भनेपछि, यसमा के छ भनेपछि, हामीले चाहिँ धेरै पाउँछौँ भनेर धेरै भन्ने होइन. अनि भरे चाहिँ सर्भेहरूले क्यालकुलेसन गर्छ के गर्छ, पाउने त धेरै होइन. भनेपछि यो के भने, यो अन्दाजले हामीले चाहिँ यति क्षति भयो होला भनेर क्लेम गर्ने कुरा त भएन. अब के गर्नु पर्यो भने चाहिँ त्यहाँ त हाम्रो इन्जिनियरहरू पुग्नु पर्यो, सर्वे गर्नु पर्यो, त्यहाँको बिओक्यू चेक गर्नु पर्यो. बिओक्यूमा पनि जस्तो कुन कुन संरचनाको चाहिँ बिमा भएको छ, कुन कुन चाहिँ संरचनाको बिमा भएको छैन, कति बेलाको बिमा भएको छ, बिमाका बेग्ली पार्छन् नि. त्योले गर्दाखेरि त्यो अवस्थामा पुग्न पनि अघि तपाईँले पहिलो क्वेसनमा भने जस्तो कति क्षति भयो भन्ने अवस्था त्यहाँबाट त ठ्याक्कै आउँछ नि त. फेरि जस्तो हाम्रो सर्वेहरूले तयार गरेपछि त त्यसमा बिमाको सर्वेहरू फेरि हुन्छ. बिमामा हामी दावी गर्छौँ, बिमामा दावी गरेपछि बिमाले बिमाको सर्वे पठाउँछ उसले भेरिफाई गर्नलाई. त्यो भेरिफाई गर्दाखेरि भेरिफाई हुने खालको भेरिफाई भएपछि मात्रै एक्चुअल यति हो भने आउने हो कि. भेरिफाई भएपछि हामीले दावी गरेको पनि त बिमाले सबै यसै गर्दैन. त्यो भएकोले गर्दाखेरि त्यो अवस्थामा पुग्न त अझै टाइम लाग्छ, अझै टाइम लाग्छ. तर अब हामी चाहिँ अहिले चाहिँ अब लगभग अब चाहिँ टनेलभित्र मान्छे हुनु होला हुनु हुँदैन होला, अझै पनि रेस्क्यूको प्रयास त जारी छ. अनि यो रेस्क्यूको समय सकिएपछि पल्ल हामी चाहिँ के गर्छौँ भने, हाम्रा सदस्यहरू हामीले अहिले इपानले चाहिँ के गर्दैछौँ भने, जो सदस्यहरू प्रभावित हुनुहुन्छ, हिजो हामी चाहिँ 216 मेगावाटमा गयौँ, आज हामी 20 मेगावाटमा जाँदैछौँ, हामी चाहिँ एउटा सान्त्वना दिनुपर्छ, ढाडस दिनुपर्छ होइन. त्यो चाहिँ उहाँहरूलाई काम गर्नलाई चाहिँ निस्वा हुन्छ नि मान्छेलाई, यत्रो लगानी गरेका छ, फस्या छ, त्यो पनि विदेशी लगानी, ठुल्ठुलो विदेशी कम्पनीहरूले, आइएफसीले, वर्ल्ड ब्याङ्कहरूले लगानी गरेका छन् भने चाहिँ यसमा के गर्ने होला भन्ने हुन्छ होइन. त्यसमा चाहिँ हामी के चाहिँ हामी सबैको मेम्बर हाम्रा सदस्यहरूलाई परेको दुःखमा हामी चाहिँ गएर साथ दिने, सान्त्वना दिने काम गरिरहेछौँ. र यो तपाईँले भनेको कुरा ठ्याक्क आउनलाई हामीले बिमा दावी गर्नलाई चाहिँ केही टाइम लाग्छ. तर बिमा दावी गर्नु अगाडि अब बिमासँग हाम्रा कुराहरू हुन्छन्, जस्तो क्लेम चाहिँ तपाईँको धेरै पर्यो भने पनि थोरै थोरै चाहिँ पहिला पैसा दिइराख्ने कि के गर्ने कि, त्यो नेगोसिएसनका पाटाहरू चाहिँ हामी यो 11 वटै सदस्य कम्पनीहरूलाई बोलाउँछौँ, उहाँहरूसँग छलफल गर्छौँ, अनि उहाँहरूले त त्यो ग्राउन्डको रिपोर्ट ल्याउनुहुन्छ नि सबै. अनि यो चिजमा चाहिँ हामीलाई इपानले सहजीकरण गरिदिनु भयो भनेर उहाँले ल्याएपछि त्यो उहाँहरूले ल्याएको मुद्दालाई लिएर हामी सरकारसँग लगिनमा जान्छौँ. बिमा समिति सरकार जहाँ जहाँबाट जति सहयोग गर्न सकिन्छ त्यो सहयोग गरेर हामी जुट्छौँ.
1: अब यो विपत्तिको त्यहाँको अवस्था हेर्दाखेरि एकदमै ठूलो भयो होइन, महाप्रलय नै भन्नुभयो यहाँकै शब्दमा. अझ जलविद्युत क्षेत्रमा कतिपय भ्रम हो कि के हो होइन, सबै बगाएर लयो अथवा कामै नलाग्ने अवस्था छ भन्ने पनि छ होइन. यहाँको के छ आम नागरिकलाई यसमा यहाँले त्यो निरीक्षण पनि समाप्त गर्नुभयो होला होइन.
0: यसो छ, यसो छ, यो यसो चाहिँ के भनेपछि, जस्तो महाप्रलय हुन्छ भनेर व्यापारमा कल्पना गरिएको हुँदैन. हामीले डिजाइन गर्दा के गर्छौँ भने 100 इयर्सको फ्लड स्टडी गर्छौँ. त्यो खोलामा 100 वर्षमा कुन कुन लेभलमा बाढी आएको छ, त्यो लेभलमा हाइएस्ट लेभलमा जुन बाढी आएको छ त्यसलाई पनि सेफ साइड लिएर हामीले डिजाइन गरेर हामीले संरचनाहरू बनाएको हुन्छ. अब यो त त्यो ती मूल्याङ्कन त सबै खेल खायो नि, यो त के भने तपाईको त्यो 1200 माथिबाट चाहिँ तपाईको लाङटाङको हिमालय हिमको पहाडै खस्ला अनि त्यो पहाडै खसेर

0: होला भन्ने हामीले माथि चाहिँ तपाईँको हिमतालहरू छन् के छन् ती हामी हिमतालहरूबाट के असर गर्न सक्छ भन्नेसम्मको स्टडी गरेको होला जसो जस्तो नेचुरल स्टडीहरू क्या नेचुरल स्टडीहरू यो त इनेचुरल भयो नि त यो त अचानक भविष्य विभो भनेपछि त्यसो भएकोले गर्दाखेरि त्यो सबै कुरा हेर्दाखेरि अब जनमानसमा चाहिँ यो सबै नै सकियो अब भन्नु स्वाभाविक हो होइन तर कुरा के हो भन्दाखेरि अघि मैले 216 मेगावाटकै हिसाब ल्याएँ नि मैले त्यो हिसाब गर्दाखेरि 20% जति क्षति छ भनेपछि 20-30% ल धेरै नै लगेरे भन्दा पनि तपाईँको 30% भन्दा छैन हामीले त्यो 100 इयर्सको फ्लड क्यालकुलेसन गरेर हामीले के गर्नुहुन्छ पावर हाउस कहाँ सेप हुन्छ भनेर राखेको हुन्छौँ जस्तो पहराको छेउमा सेप हुन्छ कि कहाँ हुन्छ त्यो सेफ्टी त हामीले अप्नाएको हुन्छौँ नि त्यसो गर्दाखेरि के हुन्छ भनेपछि कतिपय चाहिँ खोलामै बनाएका संरचनाहरू त 100% हो त्यसमा दुईमा छैन तर खोलामा बन्ने संरचना भनेको जम्मा चाहिँ तपाईँको 5% 10% हुँदैन क्या एउटा वायर हो क्या त्यो वायर पानी छेक्नको लागि वायर बनाइन्छ एउटा त्यो वायर चाहिँ त 100% सबैको लगाऊ तर अरू चिजहरू चाहिँ संरचना चाहिँ पुरेको मात्रै छ भने त फसल्दाखेरि त त्यो चिज त आयो नि त जस्तो टनेलमा तपाईँको डेब्रिज बसेको छ हिलो बसेको छ हिलो लिएर निकालेपछि टनेल त छ नि त भनेपछि त्यस्ता कुराहरू छन् त्यो 100 मा 100 लगो भनेर चाहिँ यो त्यो आतंकित बनाउने जस्तो कुरा हुन्छ त्यो छैन
1: अब सरकारले पुनर्निर्माण पुनस्थापनालाई विशेष प्राथमिकता दिएको छ अहिले त अब मानवीय सहायता नै प्रमुख छ जलविद्युत त अब त्यस पछाडि आउने कुरा हो अर्थतन्त्र यसै पनि धराशायी बन्ने अवस्था त छ नै यदि यो द्रुत गतिमा काम भयो सरकारले भने त्यसलाई चाहिँ पुनस्थापना गर्न अथवा पुनर्सञ्चालन गर्नका लागि कति समय लाग्ने देखिन्छ अथवा चाहिँ के छ अहिले अवस्था
0: यसो छ सबैभन्दा जलविद्युत निर्माणमा सबैभन्दा प्रमुख पाटो भनेको एसएस रोड बाटो पुग्नु पर्यो बाटो पुग्नु पर्यो अर्को प्रसारण लाइन हुनु पर्यो त्यो दुईटा प्रसारण लाइन र तपाईँको बाटो नभइकन जलविद्युत बन्दैन आएन त्यो भने त्यो चाहिँ तपाईँको गाउँ गाउँमा अनगटारमा बाटोहरू पुर्याएको छ ट्रान्समिसन लाइनहरू पुर्याएको छ त्यसमा जलविद्युत कर्मीहरूको उर्ला उद्यमीहरूको ठुलो योगदान छ कि हामीले पुर्याएको छौँ त्यो भएर चाहिँ अहिले के भयो भन्दाखेरि एसएस रोड पनि छैन ट्रान्समिसन लाइन पनि छैन अब त्यो कुरामा चाहिँ सरकारले कति छिटो गर्छ त्यसले चाहिँ हाम्रो प्रोजेक्ट कति छिटो रिभाइभ हुन्छ भन्ने आउँछ अब अलिकति कम खर्च भएको के अरे कम चाहिँ तपाईँको प्रोग्रेस भएको कम खर्च के अरे क्षति भएको प्रोजेक्टहरू चाहिँ अलिक छिटो आउला अलिकति धेरै क्षति भयो भने त 2-3 वर्ष पनि लाग्न सक्छ
1: भोटेको क्षेत्रमा भएको क्षतिले नेपालको कुल विद्युत उत्पादन र विद्युत बिक्री आमदानीमा कस्तो असर पर्ने देखिन्छ अहिले हेर्दाखेरि त्यो असर देख्यो कि देखेन यो बीचमा होइन केही समय यसो लोड सेडिङ भएको जस्तो पनि देखियो काठमाडौँमा
0: है यसो भयो त्यो एकदम इमर्जेन्सीमा थोरैमा पर्यो त्यो किनभने अहिले हाम्रो 4300 मेगावाट उत्पादन छ होइन उत्पादन थपिरहेको छ फेरि हामी 6400 मेगावाट देशभरि हामी निर्माण गरिरहेछौँ हामी निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाहरू कुनै न कुनै आयोजना कुनै न कुनै बेला जोडिने छन् जस्तो सरकारले नै 5-700-800 मेगावाट यो वर्ष जोडिन्छ भनेर तपाईँको बजेटमै ल्याएको छ होइन त्यो सरकारले ल्याएको कुरा हो त्योभन्दा धेरै जोडिन सक्छ किनभने निजी क्षेत्रले त्यो लेभलमा आयोजनाहरू बनाइरहेछ र स्वाभाविक रूपमा तपाईँको 410 मेगावाट 431 मेगावाट 431 मेगावाट चाहिँ हाम्रो सिस्टमबाट आउट भयो क्या त्यो महाप्रलयले गर्दा सिस्टमबाट आउट हो 400 मेगावाट झट्टै सिस्टमबाट आउट हुँदाखेरि केही अनस्टेबल देखिनु त्यसलाई स्वाभाविक मान्नुपर्छ तर तपाईँको भोलिपल्टदेखि नै रिभाइभ भइगयो नि अहिले जस्तो नुवाकोटमा रिभाइभ भइसक्यो रजुवाका केही क्षेत्रमा मात्रै बाँकी छ अरू पनि रिभाइभ भयो भनेपछि एनइएले त्यो कुरामा राम्रो म्यानेज गरेको छ र अहिले चाहिँ तपाईँको विद्युत उत्पादन पनि वर्ष बढ्दै जाने भएकोले गर्दाखेरि मलाई चाहिँ लोड सेडिङ नै हुने लेभलमा चाहिँ तपाईँको अप्ठ्यारो पर्छ भन्ने छैन लाग्दैन तर केही चाहिँ तपाईँको निर्यातमा असर पर्न सक्छ
1: जुन त्यो निजी जलविद्युत कम्पनीहरूलाई बाढीले पार्ने आर्थिक भार छ त्यसले सरकारी योजनाको तुलनामा किन फरक छ सरकारलाई पर्दाखेरि अलिकति राहत हुने अथवा सरकारी कोषबाट त्यो छिटै चाहिँ ब्याकअपमा जाने अवस्था रहन्छ तर निजी क्षेत्रलाई अलिकति बढी प्रभाव किनभने त्यहाँ व्यक्तिगत लगानी भएको अवस्था हुन्छ त्यो चुनौती चाहिँ निजी व्यवसायहरूले कति खेप्नुपर्ने अवस्था छ अहिलेको अवस्थामा
0: त्यो चाहिँ यसो छ यो अलिकति रिस्क एनालाइसिस हामीले गरेका हुन्छौँ अब खोलामा गर्ने काम हो हेर्नु रिस्क त हुन्छ नै त्यो रिस्क हामीले त्यो रिस्कलाई मिटिगेट गर्न खोजेको हो हामीले कम गर्न खोज्छौँ तर रिस्क त तपाईँको 100% मिटिगेट त हुँदैन होइन खोलामा गर्ने काम हो त्यसैले गर्दाखेरि अलिकति हाई रिस्क काम त हामीले गरेकै हौँ रोजेकै हौँ होइन त्यसमा चाहिँ के छ भनेपछि इन्सुरेन्सले कभर गर्ने भएकोले गर्दाखेरि यसको इन्सुरेन्सले कभर गर्ने भएकोले गर्दाखेरि त्यति ठुलो क्षति निजी नै रूपमा त्यति ठुलो क्षति हुँदैन तर क्षति भनेको डाइरेक्ट मात्रै हुँदैन कि इन्डाइरेक्ट क्षति पनि हुन्छ है सपोज रेभेन्यू लस भयो नि त अहिले त तपाईँको त्यो त आयोजना त जसो एउटा 20 मेगावाटको आयोजना लाङटाङ भोटेको थिएँ जहाँ चाहिँ तपाईँको 39 मान्छेहरू अहिले पनि हराइरहेका छन् होइन उहाँहरूको चाहिँ अब होपलेस अब छोडियो कि त्यो चाहिँ अब रेस्क्यु नै त्यहाँ छोडियो अब पार लाग्दैन भनेर भनेपछि त्यो आयोजनाको चाहिँ टेस्टिङ पन्ध्र गते थियो कि, 10 गते पालि आयो, 15 गते चाहिँ टेस्टिङ थियो कि, भनेको त्यो त कम्प्लिट भएको आयोजना नि त। त्यस्तो कम्प्लिट भएको आयोजनाहरूमा चाहिँ त्यो उत्पादन गरेपछि त रेभेन्यू सुरु गर्थ्यो, अब रेभेन्यू आउँदैन, 3 वर्ष बनाउन लाग्ला, 3 वर्षको टाइम गयो भनेपछि यस्ता कुराहरूमा पनि ठुलो मार पर्ने छैन। सरकारले सहजीकरण गरिदियो भने के हुन्छ भने चाहिँ ल 3 वर्षको रेभेन्यू र तपाईँको चाहिँ 3 वर्ष बनाउने टाइमको कन्स्ट्रक्सन अवधि चाहिँ हेरेर त्यो त्यो दुईटाको चाहिँ तपाईँको फाइनेन्सियल भ्यालुएसन गरेर त्यो आयोजनाको लाइफ छ नि, जस्तो लाइसेन्सको लाइफ क्या, त्यसमा एड गरिदिनु भयो नि त। अहिले भर्खर सरकारको कोषमा पनि भार पर्दैन भनेपछि यस्ता खालका कुराहरू, त्यो निजी क्षेत्र भनेको निजी क्षेत्र 30% पनि हामी जनतै हौ, जनताकै पैसा हो, हामीले पनि जनताको पैसा उठाएको छौँ, 70% त ब्याङ्कको पैसा, त्यो जनजनताकै पैसा भइगयो भनेपछि त्यो कुराहरूमा सरकारले अलिकति उद्धार भएर काम गर्छ भन्ने लागेको छ। अहिले चाहिँ मुखले चाहिँ उद्धारै भएको छ, अब त्यो त्यो कुराबाट त्यसरी चाहिँ मैले बुझाउन सकिन्छ, त्यो लाइसेन्सको पिरियड थपेर भए पनि यिनीहरूलाई चाहिँ तपाईँको रेस्क्यु त गर्नु पर्यो नि त।
1: भनाइमा निजी क्षेत्र रहे पनि त्यहाँ सार्वजनिक आइको निष्कासन भएर पब्लिकको पैसा गएको विषय, बैंक डुब्यो भने समग्र क्षेत्र अर्थतन्त्र भराशाय भन्ने कुरा सबै चिज जोडिने भयो। अब आज हामीसँग कार्यक्रम बदलिदो नेपालमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अध्यक्ष मोहन कुमार डाङ्गेजी हुनुहुन्छ। इप्पानले पनि सम्भवतः यस्ता आयोजनाहरू निर्माण गर्नुभन्दा पहिला त्यहाँको विस्तृत अध्ययन अनुसन्धान गर्ने कुराहरू मुख्य जिम्मेवारी रह्यो यहाँहरूको, होइन? यसरी महाप्रलय भन्नुभयो, त्यसमा चाहिँ समस्या के थियो, अलिकति प्राविधिक विषयमा जाउँ न, त्यो कस्तो खालको अवस्था आयो, जबकि हाइड्रो प्रोजेक्ट बन्ने भनेकै किन खोलामै होइन, त्यहाँ चाहिँ हामीले किन त्यो अनुमान गर्न सक्ने अवस्था थियो कि थिएन, अथवा आजभन्दा 700-800 वर्ष पहिले पनि यस्तो खालको चाहिँ बाढी गएको अथवा भन्ने अहिले विविध कुराहरू सुनिन्छन्, भले हामीले अहिले सुन्यौं अहिले सुनेनौ, जस्तो पोखरा जस्तो सहरहरू हिमाल खसेरी बनेको भन्ने खालका नयाँ नयाँ कुरा सुनिरहेको छ, त्यो कुराहरू किन अध्ययन अनुसन्धानमा आउन सकेन होला?
0: यो चाहिँ अब पृथ्वी उत्पत्तिकै कुरा भयो क्या, पृथ्वीको उत्पत्ति हुँदाखेरि के भयो भन्ने कुरा भयो क्या। अघि पनि मैले तपाईँलाई भने 100 वर्षको फ्लडको स्टडी हामीले बखेरै गरेको हुन्छ, त्यो डाटा हामीले केबाट लिएको हुन्छ, नेपाल सरकारबाट लिएको हुन्छ, जस्तो यो चाहिँ डिएचएमले यो नेपाल सरकार ऊर्जा मन्त्रालय अन्तर्गतको विभागले मौसम डाटा नाखेको हुन्छ, त्यो डाटा हामी त तपाईँको निजी क्षेत्र आएको भनेको त 25 वर्ष भयो भन्नु न, 25 वर्षदेखि मैले जहाँ जुन खोलामा आयोजना बनाउँदैछु त्यो खोलामा त मैले आफै डाटा लिएको छु होइन, तर चाहिँ तपाईँको डिएचएमको डाटा त 100 डिएसका डाटा हेरेर 100 डिएसलाई पनि नभेट्ने भनेपछि अब तपाईँले 5000 वर्ष अगाडिको कुरा गरेर त्यो कल्पना गरिएन होइन, जस्तो त्यो कुनै पनि बिजनेसले त्यति कल्पना गरिँदैन भन्ने लाग्छ। र अहिले त तपाईँको कस्तो भनेपछि एकजना विज्ञको मैले चाहिँ डाक्टर वसन्त अधिकारी जसले चाहिँ त्यो हिन्दू किस्ट रिजनका हिमालहरूकै विजयमा पिएचडी गर्नुभएको छ होइन, उहाँको मलाई धेरैवटा मैले इन्टरभ्यू हेरेँ, उहाँको इन्टरभ्यू मलाई एकदमै लजिकल लाग्यो क्या। जस्तै अब त्यो 5000 माथिबाट हिमाल चाहिँ झन्डै चाहिँ 20 लाख घनमिटरका हिमालहरू खसेर अनि खोलाबाट बाढी आउँछ भन्ने कल्पना त यो पृथ्वी परै हुने कुरा नै त्यस्तो खालको
2: भयो
0: भन्ने कल्पना भएन। त्यो 100 डिग्रीको त हामीले गरेको छौँ, 100 डिग्रीहरू भनेको पनि नट सर्ट पिरियड, त्यो लामो पिरियड हो नि, त्यो गरेका छौँ त्यसमा त केही भएन। अनि त्यसमा आयो त्यसको अर्को तपाईँको उहाँले इन्ट्रेस्टिङ कुरा के बताउनु भएको छ भने त्यो पहाड चाहिँ खोलामा खस्दाखेरि जापानमा हिरोसिमा नागासाकीमा खसेको एटम बमको भन्दा बढी शक्तिको उत्पादन भएको छ त्यहाँ, भनेपछि त्यो कस्तो भयो होला तपाईँको, अब हामी तपाईँ हामी त पृथ्वी प्रलयको कल्पना गर्ने भयो नि त त्यो त। अनि अर्को इन्ट्रेस्टिङ कुरा के छ भने चाहिँ त्यसको त्यहाँबाट तल झरेको स्पिड 180 किलोमिटर पर आवर, जसमा हामीले सेफ ठिकै अप्नाएको थियौँ त भन्दाखेरि पुलहरूमा हामीले चाहिँ तपाईँको अर्ली वार्निङ सिस्टम राखेका थियौँ, तपाईँको जीपीआरएस राखेका थियौँ, ती जीपीआरएसले कम्तीमा आधी घण्टा 20 मिनट अगाडि तलका मान्छेहरूलाई जानकारी दिन्थ्यो, एसएमएस आउँथ्यो, त्यो एसएमएस आउने मौका पनि त्यो स्पिडले दिएन क्या। अब 180 पर किलोमिटरको त्यत्रो ढुङ्गा चाहिँ तपाईँको त्यत्र त्यो ढुङ्गा लडेको त्यहाँदेखि त्यत्रा ढुङ्गा चाहिँ त्यो स्पिडमा तपाईँको आएपछि के रहन्छ, त्यो त केही पनि रहँदैन नि। अनि अर्को कुरा मैले चाहिँ त्यो हामी भिडियोमै आएको कुरा त्यो चाहिँ भन्सार कार्यालयको बिल्डिङ त निकै अग्लो छ नि, त्यो बिल्डिङभन्दा धेरै माथिबाट पारि आएको छ क्या, भनेपछि त्यो कल्पना चाहिँ तपाईँको त्यो कल्पना गर्न सकिँदैन थियो र अब पनि सकिँदैन जस्तो लाग्छ क्या मलाई। त्यो अब सुरुमै तपाईँलाई भने नि महाप्रलय हो, अब महाप्रलयमा त के भयो तपाईँले भने जस्तो पोखरा सहरै तपाईँको चाहिँ खसेर बनेको भनेपछि त्यो त प्रकृति भएको भयो क्या। जस्तो अहिले तपाईँको हामी आर्थिक क्षतिको कुरा गरेका छौँ, सबै भौतिक क्षतिको कुरा गरेका छौँ, सारा गरेका छौँ नि, तर हामीले मानवीय क्षतिको कुरा गरेका छौँ। तपाईँको अहिले ऊर्जा क्षेत्रको लागि भदौ 10 गते कालो दिन भन्छु मैले, किनभने नि यति धेरै प्राविधिक जनशक्ति बग्यो, 180 जना इन्जिनियर बगेको छ हेर्नुहोस्, त्यो 180 जना त्यो क्वालिफाइड इन्जिनियर त्यहाँ त म त के भन्छु भन्छु भने टनेलमा काम गर्ने त लेबर पनि क्वालिफाइड हो, लेबर पनि, किनभने ऊ त टनेलमा काम गर्दा गर्दै टनेलको काम गर्ने युट्युब भएको हुन्छ, त्यही खालको लेबर अर्को भेट्दैन। यो त नर्मल लेबर गरेर टनेलभित्र काम गर्दा भने त गर्दैन नि। भनेपछि त्यो 128 इन्जिनियरदेखि तपाईँको त्यो सयौं लेबरसम्म त त्यो त त्यो त्यो त तपाईँको ऊर्जा सेक्टरको एकदमै क्वालिफाइड जनशक्ति भयो नि। त्यो जनशक्ति गयो भनेपछि यो त भयो 10 गते त ऊर्जा सेक्टरको लागि कालो दिनको रूपमा।
1: भनेपछि यो त यसको दीर्घकालीन असर भने अरू प्रोजेक्टहरू भन्दाखेरि भोलि देखिने अवस्था पनि
0: त्यही छ होइन। अहिले नै पनि हामी के छ भनेपछि अब कतिपय बेरोजगार छ, अरू अरू सेक्टरमा बेरोजगार छ, मान्छेले रोजगारी पाएको छैन भन्ने आवाज खुब आएको छ नि। तपाईँ ऊर्जा सेक्टरमा हामीले मान्छे पाएको छैन अहिले। यो चाहिँ मैले नै 10-20 मान्छे चाहेर 20 तपाईँको ऊ गरिसकेँ, तपाईँको एडभर्टाइज गरिसकेँ, मान्छे क्वालिफाइड मान्छे पाउँदैन, भर्खर सिगर मान्छे पाउँछ। अनि म चाहिँ तपाईँको मेरो ग्रुप चाहिँ यो तपाईँको हाइड्रो पावरको चाहिँ ग्रुप हुन्छ क्या, एउटा यो कम्पनी भनेको एउटा पसल वा होटल वा त्यस्तो खालको होइन, यो ग्रुप हुन्छ। मेरो ग्रुपमा चाहिँ यो टोटल हाइड्रो पावर सेक्टरमा सबैभन्दा क्वालिफाइड इन्जिनियरहरू लिएर हिँडेको छु कि, मसँग क्वालिफाइड ग्रुप छ। जस्तो क्लिन इनर्जी कन्सल्टेन्सी भनेको एकदमै रेप्युटेड कन्सल्टेन्सी हो, त्यो कन्सल्टेन्सी मेरो ग्रुपमा छ होइन। हेर्नु अब यस्तो ग्रुपमा चाहिँ त सिकाएर ल्याएर सिकाए पनि हुने नि, तर के भन्छ त्यो सिकिसकेको मान्छे पनि सिकाउन चाहँदैन क्या, धेरै झन्झट लिन चाहँदैन, भनिदियो यो हराएको काम हराएको त बुझोस् न भन्ने खालको। अब त्यो खालको चाहिँ अलिकति क्वालिफाइड मान्छेहरू पाएको छैन। अब फेरि चाहिँ यो सबै जो क्वालिफाइड मान्छेहरू छन् तिनलाई चाहिँ फेरि ट्रेनिङ गराएर सिकाएर त्यो त्यो घाटा पूर्ति गर्नलाई त ठुलै एक्सर्साइज गर्नुपर्छ हाम्रो।
1: यो जस्तो जलविद्युत क्षेत्रमा काम गर्ने जनशक्तिहरू अथवा इन्जिनियर कामदारै भनौँ सामान्य स्तरको, त्यो काम आफैमा चुनौतीपूर्ण हो कि के हो खास, त्यहाँ सुरक्षाको मापदण्ड कस्तो थियो हाम्रो यहाँ चाहिँ भोटेकोसीको सन्दर्भमा त्यो एरियामा?
0: यसो छ, सुरुङको काम सबैभन्दा सुरक्षित मानिन्छ हेर्नु, सुरुङको काम होइन। हुन त हामी चाहिँ बाहिर सर्फेसमा हिँड्ने सर्फेसमा काम गर्ने मान्छेलाई त्यो काली लाग्छ होइन, तर त्यहाँ काम गर्ने मान्छे जस्तो कहिले सुरुङमा चाहिँ 2-4 काम गरेको मान्छे सुरुङमै काम गर्न रुचाउँछ क्या, केही दिशा पनि छैन, केही पनि छैन, सेफ्टी पनि छ। अहिले पनि बाढी पसेर हो नि त, बाढी नपसेको भए अर्थ त्यो मुख बन्द भएको भए, मुखबाट मात्रै पस्न नसकेको भए त भित्र त सबै सेफ नि। तर यहाँ चाहिँ एउटा आएको छ अलिकति मैले हेरेको थिएँ, जस्तो अहिले तपाईँको आर्मीले भनेअनुसार थोरै मान्छे मात्रै टनलभित्र भन्ने छन् अब भन्ने तर्क मलाई अलिकति त्यसले गर्दाखेरि हो कि जस्तो लाग्यो क्या। त्यसो जति मान्छे अनि अर्को चाहिँ त्यो हाम्रो छा मेकानिकल इन्जिनियर छा चाहिँ जो जसलाई जीवित उद्धार गरियो नि, उहाँले के भन्नुभयो भने चाहिँ त्यो सुनेको थिएँ मैले, उहाँले के भन्नुभयो भने म चाहिँ सबै साथीहरूलाई रेस्क्यु गरेँ अनि म चाहिँ भित्र फसेँ भनेको थिएँ नि त, त्यो रेस्क्यु गर्दै नभएर म भित्र फसेँ, त्यो भाग्यले बच्न दिनुभएको। जति रेस्क्यु भएर बाहिर निक्ले सबै सोइबाट भए, जो बाहिर निक्ले भगेर गइ गए, जो भित्र पस्यो बरु बिचरा जसले रेस्क्यु गर्न चाह्यो नि त्यो आत्मा गए है, त्यो रेस्क्यु चाहे उहाँ चाहिँ बरु बच्नुभयो नि त। भने त्यस्तै के भएको छ भने भोटेकोसीमा पनि त्यो यो त्रिशुली देवी सबैभन्दा अहिलेसम्म 346 मान्छे हराइरहेको त्रिशुली देवी एउटै प्रोजेक्टको एउटा प्रोजेक्ट मात्रै, त्यो प्रोजेक्टमा पनि के छ भने 9.5 किलोमिटरको टनल, त्यो टनलको चाहिँ ठाउँ ठाउँमा अडिट हुन्छ क्या हाम्रो, त्यहाँबाट चाहिँ भित्र जाने ठाउँ अनि फेरि अक्सिजन पाइप लाने ठाउँ, जो हामी चाहिँ डकमा हामी अक्सिजन भित्रसम्म लानु पर्यो नि त, त्यो अक्सिजन लाने ठाउँ हुन्छ। त्यो 9.5 किलोमिटरको टनल खनिसकेको अनि इनलेट पोर्टल आउटलेट पोर्टल र बीचमा अरू छवटा पोर्टल थिए जम्मा होइन, त्यो छवटा पोर्टलहरूमा चाहिँ यताबाट पानी पसेछ, बाढी पसेपछि भित्र जति इक्विपमेन्टहरू थियो नि इक्विपमेन्ट भेला गर्दै गर्दै लगाऊ, भेला गर्दै एक ठाउँमा यस्तो भएको छ कि इक्विपमेन्टहरू सबै जाम भएछ, सबै जाम भयो कि, जाम भएपछि त्यहाँबाट चाहिँ उता खाली भयो, त्यहाँबाट उता छिर्न सकेन, पानी छैन, के छिरो लेदो ढुङ्गा सुङ्गा के छिर्न छैन, त्यहाँ ठ्याक्कै आएर ब्लक भयो 4 किलोमिटरमा। अब शङ्का के भयो भन्दाखेरि त्यो जति 4 किलोमिटर मान्छे थिए तिनीहरू बाँच्न सम्भव भएन, किनभने त्यहाँ त भरिसक्यो सबै प्याक भयो होइन, प्याक भएपछि त्यहाँ बाँच्न सम्भव भएन, जति उता खुल्ला थियो त भागे नि, अब भागेका चाहिँ स्वाइप आउट भयो कि भन्ने पनि शङ्का भयो कि, फेरि भित्र पछि हो त्यहाँसम्म बित्यो भनेपछि यो चाहिँ एकदमै काली लाग्दो महाप्रलय भयो। अब यस्तो त देशले कति खेप्न सक्छ र?
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी कार्यक्रम बदलिदो नेपालमा भदौ 10 गते भोटेकोसीमा आएको विनाशकारी बाढ़ीले विशेष गरी जलविद्युत क्षेत्रमा पुर्याएको क्षति र यसले अर्थतन्त्रमा पार्ने दीर्घकालीन असर र त्यसका लागि राज्यले तत्काल चाल्नुपर्ने कदम लगायतका विषयमा केन्द्रित रहेर स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अध्यक्ष मोहन कुमार डाङ्गीसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: कृषि मन्त्र नाग सिंह
6: धान बालीमा सिफारिस मात्रामा यूरिया टप ड्रेस गर्नुहोस् यूरिया मलको विकल्पको रूपमा नानो झोल यूरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस् टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्

0: स्नेहा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकैसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा भोटेकोशी बाढ़ीपछिको क्षतिग्रस्त नेपालको ऊर्जा क्षेत्र, निर्माणाधीन जलविद्युत आयोजना र संचालनमा रहेका कम्पनीहरूमा पुगेको क्षति र यसले अर्थतन्त्रमा पार्ने प्रभाव लगायतका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ इपानका अध्यक्ष मोहन कुमार डाङ्गी। मानवीय क्षति पछाडि अब आर्थिक कुराहरू पनि हामीले अलिकति उठायौं त्यो प्रभावित क्षेत्रको। अब समग्र देशको ऊर्जा क्षेत्रको कुरा गरौं, जलविद्युत क्षेत्रको 5% मात्रै अहिलेसम्म हामीले त्यो उत्पादन गरिसकेको अवस्था रहेछ होइन। जलविद्युत उत्पादनमा यत्रो सम्भावना भएर दोस्रो ठूलो देश भनिन्छ जलस्रोतको होइन।
2: 2055 सालमा नेपालमा विद्युत उत्पादन 254 मेगावाट थियो, 25-26 वर्षको अवधिमा 4300 मेगावाट भएको छ। 4300 मेगावट 3500 देखि 3600 मेगावट निजी क्षेत्रले उत्पादन गरेका छन्। त्यो 55 सालको विद्युतको इतिहास थर्पिङलाई जोड्ने हो भनेपछि 90 वर्षको 9 दशकको इतिहासमा 254 मेगावट, तपाईँको अर्को 25 वर्ष थप्दाखेरि तपाईँको 4300 मेगावट पुर्याउ नि। ऊर्जा मन्त्रालयकै अन्तर्गत अब त्यसको स्टडी नै हो सबै काम होइन। ओएसले के गरेको छ भनेपछि एउटा रिपोर्ट निकालेको छ, त्यसले के भन्छ, आरवार 72,000 मेगावट आरवारका र 48,000 मेगावट रिजर्भ ओयर र पीआरवार, त्यो रहेछन् भनेदेखि 1,20,000 मेगावट भयो कि। 1,20,000 मेगावट त त्यहाँ भयो, अघि मैले 83 र 500 भन्नु भएन, अब 1,20,000 मेगावट भयो। त्यसमा पनि के छ भनेपछि हामी चाहिँ तपाईँले भने जस्तो अब हामी त पानीका धनी मान्छे, पानीका धनी मान्छे भएपछि हामीले चाहिँ ठिक्क मात्रै निकाल्नुपर्छ है बिजुली भन्ने डिजाइन गाइडलाइन छ क्या नेपालको। अहिले भारत र भुटानमा Q20 गर्छन् गरौँ, उनीहरू भन्दा हामी धनी हुन् त जलस्रोतमा, त्यसले गर्दा अलिक सठी मेरो हुनु 5%। Q40 Q25 बनाउँदाखेरि 85% एनर्जी बढ्छ भनेको छ क्या, 85 1,20,000 को 85% बढाउनु त 2,00,000 मेगावट भन्दा बेसी छ नि। सरकारले राम्रा कार्यक्रमहरू ल्याएको छ, अब वर्तमान सरकार द्वितीय नजिकको सरकार तपाईँ अहिले चाहिँ तपाईँको 30,000 मेगावट 10 वर्षमा बनाउनु भनेर ल्याएको छ, हामी निजी क्षेत्रले पूरा गर्छौँ भनेर इपानले वक्तव्य नै जारी गरेका छ, हामीले यसरी पूरा गर्छौँ भनेर। तर गफ पहिलेका सरकारहरू पनि धेरै गरेको, यो सरकार पनि अलिकति गफै भुल्याएको छ, अहिलेसम्म गफै छ, काम शुरू भएको छैन। 30,000 मेगावट बनाउने भन्ने, पीपीए नखोल्ने, आरसीओडी नथप्ने, विद्युत पेपरको लाइसेन्स नदिने, प्रसारण लाइनको लाइसेन्स नदिने होइन, बोर्डका समस्याहरू त्यतिकै हुने सबै होइन। भनेपछि अब उहाँहरूले चाहिँ उमै बाजोपत्रमै वान डोर पोलिसी भन्नुभएको छ, खोइ वान डोर पोलिसी केले छ क्या भनेको हो। अब पहिलेकै जस्तो गफै गरेर बिताउने हो नि त, अब फेरि केही भएन नभएदेखि चाहिँ निजी क्षेत्र एकदम लयमा छ। तपाईँको 30,000 मेगावट बिजुली बनाऊ भने थोरै तपाईँले यो सपना योजना देखाउने कुरामा इन्ट्रेस्टिङ लाग्छ कि मलाई। 30,000 मेगावट सरकारको लक्ष्य पुर्याउने भने त्यो सरकारको मात्रै लक्ष्य पुर्याउने होइन क्या, त्यो नेपाली जनताको लक्ष्य पुर्याउने हो। अहिले सपोज तपाईँको चाहिँ के हो भने त्यसमा के छ भने 10,000 मेगावट भारतमा पठाउने, 5,000 मेगावट बङ्गलादेश पठाउने, 15,000 मेगावट यहाँ खपत गर्ने गरेर 30,000 पुर्याउने भनेको छ नि। 15,000 मेगावट देशमा खपत हुँदाखेरि नेपालको इकोनोमी छ नि 3 टाइम्स ग्रो हुन्छ। त्यो मैले आधार के हो भन्दाखेरि अहिले हाम्रो 480 किलोवाट पर आवर पर क्यापिटल कन्जम्पसन छ हाम्रो, त्यसलाई चाहिँ 1500 पुर्याउने लक्ष्य छ भनेको 5-15 त भयो नि त सिधै। त्यो त्यो पर क्यापिटल कन्जम्पसन भनेको त मान्छेको लिभिङ स्ट्यान्डर्डसँग इन्कमसँग सबैसँग जोडिएको छ नि, त्यो बढ्नु भनेको चाहिँ तपाईँको इकोनोमी बढ्नु हो क्या, त्यो 3 टाइम्स बढ्छ। अनि अर्को चाहिँ तपाईँको अब गत वर्षको डाटा हेरौँ, एनइएले तपाईँको 29 अरब 31 करोड चाहिँ पैसा गत वर्ष चाहिँ भारतबाट आयो, ब्यालेन्स सिटमा आयो नि त, त्यो कति पठाउँदा आयो, भारत 1200 मेगावट पठाउँदा आयो, 40 मेगावट तपाईँको बङ्गलादेश 1160 मेगावट भारतमा, हाम्रो बिजुली गएको त गत वर्ष त्यति नै हो। त्यो पठाउँदाखेरि लगभग 30 अरब पैसा आयो भने 15,000 मेगावट पठाउँदाखेरि 336 अरब पैसा आउँदैछ क्या। भनेपछि त्यो चाहिँ मेरो एजेन्डा कसको एजेन्डा भयो कि, यो सबै हामी सबै नेपाली जनताको एजेन्डा हुनु पर्यो। 70 लाख मान्छेले लगानी गरेको छ, त्यो 70 लाख मान्छे थप्दै थप्दै 2 करोडै लगानी गरौँ, 2.5 करोडै मान्छेले लगानी गरौँ, सबले त्यहाँबाट आउने बेनिफिट लिउँ, आखिर जनताले 2 पैसा कमाउने भनेको पनि त तपाईँको गुण नै हो नि त होइन इकोनोमी। भनेपछि त्यो हिसाबले गर्दाखेरि यो 30,000 मेगावटको लक्ष्य जुन सरकारले निर्धारण गरेको छ त्यो हामी चाहिँ पूरा गर्छौँ भनेर प्रतिबद्ध छौँ, र सरकारले यो वातावरण बनाइदियो भने मैले या मेरो चाहिँ हामी सम्बद्ध 400-500-700-800 कम्पनीले मात्रै पैसा कमाउने होइन क्या, देशले पैसा कमाउँछ, देश तपाईँको समृद्धिको मार्गमा जान्छ। त्यसैले गर्दाखेरि यो यो कुरामा चाहिँ चौचौङ यहाँहरूको पनि मिडियाहरूको पनि भूमिका महत्वपूर्ण छ। र अब चाहिँ 43,000 मेगावाट या 83,000 मेगावाट होइन, 2,00,000 मेगावाट भन्दा बेसी हाम्रो सम्भावना।
1: अब यो सरकारले जसरी 10 वर्षमा 30,000 मेगावाट उत्पादन गर्ने, बिक्री वितरण गर्ने भन्ने छ, यसमा चाहिँ पुरानो निर्माणाधीन कम्पनीहरूलाई निजी क्षेत्रले पनि बनाइरहेका कतिपय कम्पनीहरूलाई प्रोत्साहन गर्नुपर्ने अवस्था छ कि अथवा सरकारको विशुद्ध नयाँ गर्छौँ हामी भनेर उहाँहरूले फेरि जे पनि नयाँ भन्नुहुन्छ त्यो खालको छ, यसमा के छ फरक?
2: अनि यसो यो चाहिँ अलिकति गलत देखिरहेको छ, सरकारले व्यापार गर्ने होइन, चाइना जस्तो ठाउँमा तपाईँको प्राइभेटलाई प्रमोट गरिसक्यो हो, सरकारले आफूले व्यापार गर्न छोडिसक्यो हो। अब फेरि हामी व्यापार गर्ने मानसिकताले चाहिँ सरकार आयो भने त्यो पुरातन बाबु यो पहिला अब महेन्द्र राजाको पालातिर जान्छ फेरि होइन, अब प्रगति भनेको अगाडि जान्छ पछाडि जाँदैन होइन, त्यो भएर सरकारले गर्ने कुरा त नपत्याउ हेर्नु, किनभने त्यो बजेटमा आयो कि, त्यो बजेटमा आएको मलाई पनि अनौठो अनौठो लाग्यो, 9,000 मेगावाट सरकारले बनाउने, तपाईँको 90% 254 मेगावाट बनाएको छ। आज तपाईँ कल्पना गर्नु त लो निजी क्षेत्रलाई तपाईँको 55 सालमा चाहिँ नेपाल सरकारले प्रवेश दिएको थिएन भने, दिएको सरकारले नै भए अघि मैले धन्यवाद भनिसकेँ, थिएन भने आज हाम्रो बिजुलीको क्यापेसिटी के हो त नेपाल सरकारको 800 होइन भने, त 800 मेगावाट मात्रै बिजुली भएको भएदेखि देशको अवस्था कस्तो हुन्छ भनेर कल्पना गर्ने नगर्ने, यिनीहरूले बनाए यिनीहरूले गरे भनेर त्यो गर्नेलाई त तपाईँको राम्रो फटेको गर्नेलाई कारवाही गर्नु पर्यो, कानुन अनुसार कारवाही गर्नु पर्यो। हामी पनि तपाईँको 100% चाहिँ हाम्रो सेक्टरमा फटाउनु, कुनै पनि सेक्टरमा फटा पनि हुन्छ, राम्रो पनि हुन्छ, फटा छ भने कारवाही गर्नु पर्यो, तर त्यो फटा छ भने प्रमोसन गर्नु पर्यो। र अर्को चाहिँ तपाईँको अहिले तपाईँको सरकारको लक्ष्य अहिले हामीले सुन्दाखेरि यत्रो पैसा कहाँबाट ल्याउने होला, 60 खरब पैसा चाहिन्छ, कसरी ल्याउने होला भन्ने पनि हुन्छ नि 30,000 मेगावाटमा, त्यो पनि थोरै मैले जोडे। तर के छ भने चाहिँ लगभग 60 खरब जति 46.5 अरब डलर भनेर एउटा समिति नै भनेको थियो पहिला, पहिलाको सरकारले पनि त 28,500 ल्याएको हो नि त, 28,500 चाहिँ तपाईँको ट्रान्समिसन लाइन कति, सबस्टेसन कति, बिजुली कति, के कति लाग्छ भनेर सबै ल्याएको थियो क्या, त्यो स्टडी एकदमै राम्रो छ, त्यो स्टडी जसले गरेको भए पनि काम राम्रो गरेको राम्रो गर्नुपर्छ, त्यसमा 1500 थपेको छ अहिले नेपाल सरकारले होइन। त्यसो गर्दाखेरि मैले यसो सरस्वती हिसाब गरेको थिएँ, 6,400 मेगावाट अहिले निर्माणमा छ, 4,300 मेगावट बनिसक्यो, लगभग 11,000 मेगावट त यहाँ भइसक्यो, 12,000 मेगावटको पिपिए छ, 11,000 मेगावट त यहाँ आउने भइसक्यो, गर्दाखेरि अब 19,000 मेगावट चाहियो होइन। अघि पनि तपाईँलाई भने यो विद्युत जलविद्युत कम्पनी भनेको एक एकवटा ग्रुपले बनाउने हो कि, म 1-2 लाख मान्छेको लिड गर्छु कि, त्यस्तै अर्को 2 लाख मान्छेको लिड गर्छ नि, भनेको त्यो चाहिँ यस्तो आयोजना छ, ल 2-4 लाख 10-20 लाख पैसा लगाउँ भन्दाखेरि हरै पैसा आउँछ क्या, भनेपछि त्यो भएकोले गर्दाखेरि त्यस्ता ग्रुप चाहिँ झन्डै 100 जति ग्रुप नेपालमा भइसके, 100 जति ग्रुप भइसके, लिस्टिङ कम्पनी 125 जति भइसके, 100 जति त्यस्ता ग्रुप भयो भने चाहिँ 100 ग्रुपले ग्रुप मध्ये लो 50 वटाले बनाएन छ अरे, 50 वटा अझै 60 वटाले बनाएन छ अरे, 40 वटाले 5-5 मेगावाट 10 वर्षमा बनाउने के भयो, 20,000 मेगावट भएन, होइन रक्षा टाढा छैन। अनि अर्को कुरो तपाईँ लगानीको कुरा, यो भनेको के भनेपछि बाटो बनाए जस्तो, पुल बनाए जस्तो, टावर बनाए जस्तो अनप्रोडक्टिभ इन्भेस्टमेन्ट होइन कि, यो प्रोडक्टिभ हो कि, प्रोडक्टिभ पनि बिजुली भनेको त र मेटेरियल हो नि, त्यो त अन्ततिर युज गरेर त्यसले त कमाउँछ नि, फेरि जेनेरेट गर्छ नि, यसै उत्पादन गर्यो पैसा जेनेरेट गर्न थाल्छ, त्यो गएर फेरि कम्पनीमा पनि जस्तो विभिन्न उद्योगहरूमा जे गरिन्छ नि, त्यो र मेटेरियल काम गर्छ, भनेपछि के हुँदो रहेछ भने चाहिँ हाम्रो चाहिँ सरस्वती मैले त्यो उता इकोनोमीमा के इफेक्ट गर्छ भन्ने कुरामा गइनँ म, तर यी चाहिँ के हुन्छ भने चाहिँ हाम्रो विद्युत उत्पादन गएपछि सरदर प्रति मेगावट 3 करोडको दरले वर्षको कमाउन थाल्छ, अनि यो 30,000 मेगावट एकैचोटि बन्ने होइन, त्यो त आज बनिसक्यो, आज 3,000 मेगावट भयो, 3,000लाई 1 करोडले कमाउन थाल्यो, त्यो रोलिङ गर्दा गर्दा के हुँदो रहेछ भने त्यो 43-40-42 अरब जति पैसा, 42 खरब जति पैसा चाहिँ 30,000 मेगावट उत्पादन गर्छ उत्पादन गर्नलाई लाग्छ भन्ने त्यो रिपोर्टले भनेको छ, 43-44 अरब पैसा चाहिँ रोटेट भएर कमिट हुन्छ क्या, फेरि सरकारले त त्यस्तो पोलिसी ल्याउनु हुन्छ, तपाईँको यहाँ कमिने थालो, यसमा चाहिँ म 5% चाहिँ बरु सरकारले तपाईँलाई चाहिँ कर छोड दिन्छ, फेरि रिइन्भेस्ट गर्नुहोस् है, ऊर्जामै गर्नुहोस् है भन्नु पऱ्यो नि, त्यस्तो प्रोत्साहन गर्ने नीति ल्याउनु पर्यो, भनेपछि विद्युत उत्पादन गर्नलाई बाहिरबाट पैसा आएर उत्पादन गर्नुपर्छ, यो सकिँदैन कि, यो 30,000 मेगावट पुर्याउन सकिन्छ त भन्ने कुराले केही अर्थ लाग्दैन हेर्नु, पैसा यहीँबाट कमिन्छ, यहीँबाट बजार जति पनि छ निजी क्षेत्रलाई खोलिदिनु, अहिले निजी क्षेत्रलाई खोल्दाखेरि 2,500 मेगावटको एमओयु गरेर निजी क्षेत्र बसेको छ, त निजी क्षेत्रलाई व्यापार गर्न किन नदिने, भारतमा बेच्छ भारतीय पैसा ल्याउँछ त नेपालमा फाइदा भएन र भने, भनेपछि त्यो सबै कुरा नि जस्तो यो चाहिँ यो दिमागमा यिनले पैसा कमायो कि, यिनले यसो गरे कि, कोही गरे कि, यिनले व्यापार गर्दाखेरि के हुन्छ, कसो हुन्छ, देशलाई के हुन्छ भनेर नसोचिकन एकदम सरल हिसाबले यो के गर्छ भने यो देशलाई चाहिँ एउटा मार्ग प्रस्तुत गर्ने, देशलाई चाहिँ एउटा समृद्धिको मार्गमा लानको लागि एकपल्ट छप्पर फालकै सबै गरिदिनुहोस्। हामी त यो पनि भन्छौँ, हजुर अझ दस वर्षसम्म तपाईँको ऊर्जा सङ्कट गरेर लगाइदिनु न, सबै जनताले बुझ कमाऊ। दस वर्षमा त बाटोमा जान्छ नि, त्यो एउटा ट्र्याकमा गएपछि मान्छेले काम नगर्नु, मान्छेले काम पाउँछ क्या? भोलिदेखि विरोध गरेर आउनै आउँदैन नि, काम पाउँछ नि, रोजगारी त्यतिकै सिर्जना हुन्छ। अहिले हामीले 3 लाख 3.5 लाख रुपियाँ मान्छेलाई रोजगार दिएका छौँ। अहिले यसो हेर्नु, हाइड्रो पावर जति चलाएमा कहाँ छ त? डन्डी त्यसैले चलाएछ, सिमेन्ट त्यसैले चलाएछ, अर्को त्यसैले चलाएछ, लेबर त्यहीँ छ, रोजगारी त्यहीँ छ, होइन? भनेपछि यस्तो ऊमा चाहिँ तपाईँको पहिलाकै सरकारहरू चाहिँ गफ मात्रै गरेर तपाईँको चाहिँ ऊ मात्रै योजना मात्रै फालेर देखि पनि हुँदैन, कार्यान्वयनमा जानुपर्छ भन्न चाहन्छु। अब 5 महिना 6 महिना भइसक्यो, अब त रिजल्ट आउनु पर्यो।
1: जसरी हामी पेट्रोलियम पदार्थ आयातमा यति परनिर्भर बन्ने अवस्था छ, यसलाई जोडेर हेर्ने हो भने त अझै महत्वपूर्ण छ यो क्षेत्रको विकास।
2: त्यहाँ फेरि खपतको कुरा आयो, त्यो चाहिँ अघि मैले अब निर्यातको कुरा गरेँ, खपत पनि त 15,000 पुर्याउनु छ नि त, खपत 15,000 पुर्याउनु, तपाईँ एलपिजी ग्यासको मात्रै तपाईँको कस्ट हेर्नु त वर्षको हो, 65-70 अरबको एलपिजी ग्यास ल्याएर गरिरहेको छौँ हामी। अहिले तपाईँको डाँडा काँडा तपाईँको एलपिजी ग्यास पुगेको छ, हेर्नु त्यो पनि पाइरहेको छैन, होइन? त्यसमा त बिजुली प्रयोग गर्नु पर्यो नि त, बिजुली त हाम्रो उत्पादन हो नि त। अहिले गाडीमा धेरै आएको छ, तपाईँको अस्ति नै पनि यो तपाईँको उहाँको त्यो इरानको अमेरिकाको युद्धले गर्दाखेरि पेट्रोल डिजेलमा पहिला विचार गर्नु त, यसो सम्झिनु त पहिलाको कुरा, त्यो चाहिँ तपाईँको 10 दिन तपाईँको यहाँ चाहिँ पेट्रोल डिजेल आएन भने त सिरप रसना लिएर मान्छे लाइन लाग्थ्यो नि त पेट्रोल पम्पमा, रुकै लाइन लागेर कतिखेर आउँछ पालो भनेर भर्नु पर्थ्यो नि त, यसपालि त्यो देखिएन नि। त्यो कारण के हो भन्दाखेरि धेरै मान्छे इभीमा गए, इभी भनेको स्वदेशको उत्पादन, हाम्रो बिजुली उत्पादन हो नि, ती कुराहरूमा त्यहाँ त खपत त झन्डै तपाईँको अहिले त घट्या छ, हेर्नु पहिला तपाईँको 2022 मैले डाटा हेर्दाखेरि 65 अरब एलपिजी ग्यास थियो, 310 अरब चाहिँ तपाईँको पेट्रोल र डिजेल थियो, ओके 310 अरब भयो आयात हाम्रो, अब 65 र 310 375 होइन, अहिले 285 मात्रै छ, हेर्नु त ठ्याक्क भने त्यो लेभलमा त घटायो नि त 375 भनेको केले भन्दाखेरि त्यो विकासजनक इलेक्ट्रिसिटीले हो क्या। अर्को कुरा के छ भनेपछि मैले सर्वसाधारणमा पनि यो देशैभरि जाने भएकोले गर्दाखेरि यो विशेष म अनुरोध गर्छु, यो 2018 एउटा रिसर्च पढाएको थिएँ, मैले स्टडी पढाएको थिएँ कि पेपर पब्लिस भएको थियो, के चित्रकार मैले ठ्याक्क गर्ने, उहाँको स्टडी ऊ भएको थियो, काठमाडौँलाई बेस गरेर उहाँले स्टडी गर्नुभएको थियो। काठमाडौँमा सामान्यतया श्रीमान श्रीमती छोराछोरी चारजनाको परिवारलाई ग्यास त्यतिखेर 1,850 रहेछ कि, अहिले कति छ सिलिन्डरको थाहा छैन मलाई,
1: होइन?
2: अनि 1,850 रहेछ, अनि त्यो चारजनाको परिवारलाई 1 महिना चलाउँदाखेरि 1,850 ग्यास खर्च हुँदो रहेछ, त्यही चाहिँ तपाईँको बिजुलीको गर्ने भने 1,000 हुँदो रहेछ कि, भनेको त्यो त तपाईँको तल सर्वसाधारणसम्म दिनु पर्यो नि त, यो त्यो के अरे 800 रुपियाँ बच्दो रहेछ, 850 रुपियाँ परिवारमा बच्ने भनेको महिनाको बच्छ नि त, ठुलो बचत छ। अर्को कुरा के छ भने चाहिँ यो सरकारले यसपालिको बजेटमा उल्टो बाटो ल्यायो, त्यो 5% भ्याट स्याट के लाउने कुरा ल्याए नि, यसो हामी 5 रुपियाँ 52 पैसामा बिजुली दिइरहेको छौँ, त्यसमा 20% 30% जोडेर 11 रुपियाँ 12 रुपियाँ सरकारले लिइरहेको छ त, तपाईँ 5% फेरि किन जोड्नु पर्यो, त्यो उल्टो बाटो ल्यायो। म त के भन्छु भनेपछि गरिबीको प्रमाणपत्र, गरिबीको कार्ड मान्छेले रहर लिन्छ, मैले गरिबीको कार्ड लिएँ भन्दा लिने म रहर लिने नि, मान्छेले 5% कार्ड लिन्छ, त्यो गरिबीको कार्ड लिएका मान्छेहरूलाई त निःशुल्क बिजुली दिनु न, के फरक पर्छ त त्यसले, कति फरक पर्छ त, 5 रुपियाँ 52 पैसामा हामीले उत्पादन गरेका छ, 12 रुपियाँ बेच्नुपर्छ त, पर्दैन नि,
1: उत्पादन बढाउँ।
2: अर्को कुरा के हुन्छ भने बिजुलीलाई सस्तो बनाऊ, अब 5 रुपियाँ 52 पैसा पनि पर्दैन, जस्तो है अघि तपाईँको Q40 Q25 गरेर बनायो भने हाम्रो त त्यो स्वाटै गर्छ क्या कस्ट, हामी चाहिँ यो संसारमा बिजुली उत्पादन गर्नेमा सबभन्दा सस्तोमा छौँ, अहिले दक्षिण एसियामा हामी सस्तो संसारमा सस्तोमा हुन्छौँ हामी, त्यो बर्खाको इनर्जी तपाईँको बर्खाको भेल बेच्ने हो कि, यो भनेको क्यूको कुरा धेरै नबुझ्यो भने बर्खामा 4 महिना त हाम्रो खोलामा प्रशस्त पानी हुन्छ नि, कस्तो भूगोलले साथ दिएको छ तपाईँलाई भने त्यही 4 महिना चाहिँ बङ्गलादेश र भारतमा गर्मीले उखात हुन्छ, त्यही 4 महिना चाहिँ हाम्रो खोलामा प्रशस्त पानी हुन्छ, खोलामा टन्न पानी भएको बेला 4 महिना बेसी बिजुली बेच्छौँ भनेको हो कि, त्यो क्यू स्यू सबै छोडिदिए हुन्छ, 4 महिना फुल बिजुली बेच्छ, त्यसले के गर्छ भनेपछि ऊर्जामा लगानीको कस्ट घटाउँछ, लगानीको कस्ट घट्यो भने त प्रडक्सनको घटियो नि, होइन? लगानी घटेपछि तपाईँको प्रडक्सन बिजुली सस्तो हुन्छ, बिजुली सस्तो भएपछि उद्योग धन्दाहरू खोल्छ, भनेपछि यस्ता कुराहरूमा चाहिँ अब एवेरनेस गराएर यो देशभित्र पनि त्यही तपाईँको यताबाट चाहिँ नि हामी 336 अरब चाहिँ 336 अरब चाहिँ वर्षको ल्याउने, यसपालिको हिसाब गरेको है मैले, यसपालिको पैसाको त्यो पैसा त भोलि त टेन्डर खेल्दाखेरि त्योभन्दा बेसी पनि आउन सक्छ, 336 अरब विदेशबाट पैसा ल्याउने 30,000 मेगावाट पुर्याउँदा क्या, अनि 15000 मेगावाट नेपालमा खपत गर्दाखेरि चाहिँ तपाईको नेपालको ग्रोथ चाहिँ तीन गुणाले बढ्ने भन्यो भने त देश त समृद्धिको मार्गमा गयो त अनि अहिले दसवटा कुरा बीसवटा कुरा सोच्ने भन्दा पनि एउटा कुरा सोचेर एउटा रिजल्ट निकाल्नु हो के दसवटा कुरा यहाँ पनि गर्छु उहाँ पनि गर्छु उहाँ पनि गर्छु भनेर त गफ त सुन्न नेपालमा के बाँकी छ त पहिला नेताहरूले सबै सुनेकै थियो नि त स्विजरल्यान्ड पनि भयो सिङ्गापुर पनि भयो सबै भएको हो त भनेपछि जहाँबाट आउटपुट निक्लियो ठिक्क परेको छ निजी क्षेत्र एकदम प्रिपेयर भएको छ रेडी अपसाइड गो भएर बसेको छ होइन भनेपछि यहाँ चाहिँ सरकारले धेरै पुर्याउनुपर्छ अहिले पनि कता कता गोलमाल भयो जस्तो अल्मली जस्तो लागेको छ मलाई
1: उत्पादन हुने क्षेत्र अथवा निर्माण स्थलमा जुन हुने समस्या छ निजी क्षेत्रलाई जसरी सड़क चाहिँ निजी क्षेत्रले कतिपय ठाउँमा आफै कुराको भन्नुभयो यहाँहरूले उत्पादन गर्दाखेरि बिजुली त्यसपछि अब प्रभावित क्षेत्रमा नागरिकहरूले गर्ने अवरोधको कुरा पनि छुट्टै समस्याको रूपमा आइरहेको छ त्यसपछि यो आईईआईए लगायतका समस्याहरू कानूनी रूपमा नै संरचनागत त्रुटि छ भनिन्छ होइन यो विषय अलिकति जाउँ न के समस्या छ निजी क्षेत्रहरूको
2: यो नेपालमा मैले त भन्ने गरेको छु नेपालमा दुईटा सरकार छ नेपालमा नेपाल सरकार छ एउटा वन सरकार छ वन सरकार नेपाल सरकारले टेर्दैन है वन सरकार सम्बद्ध साथीहरू जो हुनुहुन्छ रिसाए पनि मलाई केही फरक पर्दैन होइन उहाँहरू के गर्नुहुन्छ युरोप अमेरिका जानुहुन्छ त्यो युरोप अमेरिका भनेको हामीभन्दा 150 वर्ष अगाडि छ विकास निर्माणदेखि हरेक कुरामा त्यहाँ उहाँहरू फाइभ स्टार होटलमा बस्नुहुन्छ होइन अहिले फाइभ स्टार होटलमा बस्नुहुन्छ र त्यहाँको लागि प्रयोग गर्ने डकुमेन्ट जुन बनाएको हुन्छ नि इआइएको आइएको वातावरण सम्बन्धी जे जे डकुमेन्ट चाहिँ त्यहाँ प्रयोग गर्ने त्यो त 150 वर्ष अगाडि थियो नि
3: काम गरेको
2: यस उनीहरूले त यो बेलामा उनीहरू पनि 150 वर्ष अगाडि हाम्रै अवस्थामा थियो होला नि त तर त्यो उहाँहरू कल्पना गर्नु हुँदैन हाम्रो देश पनि युरोप अमेरिका भइसक्यो भन्नुहुन्छ उहाँले बनाएको डकुमेन्टमा छैछाप गरेर आउनुहुन्छ ऊ त्यही कार्यान्वयन गर्नलाई यहाँ लाग्नुहुन्छ
3: कपी पेस्ट
2: होइन भनेपछि के हुन्छ भने चाहिँ यो विकास निर्माणको सबै कुरामा बाधक त वन मन्त्रालय हो अब तपाईँलाई मैले एउटा डाटा भनौँ वन अहिले सरकारी वन 47% है सरकारी पर्सेन्ट निजी वन चाहिँ देशभरिमा 5% पुगेछ है 47.5% अनि तपाईँको यो संरक्षण क्षेत्र आरक्षण क्षेत्र हन्टिङ एरिया के छ नि पहाडमा के जो जलविद्युत हुने ठाउँ बाटो बनाउने ठाउँ के त्यस्तो ठाउँमा त्यो चाहिँ 10 वटा जति रहेछ नेपालमा पहाडमा है तराईको हिसाब गरेको छ मैले पहाडमा मात्रै 10 वटा जति छन् 10 वटा जतिको तपाईँको टोटल मैले क्षेत्रफल कति रहेछ भनेर हिसाब गरेको थिएँ 6.7 रहेछ गर्दाखेरि 58.7 भयो अनि 15% चाहिँ 5000 माथिको हिमाली क्षेत्र 5000 माथि त के गर्छ त्यो नथिङ के पनि हुँदैन भनेपछि 15% गर्दाखेरि 78.7% हो अब तपाईँ विकास निर्माण कहाँ गर्ने हो तपाईँको उब्जनी कहाँ गर्ने हो खेतीपाती कहाँ गर्ने हो के कहाँ गर्ने हो त भनेपछि के देशै वन बनाउनु त अब सबै या चाहिँ विकास निर्माणै गर्न नपाउनु बनाउने हो त अहिलेका तपाईँको नियमावली निर्देशिका ऐन कानून त्यो सबै कुरा हेर्ने भने त्यही बोल्छ क्या अब कि त्यही बोल्छ त्यो लिएर उहाँहरू बस्नु भएको छ अब कहाँ कहाँबाट के अराई खटाइ हुन्छ त्यो गर्नुभएको छ अराई खटाइ पनि समाजदेखि लिएर सबै छ नि आइएमओ 96 69 छ के छ सबै रेडी छन् कि यहाँबाट फुत्क्यो भने यहाँबाट फुत्क्यो भने यहाँ उहाँहरूको चेक एन्ड ब्यालेन्स छ पुरै हो अब अहिले नै तपाईँको हेर्नु न कार्बनको कुरा ल कार्बन उत्सर्जन नेपालको कति त 95% छ 0.05% हो हाम्रो चीनको 32% कति पर्सेन्ट तपाईँको भारतको त्यति यो अमेरिका चीन र भारतको मात्रै 51% माथि
3: जङ्गल मात्रै पालन
2: अनि अनि दुःख हामीले सोधिदिनु पर्ने हो अनि अर्को व्यवस्था तपाईँको यो अब राज्यको अहिलेको संविधानले कार्यकारी प्रमुख भनेको प्रधानमन्त्री नि त प्रचण्ड प्रधानमन्त्री भएको बेलामा एउटा बोल्नु भएको थियो तपाईँले क्लिप हेर्नुभयो कि भएन एउटा स्कुलको रुखको हाँगा सुकेको रुखको हाँगा खसेर एउटा बच्चा मर सुकेको रुखको हाँगा खसेर एउटा बच्चा मर तर त्यो सुकेको रुख काट्न बन्ने दिएन तर मान्छे भन्दा तपाईँको रुखमा तपाईँको भयो भने त्यो यो देशको कार्यकारी प्रमुखले बोलेको चिज अर्को तपाईँको प्रधानमन्त्री सेनापतिले बोल्नु भएको छ फास्ट ट्र्याक बनाउने एउटा रुख काट्न उहाँले रोनु नै पाउनु भएन अरे नाम के फास्ट ट्र्याक भनेको फास्ट ट्र्याक नि त्यसो नियम गर्नु के लानु भएन त एउटा रुख काट्नलाई नहुनु पाउनु भएन त्यो अर्को कुरा अर्को चाहिँ पूर्व एमडी पूर्व मन्त्री अब एमडी भन्दा मात्रै कम होला फेरि अब पूर्व मन्त्री कुलमान घिसिङले भन्नुभएको थियो मान्छे मार्न सजिलो रहेछ रुख काट्न गाह्रो रहेछ भनेको यो चाहिँ यो लेभलका मान्छेहरूले बोलेको व्यवस्था त्यो कस्तो हो र हामीले के खेपिरहेछौँ अब तपाईँ अन्दाज गर्नु प्रधानमन्त्रीले त्यस्तो बोलाएछ प्रधान सचिवले त्यस्तो बोलाएछ पूर्व मन्त्रीले त्यस्तो बोलाएछ भनेपछि अब हामीले कति खेपिरहेछौँ हामी त यो देशमा उज्यालो ल्याउनको लागि 8 वटा मन्त्रालय 24 वटा विभाग 200 भन्दा बेसी केबल र गाउँका ती समस्या अघि तपाईँले भने त कति त्यो सबै खेपेर चाहिँ हामी बनाइरहेका छौँ नि भनेको अब यस्तो बेलामा तपाईँको एप्रिसिएट गर्नुपर्ने बेलामा चाहिँ तपाईँको एउटाले फटाइ गरौँ दुइटाले फटाइ गरौँ भनेर एउटाले दुइटाले फटाइ गरेर कारवाही गर्नु पर्यो इपाले त्यो संरक्षण गर्दैन तपाईँको फटाइ गरेको भेटियो प्रमाण भेटियो भने इपाले सहयोग गर्छ कारवाही गर्नलाई हामी संरक्षणबाट खारेज गरिदिन्छौँ होइन तर के हो भन्दाखेरि एउटा दुइटाले फटाइ गरौँ भनेर सेक्टरलाई नै फटा भन्न मिलेन त्योले गर्दाखेरि त्यो सबै कुरा यो तपाईँको वनको कुरा तपाईँको क्वेसन उठाउनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद यो सबैभन्दा ठुलो बाटो हो
1: विदेशी काठ फेरि हामीले प्रयोग गर्छौँ हामीले प्रयोग गर्ने काठहरू होइन तर नेपालमा चाहिँ जङ्गल काट्न पाउँदैन त्यो निश्चित मान्छेहरूको हातमा जान्छ पनि भनिन्छ फेरि काठ होइन
3: त्यो कुरा फरक
2: यसमा यसो हो यसमा मलाई धेरै आइडिया छैन तर मैले पनि सुनेको कुरा के हो भन्दाखेरि अब ढलेको रुख पनि काट्न दिँदैन भन्ने सुनेको कुरा हो तर अर्को कुरा रियल मलाई थाहा भएको कुरा के हो भन्दाखेरि फरेजहरू त सबै हामी मलेसिया पनि ल्याउँछौँ त होइन मलेसियाबाट ल्याउँछु विदेशी फरेजहरू ल्याउँछु भनेपछि अब यो चाहिँ ठुलो विजन बनाएको छ कि त्यो तपाईँको बनै पनि बनैलाई पनि तपाईँको आर्थिक रूपान्तरणमा त्यसलाई प्रयोग गर्न सक्यो भने भयङ्कर हुन्छ नि त त्यो फरेजहरू तपाईँ इम्पोर्ट गर्न नपाउने यही बनाउनु पर्ने भन्यो भने त्यो त नीति भनेको त सरकारले त एउटा नीति ल्याइदिएपछि भइसक्यो नि त्यो त पालन गर्नै पर्यो नि तपाईँ इम्पोर्ट गर्न नपाउने भने त्यो इम्पोर्ट गर्नु अब तपाईँ हामी चाहिँ त्यो मलेसियाबाट फरेजर ल्याएर यहाँ छैन भने मरे चिज हो र त्यो मरे बाँच्ने चिज त होइन नि त त्यो बन्द गर्दै भेलु त यहाँको प्रयोग गरौँ भन्ने यस्ता सामान्य कुराहरूमा पनि दुई तिहाई सरकारको पनि ध्यान चाहिँ पुगेको छैन
1: अहिलेको क्षति र अहिले समग्र रूपमा देशभरि बनिरहेको जलविद्युत आयोजनाहरू निजी क्षेत्र अथवा सरकारी अथवा साझेदारीमै बनिरहेका यसका लागि सरकारले नीतिगत के परिवर्तनहरू आवश्यक छ यो बजेटमा कति सम्बोधन भयो अझ 30,000 मेगावाट पुर्याउने लक्ष्य छ अनि यो सबै कुरा हेर्दाखेरि अब हामी यो विपत्तिबाट माथि उठेर मानवीय सहायताको कुरा छँदैछ जलविद्युत क्षेत्रलाई समेत प्रोत्साहन दिने गरी सरकारले के कामहरू तत्काल ल्याउनुपर्ने कामहरू के हुन् योजनाहरू राहतको रूपमा पनि अझ भनौँ
2: यसमा चाहिँ मलाई यो सजिलो हुन्छ किनभने अहिले दुई तिहाईको सरकार अनि तपाईँको राज्यसभाको वाचापत्र हामीले के गर्यौँ भनेपछि इपानमा अब म 9 वर्ष 10 वर्षदेखि इपानमा सक्रिय छु इपानमा के गर्यौँ भनेपछि पार्टीका घोषणा पत्र चुनाव अगाडि घोषणा पत्र बन्नु अगाडि हरेक पार्टीका प्रमुख मान्छेहरूलाई भेटेर घोषणा पत्रमा यी कुरा समेट दिनुहोस् भनेर हामीले म्याप पेश गरेका थियौँ अनि सबैले अहिले त कामले जे गरे पनि मुखले त ऊर्जा सेक्टरले देशलाई समृद्ध बनाउन सक्छ यही हो एउटा सेक्टर चाहिँ भन्ने मेरुदण्ड हो भनेर चाहिँ भनिरहनु भएको छ सबैले र सबैले चाहिँ अलिअलि अरू पार्टीहरूले अलिअलि राख्नुभयो राज्यसभाले लगभग हाम्रो माग 100% समेटेको छ क्या वाचापत्रमा
3: सजिलो
2: अब अहिले मलाई म अध्यक्ष भएपछि सजिलो के हो भनेपछि अरू केही नगरिदिनुहोस् त्यो वाचापत्र कार्यान्वयन गरिदिनुहोस् न भन्ने पुग्ने भएको छ वाचापत्रमा जे छ त्यो कार्यान्वयन गरिदिनुहोस् न भन्ने भएको छ त्यसमा एउटा महत्वपूर्ण कुरा के छ भने त्यसको मात्रै कुरा गर्छौँ हाम्रा माग त धेरै छन् त्यहाँ त्यो उहाँहरूले सबै समेट्नु भएको छ त्यसमा चाहिँ अहिले विशेष गरेर माननीय श्रीराम लामिछाने के अरे न्यौपाने श्रीराम न्यौपाने सरी लामिछाने न्यौपाने उहाँ उद्धारमा एकदम खटिरहनु भएको छ उहाँ आफै प्रबन्धक पनि हो है उहाँ ऊर्जा विभाग प्रमुख भएको कारणले पनि त्यो सबै पर्न सफल भएको हो उहाँलाई पनि म यो तपाईँ मार्फत थ्याङ्क यू भन्न चाहन्छु उहाँ मार्फत पनि पर्न सफल भएको हो भनेपछि त्यहाँ एउटा कुरा के छ भनेपछि विद्युत उत्पादन प्राधिकरण भन्ने खालको कन्सेप्ट बोलिएको छ कि त्यो चाहिँ के भने इपानले साह्रै धेरै पहिलेदेखि माग उठाउँदै आएको वान रोड पोलिसी जस्तो 8 वटा मन्त्रालय 24 वटा विभाग 200 भन्दा बेसी टेबलमा जानु नपरोस् भन्ने माग हो हाम्रो हरेक कुरा जस्तो त्यहाँ चाहिँ त्यो 8 वटै मन्त्रालयका प्रतिनिधि राख्ने तपाईँको विभाग त्यसले नै समितिको होइन विभागका पनि राख्ने एउटा सचिवको नेतृत्वमा एउटा चाहिँ प्राधिकरण विद्युत उत्पादन प्राधिकरण भनेर गठन गरिदिने त्यो गठन गर्दाखेरि त्यहाँ गएपछि हाम्रो सबै सक्यो कि वन्डर पोलिसी भनेपछि त्यो लामो समयदेखि हामीले मागिराखेका हौ त्यो उहाँहरूको वाचापत्रमा छ त्यो कार्यान्वयन गर्दैदेखि हाम्रा धेरै झन्झटहरू कम हुन्छ कम्तीमा सरकारले के ठान्नु पर्यो भन्ने नि मलाई मैले 2-3 वटा प्रोजेक्ट बनाइसकेँ म जस्ता 2-4 वटा 5 वटा 10 वटा प्रोजेक्ट बनाउने साथीहरू अहिले प्रशस्त हुनुहुन्छ जसलाई प्रोजेक्ट बनाउने आइडिया छ उहाँहरूले सहरमा नवाल बनाउनुहोस् कि गाउँमै पठाउनुहोस् कि वनमै पठाउनुहोस् कि त्यो त 30 वर्ष 35 वर्ष पछाडि त राज्यको सम्पत्ति हो नि त तपाईँ आज कल्पना गर्नुहुन्छ आज कति पैसा अघि मैले जे नम्बरहरू तपाईँलाई बताएँ यदि राम्रो हुन्छ भनेर एउटा समृद्धिको मार्गमा यसरी जान्छ भनेर बताएँ नि त्यो सबै कुरा त भोलि चाहिँ 35 वर्ष 40 वर्ष जे होस् त्यो लाइसेन्सको पिरियड सकेपछि त त्यो सबै राज्यको होइन भनेको त्यस अर्थमा त म त राज्यको काम गरिरहेको छु त त्यस अर्थमा हो त म पनि राज्यको सम्पत्ति हुँ त हो त यो पनि राज्यको सम्पत्ति हो यिनीहरूसँग जे क्वालिटी छ त्यो क्वालिटी पनि राज्यको सम्पत्ति हो भनेर सरकारले छानिदिनु पर्यो त्यो वान रोड पोलिसी लागू गरिदिनु पर्यो नीति नियमहरू निजी क्षेत्र फ्रेन्डली बनाउनु पर्यो म त अझै थपमा त्यो दस वर्षलाई संकटकाल घोषणा गरिदिनु पर्यो. हाइड्रो पावरमा कसरी डिजल बोरा नपाउने गरिदिनु पर्यो. यो त के छ भनेपछि जनताले चाहिँ धेरै बुझेका छन्. अहिले जनताले धेरै बुझेका छन्. हतपत्त धेरै डिस्टर्ब गर्दैनन्. अहिले के छ भनेपछि मैले के भन्छु भनेपछि जल विद्युत भनेको विकास निर्माण लिएर गाउँमा जाने र समृद्धि दिएर फर्किने भन्छु मैले. त्यो के छ भने नेपाल सरकारले नै 10% स्थानीयलाई दिनैपर्छ भनेर सिर दिन लागेको छ नि त होइन. अब बाटो र बिजुली नपुगिकन काम सुरु हुँदैन. काम सुरु हुनलाई बाटो र बिजुली लानु पर्यो. त्यो चाहिँ त्यो विकास निर्माण लिएर गयो प्रोजेक्टले होइन. अब त्यहाँ स्थानीयमा रोजगारी सिर्जना हुन्छ. स्थानीयमा तपाईँको मोबिलिटी बढ्छ मान्छेको कामै नलाग्ने मुआवजा छ. र अर्को चाहिँ के भने 10% सेयर त स्थानीयलाई दिनै पर्छ भन्ने कानुन छ नि त. 10% सेयर स्थानीयमा दिएपछि अहिले तपाईँको कुनै पनि कम्पनीको 100 रुपियाँमा दिएको सेयर 500-700 हजार घटी त कसैले बेचेको छैन. भनेपछि त्यो भोलि चाहिँ 3 वर्ष 4 वर्ष 5 वर्ष जतिमा बेच्छ स्थानीयले उसले त हजार हाले त 10 हजार पायो नि त. लाख हाले त 10 लाख पायो नि त. गर्दाखेरि के हुन्छ भने सेयर दिँदाखेरि त्यो समृद्धि जाने भयो. विकास निर्माण पहिला बाटो र बिजुली लिएर जानु पर्यो. अनि रोजगारी सिर्जना हुने भयो. त्यहाँ चाहिँ मोबिलिटी हुने पर्यो. त्यहाँका तरकारीहरू बित्ने भए त्यहाँ त इकोनोमी त ग्रो हुन्छ नि त. जे उत्पादन गरेर बित्ने भयो. एक वर्ष तपाईँको एउटा प्रोजेक्ट बन्दाखेरि 500-600 हजारजना मान्छेले काम गर्छन् होइन. त्यो हजारजना मान्छे त त्यता भोग्नु पर्दैन. साग तरकारी किन्छ, के किन्छ, कुखुरा किन्छ, बाख्रा किन्छ, खसी किन्छ होइन, सबै किन्छ भन्यो भने चाहिँ यसले चाहिँ के भन्छ विकास लिएर जान्छ र समृद्धि दिएर फर्किन्छ भने छ. त्योले गर्दाखेरि अब हामी सबै विशेष गरेर यहाँ जस्तो एकदम पपुलर नेटवर्क मा मैले चाहिँ यो मौका दिनु पर्छ सबैलाई. सबैलाई म के अनुरोध गर्न चाहन्छु भने सबैले पानीलाई बत्तीमा परिणत गर्ने मान्छेको पछाडि होइन, पानीलाई बत्तीमा परिणत गर्ने मान्छेको पछाडि जसले एक दुईवटा प्रोजेक्ट बनाएको छ त्यसलाई आइडिया छ त्यसको पछाडि सबैजना मिल्छ. 10,000, 20,000, 5,000 जे भए पनि लगानी गरौँ. सबैजनाले आर्थिक उन्नति गरौँ भन्न चाहन्छु.
1: हस्, यहाँलाई धेरै धन्यवाद समयको कुराकानीको लागि.
2: हस्, थ्याङ्क यू.
1: वहाँ हुनुहुन्थ्यो स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इस्पानका अध्यक्ष मोहन कुमार नागी. उहाँसँगको कुराकानी सँगै आजको लागि कार्यक्रम बदलिएको नेपालको समय सकिएको छ. आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि बिदा हुन्छु. नमस्कार.

0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
1: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
0: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिउँ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आन्सरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0 54 4 94 3 33 4 93 5 55।

0: ได้ฮาโลกันเราเข้าหาได้ใส่ไป
1: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 साल डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
2: महालेखा परीक्षक को कार्यालय को अनुरोध महालेखा परीक्षक को कार्यालय को स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 को आर्थिक कारोबार को लेखा परीक्षण गर्न प्रथम चरण में 44 जिला का संघ प्रदेश र स्थानीय तह का कार्यालय में लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षण में सघाउ पुग्ने आर्थिक काम कार्यवाही को सूचना तथा जानकारी एवं लेखा परीक्षण टोली को कार्य सम्पादन का सन्दर्भ में कुनै सुझाव तथा गुनासो भएमा कार्यालय को टोल फ्री नम्बर 18-1050-0061 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखमा घाटेको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
2: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: 才华就你速度 FM 不等等
1: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
2: सांचे सोलु एफएम स्टूडियो टाइम
3: इट्स 9 AM बिहान को 9 बजे
1: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दुतकुंड नगरपालिका 5 सोलू कुम्बू
4: बजार में भने उस्तै अभाव सरकारी व्यवस्थापन कमजोर बढेपछि बाढी में जान गुमाने को संख्या 1369 पुग्यो तीन तर्फ अलपत्र 670 नेपाली को तातोपानी नाकाबाट उद्धार धादिङको सोपान खोलामा सुक्खु पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध सड़क खुलाउने काम चल्दै राष्ट्रिय संघ महासभामा विश्वव्यापी विश्वास पुनस्थापना मुख्य एजेण्डा साझा समस्या समाधानका लागि राष्ट्रिय संघको भूमिका महत्वपूर्ण रहेको महासचिव गुटरेसको भनाई र एसीसी प्रिमियर कपमा नेपाल र ओमान बीचको खेल चल्दै इन्डियनमा आज लीग चरणका अन्तिम 3 खेल हुने नेपाल खबरमा अब पूरा खबर बजारमा ग्यासको चरम अभाव भइरहँदा नेपाल एलपी ग्यास उद्योग संघले माग अनुसारकै आपूर्ति भइरहेको दावी गरेको छ संघका अनुसार भूकम्प नाकाबन्दी तथा कोविड महामारीका समयमा समेत ग्यास उद्योगीहरूले आपूर्ति व्यवस्था सहज बनाउँदै आएका छन् पृथ्वी राजमार्गको कृष्णवीरमा सड़क अवरूद्ध हुँदा ग्यास बोकेका बुलेट काठमाडौँ आउन नसकेपछि नेपाल आयल निगमको निर्देशन अनुसार काठमाडौँ काभ्रे तथा धादिङमा रहेका ग्यास उद्योगका सिलिण्डरहरू बारा पर्सा चितवन धनुषा र नवलप्रासी लगायत ठाउँका उद्योगमा भरेर काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको संघले जनाएको छ संघले विपत्तिको समयमा आम उपभोक्तालाई एलपी ग्यासको अनावश्यक संचय नगर्न र आवश्यकता अनुसार मात्र खरिद गर्न आग्रह गरेको छ संघले आपूर्ति भइरहेको दावी गरे पनि बजारमा भने ग्यास अभाव उस्तै छ लामो समयदेखि चुलिएको ग्यास अभावलाई हालै देशमा परेको विपत्तिले झन चुनौती थपेको छ यही भदौ 14 गते कृष्णभीरमा सड़क भाँसिँदा पर्याप्त मात्रामा ग्यास भित्रिएको छैन वैकल्पिक मार्गबाट आएका ग्यास पनि उपभोक्ताले सहज रूपमा नपाउँदा जटिल बनेको अवस्थालाई सरकारले व्यवस्थापन गर्न सकेको छैन उद्योग मन्त्रीले उद्योगी र कर्मचारीका कारण समस्या भएको दावी गर्नुभएको छ यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 1369 जना पुगेको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बाढ़ी प्रभावित क्षेत्रमा 5132 जना अझै सम्पर्कविहीन छन् सुरक्षाकर्मी तथा उद्धार टोलीको निरन्तर प्रयासबाट अहिलेसम्म 13646 जनाको सकुशल उद्धार गरिएको छ उद्धार गरिएकाहरूलाई सुरक्षित ठाउँमा राख्न 34 होल्डिङ सेन्टर स्थापना गरिएका छन् विभिन्न 19 अस्पतालमा 333 जना घाइतेहरूको उपचार भइरहेको छ भने 256 जना उपचारपछि डिस्चार्ज भएका छन् विपदपछिको आघातलाई न्यूनीकरण गर्न स्वास्थ्य मन्त्रालय मार्फत प्रभावित क्षेत्रमा 150 जना भन्दा बढ़ी मनोसामाजिक परामर्शदाता खटाइएको पनि प्राधिकरणले जनाएको छ नेपाली सेनाका अनुसार विभिन्न जलविद्युत आयोजनाहरूको सुरुङभित्र फँसेकाहरूको उद्धारको प्रयास पनि भइरहेको छ यसैबीच रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीका कारण चीनको केरुङ नाकामा अलपत्र परेका 670 जना नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ नेपाल चीन सीमावर्ती सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै उनीहरूलाई स्वदेश फर्काएको सशस्त्र प्रहरी बलले जनाएको छ व्यापार व्यवसाय भ्रमण पर्यटन लगायत विभिन्न कामले केरुङ पुगेका नेपाली यही भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीका कारण उतै रोकिएका थिए चीन सरकारको विशेष सहयोग तथा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको प्रत्यक्ष सहजीकरण र समन्वयमा उद्धार गरिएका नेपालीलाई सुरक्षित रूपमा काठमाडौँ ल्याइएको हो नेपाल व्यवसाय निगमले बाढ़ी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्री ढुवानीमा लाग्ने शुल्क 1 महिनाका लागि छूट दिने भएको छ निगमले विज्ञप्ति निकालेरै विपदबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री ढुवानीमा विशेष सहुलियत प्रदान गर्ने निर्णय गरेको जनाएको छ निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो निर्णय गरेको समेत स्पष्ट पारेको छ धादिङको नौबिसे नजिकै थाक्रे गाउँपालिका 7 सोपाङ खोलामा पहिरो खसेपछि काठमाडौँ हेटौँडा जोड्ने त्रिभुवन राजपथ दुईतर्फी अवरूद्ध भएको छ। गैराती 9 बजेतिर सुक्खा पहिरो खसेपछि त्रिभुवन राजपथ दुईतर्फी अवरूद्ध भएको हो। आज बिहानैदेखि 4 उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको र केही समयमा सड़क सञ्चालन हुने धादिङ प्रहरले जनाएको छ। पृथ्वी राजमार्गको कृष्णभिरमा सड़क अवरूद्ध भएपछि काठमाडौँ भित्रिने र बाहिरिने गाड़ीहरूले हेटौँडा काठमाडौँ जोड्ने वैकल्पिक सड़क प्रयोग गरिरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
6: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-2161-596-617,
5: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511

0: सपना जफना र चाहना पैसा
1: पैसा माछा शक्ति पैसा माछा सहारा
0: धोती पटुका र इजार को गाँठो हुँदै गाड धन सम्म
1: बैंक को चेक टोकन एटीएम हुँदै हात को मोबाइल सम्म
0: यो प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
1: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
0: पैसा को आवश्यकता महत्व र यथार्थ बताउने
1: इतिहास गाथा र कथा गाँठका कुरा
0: गाँठका कुरा
1: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब थप खबरहरू आज बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभाग तथा पहाड़ी क्षेत्रका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ मधेस प्रदेशका पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ यस्तै कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका धेरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ तराईतर्फ बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा तथा मधेस र कोशी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरो तथा सड़क यातायात प्रभावित हुन सक्ने र नदी तथा खोलामा पानीको वहाव बढ़न सक्ने भएकाले ठूलो वर्षाको सम्भावना भएका क्षेत्रमा अनावश्यक यात्रा नगर्न महाशाखाले आग्रह गरेको छ निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश भएका तर निर्वाचन क्षेत्रभन्दा बाहिर वा विदेशमा रहेका नेपाली मतदातालाई मतदानको अवसर उपलब्ध गराउने सम्बन्धमा विज्ञ तथा सरकारवालाहरूसँग छलफल गरेको छ छलफलमा नीति अनुसन्धान प्रतिष्ठान नेपाल पोलिसी इन्स्टिच्यूट विश्वविद्यालयका अध्येता र अनुसन्धानकर्ता कम्प्यूटर एसोसिएशन नेपाल महासंघ त्यसै गरी ब्लकचेन एसोसिएशन सूचना प्रविधि तथा साइबर सुरक्षा विज्ञ तथा अन्य सम्बन्धित क्षेत्रका विज्ञहरूसँग छलफल भएको हो राहदानी विभागले राहदानी आवेदन गर्ने सेवा विभागको संख्यामा फेरि उल्लेख बढ़ेको भन्दै आवेदन फारममा उल्लेख गरिएको मिति र समयमा मात्रै विभागमा उपस्थित भई सेवा लिन आग्रह गरेको छ विभागले नयाँ राहदानी प्रणाली शुरूआत भएदेखि आम सेवाग्राहीलाई निरन्तर राहदानी सेवा प्रवाह भइरहेको जनाउँदै सेवाग्राहीको संख्या बढ़ेकाले सेवा व्यवस्थापनमा सहयोग पुर्याउन अनुरोध गरेको छ विभागले इजरायलमा रोजगारीका लागि आवेदन दिन सकिने म्याद भोलिसम्म भएकाले हतार नगरी आवेदन प्रक्रिया अघि बढ़ाउन समेत आग्रह गरेको छ .55 मेगावाट क्षमताको अपर म्याग्दी एक जलविद्युत आयोजनाको अडिटदेखि बाँतर्फको सुरुङ छिचोलिएको छ म्याग्दी हाइड्रो पावर लिमिटेड प्रवर्तक रहेको आयोजनाको धौलागिरी गाउँपालिका 4 छहरीमा रहेको अडिटदेखि मालिका गाउँपालिका 7 भारवाङमा निर्माणाधीन विद्युत गृहतर्फ जोड्ने सुरुङ हिजो जोड़िएको छ आयोजना प्रमुख ज्योति कुमार केसीले अडिटदेखि बाँतर्फ जोड़ने 2506.3 मिटर सुरुङ छिचोलिएको जानकारी दिनुभयो अब विदेशको खबर संयुक्त राष्ट्र संघ महासभाको 81 अधिवेशन शुरू भएसँगै विश्व शान्ति जलवायु परिवर्तन दिगो विकास मानवाधिकार र बहुपक्षीय प्रणालीमा विश्वास पुनस्थापन लगायतका विषयमा छलफल केन्द्रित भएको छ न्यूयर्कको राष्ट्र संघको मुख्यालयमा अस्ति 8 सेप्टेम्बरदेखि शुरू भएको महासभाको यस वर्षको मुख्य विषय विश्वास पुनस्थापना रूपान्तरण व्यवस्थापन र सबैका लागि परिणाम दिने संयुक्त राष्ट्र संघ रहेको छ महासभाका अध्यक्ष बंगलादेशका खलिलुर रहमानले युद्ध मानवीय संकट भू राजनीतिक तनाव र जलवायु परिवर्तनका कारण विश्वमा बढ़िरहेको अविश्वासलाई सम्बोधन गर्नु आफ्नो कार्यकालको प्रमुख प्राथमिकता रहेको बताउनु भएको छ त्यसै गरी राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि बहुपक्षीय प्रणालीप्रतिको विश्वास पुननिर्माण गर्नु अहिलेको प्रमुख चुनौती भएको बताउनुभयो युद्ध गरीबी असमानता जलवायु संकट र आणविक तनावको जोखिम बढ़िरहेको अवस्थामा विश्वका साझा समस्या समाधानका लागि संयुक्त राष्ट्रसंघको भूमिका अझ महत्वपूर्ण भएको उहाँको भनाई छ अब केही खेल खबर एसएससी प्रिमियर कपको सेमी फाइनलमा नेपाली पुरूष क्रिकेट टोलीले अहिले ओमानसँग खेलिरहेको छ मलेसियाको कुआलालम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ताजा अवस्थामा 27 ओभर 2 बलको खेल भइरहँदा 4 विकेट गुमाएर 105 रन जोडेको छ समूह ए को विजेता नेपाल फाइनल प्रवेश का लागि समूह बी को उपविजेता ओमानसँग प्रतिस्पर्धा गरिरहेको हो। नेपाल समूह चरण में तीन खेल जित्दै सेमी फाइनल में पुगेको हो। नेपालले बहराइन मलेसिया र साउदी अरेबियालाई पराजित गर्दै हङकङसँग हार बेहोरेको थियो। अहिलेसम्म नेपाल र ओमान बीच एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट में 10

0: खेलमा भेट भएका छन् जसमा नेपालले 4 खेल र ओमानले 6 खेलमा जित निकालेको छ। नेपाल आज पनि त्यही लक्ष्य पछ्याउँदै ओमानलाई हराएर फाइनलमा स्थान बनाउने योजनामा रहेको छ। खेलका अर्को प्रसंगमा नेपाल भलिबल लीग एनभीएलमा आज लीग चरणका अन्तिम तीनवटा खेल हुँदैछन्। आजको खेलबाट शीर्ष तीन टोलीको टुंगो लाग्नेछ। आज पहिलो खेल दिउँसो 1 बजे अन्नपूर्ण र सगरमाथा बीच हुनेछ। त्यसै गरी दोस्रो खेल दिउँसो 4 बजे कर्णाली र मधेश तथा तेस्रो खेल बेलुकी 7 बजे काठमाडौँ र खत्तर बीच हुनेछ। प्रतियोगितामा 6 टोली सहभागी छन्। सिंगल राउण्ड रोबिन लीग पछि शीर्ष टोली फाइनलमा प्रवेश गर्नेछन्। दोस्रो र तेस्रो रहने टोलीले फाइनल प्रवेशका लागि प्ले अफ खेल्नेछन्। फाइनल खेल पर्सि भदौ 27 गते हुनेछ। चार भन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। माग अनुसार ग्यास आपूर्ति भइरहेको उद्योगीको दावी, बजारमा भन्ने उस्तै अभाव, सरकारी व्यवस्थापन कमजोर। भोलेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1369 पुग्यो। चीनतर्फ अलपत्र 670 नेपालीको तातोपानी नाकाबाट उद्धार। धादिङको सोपाङ खोलामा सुक्खा पहिरो खस्दा त्रिभुवन राजपथ अवरूद्ध, सड़क खुलाउने काम चल्दै। राष्ट्रिय संघ महासभामा विश्वव्यापी विश्वास पुनस्थापना मुख्य एजेण्डा, साझा समस्या समाधानका लागि राष्ट्रिय संघको भूमिका महत्वपूर्ण रहेको महासचिव गुटेरेसको भनाई। र एसएससी प्रिमियर कपमा नेपाल र ओमान बीचको खेल चल्दै एनभीएलमा आज लीग चरणका अन्तिम तीन खेल हुन्।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू, रु 2 करोड़सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: आपको एकमात्र डीटीएच के बाद दिस हो
1: देश हो खुशी को कनेक्शन समृद्धि को सीर
2: मणि चूड़ को काक
1: स्वच्छ सुंदर और संयुक्त प्रकृति
2: शांति र आनंद को अनुभूति
1: मेलबार बाट टाड़ा
2: शहर बाट नजीक
1: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्गानिक फार्म रिजोर्ट
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946563 र 9841924481 वेबसाइट झुले.com.np
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईलाई स्वागत छ। संविधान दिवसको अवसर पारेर आउँदो असोज 3 गतेदेखि काठमाडौँ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार हुने भएको छ। उपत्यकाका विभिन्न 6 नयाँ रूटमा 28 रात्रिकालीन बस सञ्चालन गर्ने निर्णय गरिएको छ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगलको अध्यक्षतामा हिजो काठमाडौँ महानगरपालिका ललितपुर महानगरपालिका चन्द्रगिरी नगरपालिका बुढानीलकण्ठ नगरपालिका गोदावरी नगरपालिका कीर्तिपुर नगरपालिका साझा यातायात तथा सरकारवाला बीच भएको बैठकले रात्रिकालीन बस सेवा विस्तार गर्ने निर्णय गरेको हो। अहिले काठमाडौँ महानगरपालिका ललितपुर महानगरपालिका चन्द्रगिरी नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको समन्वयमा गएको वैशाख 1 गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन हुँदै आएको छ। त्यसलाई विस्तार गर्दै उपत्यकाको उत्तर दक्षिण तथा पूर्व पश्चिम क्षेत्रलाई जोड्ने गरी थप रूटमा सेवा सञ्चालन गर्न लागिएको छ। निर्णय अनुसार गोदावरीदेखि बुढानीलकण्ठसम्म 6, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म 6, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि चन्द्रगिरीको नागढुङ्गासम्म 4, किर्तिपुरदेखि न्यूरोड हुँदै नेपाल वायुसेवा निगमसम्म 4 र चक्रपथमा दुईतर्फी सञ्चालन हुने गरी 8 बस परिचालन गरिनेछ। 5 दिवंगत बुद्धलाई भक्तपुर नगर परिक्रमा गराई भक्तपुरमा हिजो पंचदान पर्व मनाइएको छ। ऐतिहासिक परम्परा अनुसार मल्ल राजा नरेश मल्लको शासनकालमा नेपाल सम्बत 775 जयदेव वज्राचार्यले पंचदान पर्व शुरू गरेको भनाई छ। बौद्ध संस्कृत अनुसार प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशी अर्थात पंचदान चन्हीका दिन यो पर्व मनाउने गरिन्छ। कालीमाटी तरकारी फलफूल थोक बजार संयुक्त व्यवसायीले भोटेको सिबाडी प्रभावितका लागि 8,54,300 रूपियाँ बराबरको आर्थिक सहयोग गरेका छन्। प्रधानमन्त्री दरिद्रको उत्तार कोषमा जम्मा गर्ने गरी हिजो कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ। त्यसैगरी युलेन्स एजुकेशन फाउण्डेशनले भोटेकोशी र त्रिशुली नदी तटीय क्षेत्रमा गएको बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 20,00,000 रूपियाँ सहयोग गरेको छ। युलेन्स एजुकेशन फाउण्डेशन खुमलतार र बाँसबारीको युलेन्स स्कूल अभिभावक संस्था एक्सन टीम फर पार्टनरशिप एटीपी बोर्ड अफ ट्रस्टीज शिक्षक र कर्मचारीको संयुक्त पहलमा संकलित रकमको चेक फाउण्डेशनका संस्थापक अध्यक्ष सोम पनेरूको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले अर्थमन्त्री डाक्टर सोनिङ वाग्लेलाई हिजो हस्तान्तरण गरेको हो। र किष्ट अस्पताल ललितपुरले 5 बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ। किष्ट टिचिङ अस्पतालका प्रबन्ध निर्देशक डाक्टर अभिषेक थापाले विशेषज्ञ निगरानी पूरा भएपछि बालिकालाई डिस्चार्ज गरिएको बताउनुभयो। बालिका कि 33 आमाले आफ्नै कलेजोको केही हिस्सा छोरीलाई दान गर्नुभएको हो। सफल प्रत्यारोपणपछि बालिकाको स्वास्थ्य अवस्था स्थिर र सन्तोषजनक रहेको अस्पतालले जनाएको छ। बिहान 9 राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। असोज 3 गतेदेखि काठमाडौँ उपत्यकामा 28 रात्रिकालीन बस सञ्चालन हुने, 6 नयाँ रूटमा सेवा विस्तार, काठमाडौँ उपत्यका सहित देशभर ग्यास अभाव कायमै, माग अनुसार आपूर्ति भइरहेको उद्योगीको दावी, र 5 दिवंगत बुद्धलाई नगर परिक्रमा गराई भक्तपुरमा पञ्चदान पर्व मनाइयो। बिहान 9 नेपाल खबर सकियो। बिहान 10 नेपाल भाषामा र दिउँसो 12 नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने क्रम नमस्कार।

एभरेस्ट न्यूट्रियल रेस प्रतियोगिता तेस्रो संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। यस माथि दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट न्यूट्रियल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवैतर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युवेश राई, सम्पर्क नम्बर 98 42 81 56, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98 60 31 37। उपस्थित विश्वको पर्ने मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजेभित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस सुरु हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97 45 40 02 60, अनुराज बस्नेत 98 51 17 24 19, बिपिन तामाङ 98 62 93 02 64 र राजकुमार राई 98 52 85 54 57। एभरेस्ट भ्यु ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समयभित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू एकासी बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी, घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता सुरु भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई, निमित्त प्रमुख प्रशासकीय अधिकृत, माथि दुखोसी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: सोलुखुम्बु कानून क्याम्पस LL2 भर्ना सम्बन्धी
3: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्षीय LL2 प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार भर्ना हुने जानकारी गराइन्छ।
4: भर्ना कार्यक्रमको मिति
3: भर्नाका लागि आवेदन फारम वितरण 1 गतेदेखि 30 गतेसम्म प्रवेश परीक्षा 10 गते नतिजा प्रकाशन 11 गते भर्ना म्याथ 12 गतेदेखि 25 गतेसम्म कक्षा सञ्चालन 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ 30 गतेसम्म सब जानकारीका लागि 98150105 98148 2445 र 98420 84 75
5: गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी मिति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: स्मार्ट हुनुहोस् सधैँभरि एसएमएस नै रोजे।

0: यौनी हिंसाबाट बचौं र बचाउ यौनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र छेउछाउबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्म दर्ता दिनुस् त
2: जन्म दर्ता गरेको छैन नि म्याडम
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
2: हो र मलाई त थाहा नै थिएन म्याडम
1: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
2: पहिला कसैले भनेन
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
6: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
7: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
8: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोनी रुत्कुना नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
9: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि टिकी हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
10: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्र नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
11: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथ्रो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्र नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843879852 9824417718 9843349696 र 9861323472 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
12: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
1: ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु
13: यी सबै घरेलु हिंसा हुन्।
12: हो र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
13: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
12: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
14: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
15: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चौकमा।
18: होंडा का विशेषता
19: जापानीज उच्च प्रविधि उत्पादित
18: उत्कृष्ट माइलेज,
19: राम्रो रिसेल मूल्य,
18: टिकाऊ र भरपर्दो,
19: अफ रोड का लागि पनि उपयुक्त,
18: BS6 तथा नया नया वर्षन बजार में लॉन्च भइरहेको,
19: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
18: हाम्रा सेवाहरू
19: ओखलढुंगा र खोटाङको दिक्तल बजारबाटै फाइनान्स को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकल तथा स्कूटरहरू कंपनी के मूल्य में पाइने,
18: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाइनु का साथै सर्विसिंग सेवा,
19: एक्सचेंज को सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निशुल्क दिइने,
18: अनलाइन बाट बुकिंग गरे भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ।
19: ओखलढुंगा को लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्विस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारी भन्जाई, ओखलढुंगा।
18: सम्पर्क नम्बर 0375902222, 9852888022 र 9842880300।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बुझिसके आजकल। आफ्नो त यी यही यति कार्पेट नै हो। विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: अलिकति जोत्न पाएको छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
9: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
8: यो कहाँ किन्न पाइन्छ? अनि पार्ट्स को सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
9: यो नेपाल भर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
10: खेतबारी जोत्न, रोपाई गर्न, ट्याङ्क बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
11: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्राली, सिटी चरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मा मिस कल गर्नुहोस्। लगतै तपाईलाई फोन आउनेछ।
12: आया आया भनेर पो बसेछ त। बिरामी हो क्या हो?
13: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
12: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुस् त्यही।
13: हो र, के डेन्टल रे?
14: एभरेज डेन्टल क्लिनिक सुलुदूत कुञ्जनगर पालिका 5 बसन्त बजार सल्लेरी सोलुखुम्बु।
15: हाम्रा सेवाहरू
14: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
16: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
15: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
17: एउरो आज मेरो जन्मदिन हो, याद त छ नि।
18: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त।
17: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
18: ल अब आँखा खोला त।
17: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र?
19: अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल। सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, कुरा नम्बर 5, सलेरी, सोलुखुम्बु।
20: बालक बालिकालाई काममा लगाएको उपायमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
21: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
22: किन खोज्नु भएको होला हजुर? को पर्नु हो?
21: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
22: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
21: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
22: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
23: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
24: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार, विज्ञापन बोर्ड।
0: नमुना दुधकुण्ड आयल फर्म स्टोर्स हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमुना दुधकुण्ड आयल फर्म स्टोर्स प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एण्ड सप्लायर्स सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गार्मा जोर बौद्ध सोलु
1: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
2: के भयो सन्चो भएन
1: होइन यतिकै जाने मन लागेन
2: यतिकै पनि हुन्छ
1: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले कुट्नुहुन्छ
2: ए कुरा त्यस्तो पो गएर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
3: नमस्ते कति टाइमले पाल्नु भयो
2: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
1: हस् म्याडम
4: नेपाल सरकार विज्ञापन बोर्ड
25: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
26: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
25: अरे मिथ्या भ्रामक हुन्छ के हो यो भनेको चाहिँ
26: तिमीलाई थाहा थिएन
25: थाहा थिएन
26: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
25: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
26: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
27: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
28: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सुन्नु, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
5: हो र? होइन होला त्यस्तो त।
6: सोइता, तिनीहरूको के खास खुस कुरा हुँदैछ? के हो भन त?
5: के भएन मिस,
6: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: हुन्छ।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: टाइम चेक सोलु एफएम स्टूडियो टाइम
2: टेन एम बिहानको 10 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुंड नगर पालिका 5 सोलु खुम्बु
3: हेलो
4: हेलो
3: म हजुरको बैंकबाट बोलेको तपाईको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुस् त तपाईको खाता अपडेट गरिदिन्छु
4: हुन्छ हुन्छ पठाउनुस् है ए ए नानी छोरी
5: हजुर
4: यहाँ आउ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
5: लु दिन त हेलो भन्नुस् त
3: हेलो हजुर
5: हजुर
3: यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
5: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
4: ए नानी के भन्ने रहेछ के भयो
5: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
4: ल ल ल किन दिन्थे
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
6: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
7: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो
8: बाप रे
7: अब चाहिँ के हुने हो
5: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाथेन यसो त जसले नि लेखिहाल्छ नि
7: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
5: तिमीलाई थाहा थिएन
7: थाहा थिएन
5: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
7: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
5: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
0: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
1: नेपाल सरकार

0: चीनले कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ।
1: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार, विज्ञापन।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव फर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्या थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेश नै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सोलुखुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
6: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सोलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
5: भर्ना कार्यक्रम हुने मिति
6: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
5: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556 98 41 63 53 37।

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पोल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
0: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, धनसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मरमा समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
0: समयमै महसुल दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सूचना सूचना सूचना
1: टूट देखिए
0: यदि तपाईको बस्नामा जन्मजात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्सीबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068
0: अंकमा 9852557068।

0: आयो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन ए कान्छा गीत गाउँदै कता हिँड्यो
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्दा है
2: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावेन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कतिखेर हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू सेट सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबैल केएल टावर 6 तला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिल किच्चेपाटी काठमाडौँ
4: सरकार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय जिल्ला अस्पताल फाप्रु सुलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको सञ्चालनका लागि तोकेको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकेको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाप्रु सुलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रेट पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ कर्मचारीको पद हेल्थ असिस्टेन्ट साइक 5 तह संख्या 2 स्टाफ नर्स साइक 5 तह संख्या 1 बायोमेडिकल टेक्निसियन साइक 5 तह संख्या 1 उम्मेदवारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष ननागेको हुनुपर्नेछ पारिश्रमिक सुविधा अस्पताल समिति तथा परदेशले तोकिएको बमोजिम हुनेछ दरखास्त दस्तुर साइक 5 तहको लागि रु 700 मात्र लाग्नेछ फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर तिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरि प्रशासन शाखामा बुझाउनु पर्नेछ परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते आवश्यक कागजातहरू सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ व्यक्तिगत विवरण बायोडाटा नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि न्यूनतम शैक्षिक योग्यताको प्रमाण पत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाण पत्रको प्रतिलिपि फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फाप्रु सुलुखुम्बुमा बुझाउनु पर्नेछ अनुभवीलाई प्राथमिकता दिइनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98620186993 र 98427061 जिल्ला अस्पताल फाप्रु सल्लेरी सुलुखुम्बु
5: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083-84 में राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा कार्यक्षेत्र ओखलढुंगा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
6: संचालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफूल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
5: पेश गर्नुपर्ने कागजातहरू रु 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
6: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा टेलिफोन नम्बर 0735571 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385240 सम्पर्क राख्न सक्नुहुनेछ।
5: हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा।

0: आजभोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न।
1: नौ, पहिला त त्यस्तो मान्छे होइन, के भएछ त?
0: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो।
1: यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षण छ त।
0: कति लागौसो त
1: भाइ, के भएको तिमीलाई?
0: धाती भन त।
2: खै दिदी, के भन्नु र, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन, अहिले पनि गाह्रो भइरहेको छ।
1: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको हिसाब चाहिँ छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ?
0: सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
2: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिउ नि।
3: भारिसमा लज सिर्जना गरी दुवैचरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भने परिभाषित गरेको छ। यस्ता पदार्थले भारिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
4: एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिता तीर्थ संस्करण संचालन हुने सम्बन्धी सूचना। यस नाप्य दुतोषी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा संचालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाड़ीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाड़ीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सो भन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाड़ीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाड़ीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वासको भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाड़ीको नागरिकताको प्रमाण पत्र वा खेलाड़ीको परिचय खुल्ने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई। सम्पर्क नम्बर 98 42 81 46 सदस्य राजकुमार राई सम्पर्क नम्बर 98 60 33 40 उपस्थित विश्वको उपाधि नीति समय र स्थान नीति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला रेस सुरु हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97 45 40 02 60 अनुराज बस्नेत 98 51 17 24 19 बिपिन तामाङ 98 62 93 02 64 र राजकुमार राई 98 52 85 54 57
5: एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन् प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी घाइते भए कुनै अङ्ग भङ्ग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन रेस प्रतियोगिता सुरु भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बीमा गरिनेछ शर्तहरू लागू हुनेछन् खेलाडीहरू दर्ता निशुल्क हुनेछ
4: गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत मापे दुखोसी गाउँपालिका गाउँ कार्य

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: टाइम चेक सोलु एफएम स्टुडियो टाइम
2: स्नैपिंग एयर बिहानको 11 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय अफसेट प्रेस सोलु दुतकुंड नगरपालिका 5 सोलु खुम्बू
3: रेड पांडा मैराथन को नीति परिवर्तन संबंधी सूचना गत 2026 अगस्त 26 में आएको विनाशकारी बाढी पहिरो बाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो शोकाकुल छौं सोही राष्ट्रिय विपत्तिको घटीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बिहराज सम्बन्धित सबैमा जानकारी गराइन्छ
4: अध्यक्ष निमा टेलु शेर्पा हिमाली स्वास्थ्य र वातावरण सेवा

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। नोकरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्यादसरकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट क्षति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: हिस्सा, हिस्सा,

0: राम्रो पछिल्लो रोजाइ
1: यौनी हिंसाबाट बचौं र बचाऊ। यौनसन्नि हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्नि हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र छोटीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9833868418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: साथीभाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जन्म र मृत्युदाता, परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन
2: बोर्ड। ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भए, जाउँ न मेरो साथी।
3: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने भयो आज।
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु उत्कुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
5: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
6: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
7: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843879852, 9824747718, 9843349696 र 9861314372। आन्जी औषधालय, सोलो दुतकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
9: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
8: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
9: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
8: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
9: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
10: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु

0: छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
1: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चौकिया।
4: होंडा का विशेषता
5: जापानीज उच्च प्रविधि उत्पादित
4: उत्कृष्ट माइलेज
5: राम्रो रिसेल मूल्य
4: टिकाऊ र भर पर्दो
5: अफ रोड का लागि पनि उपयुक्त
4: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको
5: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
4: हाम्रा सेवाहरू
5: ओखलढुंगा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने
4: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
5: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
4: अनलाइनबाट बुकिङ गरे भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
5: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारे भुजाङ ओखलढुंगा।
4: सम्पर्क नम्बर 0375902222 9852988002222 र 9842803000।

0: संस्कार संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यति कार्पेट नै हो। विगत 3 दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
1: ए के भयो, के को हल्ला खल्ला हो यो?
2: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
3: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाँजा फाट्ने वा पहिले फाटेको छ भने धाँजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: अलिकति जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
9: चिन्ता किन लिनुहुन्छ, एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्षे वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
8: यो कहाँ किन्न पाइन्छ, अनि 5K सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
9: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध।
10: खेतबारी जोत्न, छोपाई गर्न, ल्यान्ड बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
11: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्रणाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528282, साथै 98010208995 मिसकल गर्नुहोस्, लगतै तपाईलाई फोन आउनेछ।
12: अया अया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
13: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
12: आ, कति पीर मानेको, के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
13: हो र, के डेन्टल रे?
14: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुण्डे नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
15: हाम्रा सेवाहरू
14: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
16: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
15: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-1990 र 97-46-58-43-87।
17: एउरो आज मेरो जन्मदिन हो, याद त छ नि।
18: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त।
17: हजुर पनि ल आँखा बन्द गरे।
18: ल अब आँखा खोला त।
17: वाओ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने। त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुन चाँदी पसलबाट हो नि। विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल। सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग, सोलु धुतकुण्ड नगरपालिका, कुरा नम्बर 5, सल्लेरी, सोलुखुम्बु।
19: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
20: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
21: नौ, किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
20: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
21: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
20: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
21: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
22: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
23: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार, विज्ञापन बोर्ड।
0: नमुना दुधकुण्ड आयल फर्म स्टोर
1: हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43
0: नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा चोरबौद सुलु खुम्बु
2: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
3: किन भयो के भयो सन्चो भएन
2: होइन यतिकै जाने मन लागेन
3: यतिकै पनि हुन्छ
2: मैले साइन्सको कन्ट्री गर्न सकिनँ सरले कुट्नुहुन्छ
3: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
24: नमस्ते कति टाइमले पाल्नु भयो
3: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ट्री गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
24: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
1: हस् म्याडम
25: नेपाल सरकार विज्ञापन बोर्ड
26: साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप्रे अब चाहिँ के हुने हो
27: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाथ्यो न यसो त जल्दै नै लेखिहाल्छ नि
26: अरे मिथ्या भ्रामक हुन्छ के उयो भनेको चाहिँ
27: तिमीलाई थाहा थिएन
26: थाहा थिएन
27: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
26: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
27: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
28: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
29: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ
30: नेपाल सरकार

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: इस्लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि, हो र? होइन होला त्यस्तो त।
5: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
6: के भएन मिस,
5: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ, यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
9: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
10: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
11: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
12: हेलो
13: हेलो हेलो,
12: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
13: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
14: हजुर,
13: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएको छ, दे त नानी।
14: लु त, हेलो, भन्नुहोस् त।
12: हेलो हजुर,
14: हजुर,
12: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
14: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु?
13: ए नानी, के भने रहेछ, के भयो?
14: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
13: ल ल ल, किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
15: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
15: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
16: बाप रे,
6: अब चाहिँ के हुने हो?
17: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्थेन, यसो त जसले पनि लेखिहाल्छ नि।
6: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
17: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
17: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
17: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
18: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
19: नेपाल सरकार।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका कर्णधार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउ बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउ
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: हेलो
3: हेलो बहिनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
3: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
2: अनि हुलाकमा पो जानु
3: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
3: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
2: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
3: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
2: ए शहरमा मात्र होला नि
3: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
2: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकाप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यस्तो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सोलुखुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
6: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सोलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
5: भर्ना कार्यक्रम हुने मिति
6: भर्ना म्याथ 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याथ 2083 साल मंगसिर मसान्तसम्म।
5: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01056, 9841-63-53-37 र 0385-2456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
0: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, धनजन क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
0: समयमै महसुल दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सूचना सूचना सूचना
1: कोट देखिए
2: यदि तपाईंको बच्चामा जन्मजात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिपार नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068
2: अंकमा 9852557568।
3: काम छ ठट्टैमा यो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला।
4: होइन एकान्छा, गीत गाउँदै कता हिँडिस्?
5: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
4: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्दा है।
5: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
4: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावेन सोफा जापानिज भाषा पढ्ने अनि जापान जाने।
5: होइन, ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
4: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
5: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कतिखेर हुने रहेछ?
4: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू जस्तो सुरक्षित गरिहाले कान्छा।
5: ल दिदी, म त हिजे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
6: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर 6 तला काठमाडौँ। सम्पर्क 9855017979 र 01-592-2616। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चावहिल चुच्चेपाटी काठमाडौँ।
0: पदपूर्ति गर्ने सम्बन्धी सूचना। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्ला अस्पताल फाप्रु सोलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको सञ्चालनका लागि तोकिएको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाप्रु सोलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रेतपूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ। आवश्यक कर्मचारीको पद हेल्थ असिस्टेन्ट साइक 5 तह संख्या 2, स्टाफ नर्स साइक 5 तह संख्या 1, बायोमेडिकल टेक्निसियन साइक 5 तह संख्या 1। उम्मेदवारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष ननागेको हुनुपर्नेछ। पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेशले तोकिएको बमोजिम हुनेछ। दरखास्त दस्तुर साइक 5 तहको लागि रु 700 मात्र लाग्नेछ। फारम लिने बुझाउने यस अस्पतालको प्रशासन
7: प्रशासन शाखाबाट दरखास्त दस्तुर तिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरि प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण, भाइ डाटा, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बोधित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि, फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फाब्लु सोलखुमा बुझाउनु पर्नेछ। अनुभवीलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842970166 जिल्ला अस्पताल फाब्लु सल्लेरी सोलखुम। कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा कार्यक्षेत्र ओखलडुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ। सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा छात्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
8: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटि कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्चुक्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
7: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा टेलिफोन नम्बर 0735207111 वा सूचना अधिकारीको नम्बर 9852280 र जोन प्राविधिक एकाई सोलुखुम्बु 0385204600 सम्पर्क राख्न सक्नुहुनेछ।
8: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा।

0: आजब हो मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न
1: नौ पहिला त त्यस्तो मान्छे होइन के भएछ त
0: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो
1: यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षण छ त कति लागौसो त
0: भाइ के भएको तिमीलाई रुधाती भन त
2: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नु नै सकिन र खाए त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लट लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
1: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाब त छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चिज प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
2: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुध्रने मौका देऊ नि
3: बारिशमा लज सिर्जना गरी दुवैसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग ओसार पसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
4: प्रतियोगिता संस्करण संचालन हुने सम्बन्धी सूचना दुतोषी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते पद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा संचालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सो भन्दा माथिको उमेर समूह महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् 50 वर्ष वासको भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ दर्ता गर्ने व्यक्ति समयोचित युगेश राई सम्पर्क नम्बर 98 42 81 40 सदस्य राजकुमार राई सम्पर्क नम्बर 98 60 31 37 40 उपस्थित विश्वको उपाधि नीति समय र स्थानीय नीति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला रेस सुरु हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97 45 40 02 60 अनुराज बस्नेत 98 51 17 24 19 बिपिन तामाङ 98 62 93 02 64 र राजकुमार राई 98 52 85 54 57 एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार

0: गाउँ घरमा छायो हजुर सोनु एफएमको
1: सोनु एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्यको लागि हाम्रो अभियान
2: Sanche Solu FM Studio Time
3: Well known Madhyanako 12 baje
1: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई ऑफसेट प्रेस सोलु दुतकुंड नगर पालिका पास सोलु खुम्बू

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। हिजो मात्रै झण्डै 53,500 ग्यास सिलिण्डर ल्याइएको उद्योगको भनाई, बजारमा भने अभाव कायमै। पहिरोले अवरूद्ध त्रिभुवन राजपथ खुल्यो, आज 23 जिल्लामा बाढ़ीको जोखिम। रसुवागढ़ीको तातपानी बन्द भएपछि कोर्ला नाकामा चहल पहल बढ़्यो, मालवाहक कन्टेनर तथा विद्युतीय गाड़ीको चाप। हर्बुदमा अमेरिका इरानी युद्ध शुरू भए ताकि ठूलो आक्रमण, अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रति ब्यारेल $100 नाग्यो। र हङकङलाई हराउँदै युएई एसएससी प्रिमियर कपको फाइनलमा नेपाल र ओमान बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। आज विभिन्न जिल्लामा रहेका उद्योगबाट मात्रै 53,469 सिलिण्डर एलपी ग्यास भरेर काठमाडौँ ल्याएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। तर ठूलो परिमाणमा ग्यास ल्याइए पनि बजारमा भने ग्यासको अभाव कायमै रहेको छ। चितवन सहित विभिन्न जिल्लामा रहेका ग्यास उद्योगबाट भरिएका सिलिण्डर हिजो काठमाडौँ पठाइएको हो, तर उद्योगबाट ठूलो परिमाणमा सिलिण्डर पठाइए पनि बजारमा पर्याप्त मात्रामा ग्यास उपलब्ध हुन नसकेको उपभोक्ताको गुनासो छ। देशका विभिन्न पहाड़ी तथा हिमाली जिल्लाबाट बहने ससाना नदी तथा खोलामा आज पानीको बाब उल्लेख्य बढ़ने सम्भावना रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ताप्लेजुङ, शंखा, सभा, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, दोलखा, काभ्रे, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, रूकुम पूर्व, पश्चिम, मुस्ताङ, मुगु, बाजुरा, बझाङ, दार्चुला र बैतडी तथा आसपासका जिल्लामा बाढ़ीको जोखिम छ। ती जिल्लामा बहने ससाना नदी, खोला तथा खोल्सामा वर्षाका कारण जल सतह र बहाव अचानक बढ़न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। छोटो समयमा ठूलो पानी परेको अवस्थामा साना नदी तथा खोलामा 81 बाढ़ी आउन सक्ने भएकाले नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढ़न सक्ने कुरालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। धादिङको नौबिछे नजिकै थाकरे गाउँपालिका 7 सोपान खोलामा पहिरो खसेपछि अवरूद्ध काठमाडौँ हेटौँडा जोड्ने त्रिभुवन राजपथ सञ्चालनमा आएको छ। गैराती 9 बजेदेखि सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध भएको थियो। आज बिहानैदेखि 4 उपकरण प्रयोग गरेर सड़क सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। सड़कमा अझै माटो भने रहेकाले सफा गर्ने काम चलिरहेको छ। पृथ्वी राजमार्गको कृष्ण भिरमा सड़क अवरूद्ध भएपछि काठमाडौँ भित्रिने र बाहिरिने गाड़ीहरूले हेटौँडा काठमाडौँ जोड्ने वैकल्पिक सड़कहरू प्रयोग गरिरहेका छन्। नेपाल चीन उत्तरी कोर्ला नाका पछिल्लो समय मुख्य आयात निर्यात मार्गका रूपमा चलायमान बन्न थालेको छ। रसुवागढ़ी र तातोपानी नाका बन्द भएपछि चीनबाट नेपाल भित्रने माल वस्तु तथा विद्युतीय गाड़ीहरूको चाप कोर्ला नाकातर्फ बढ़ेको छ। केही वर्ष अघिसम्म उपल्लो मुस्ताङका नागरिकको दैनिक उपभोग्य सामग्री खरिद गर्ने नाकाका रूपमा सीमित रहेको कोर्ला नाका अहिले चीनसँगको व्यापारका लागि महत्वपूर्ण नाकाका रूपमा विस्तार भएको छ। स्थानीय नागरिकले घरायसी प्रयोजनका लागि चीनको लिची हाट बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गरी ल्याउने गरे पनि ठूलो परिमाणमा आयात निर्यात हुने अवस्था यसअघि थिएन। अहिले मुस्ताक भन्सार कार्यालयले वार्षिक 10-15 करोड़ रूपियाँ हारारी मात्रै राशि संकलन गर्दै आएको थियो। कोर्ला नाकाको व्यापारिक गतिविधिमा भने गएको वर्षदेखि उल्लेख्य परिवर्तन आएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रधानमन्त्री कोषमा झण्डै 12.5 अर्ब संकलन, आज सुनचाँदीको भाव बढ़्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-35984। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2161-596-617
1: मोबाइल 98550-6076-8 98550-6076-9 98511-62594 98510-5422-4
3: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले 53,500 ग्यास सिलिण्डर ल्याएको उद्योगीहरूको भनाई, बजारमा भने अभाव कायमै, पहिरोले अवरूद्ध त्रिभुवन राजपथ खुल्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री दैनिक प्रकोप उद्धार कोषमा अहिलेसम्म 12,43,33,10,041 रूपियाँ मौजदात रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरण अनुसार विभिन्न 9 बैंकमा 9,14,39,98,503 रूपियाँ मौजदात छ। यस्तै कोषका 2 बैंकमा रहेका डलर खातामा 2,16,37,691 अमेरिकी डलर जम्मा भएको छ। नेपाली रूपियाँ र अमेरिकी डलरको मौजदात जोड्दा कोषको कुल उपलब्ध रकम 12,43,33,10,041 रूपियाँ पुगेको कार्यालयले जनाएको छ। विवरण अनुसार भदौ 25 गते

चाँदीको भाव पनि बढ़ेको छ। चाँदी 105 रूपियाँले बढ़ेर तोलाको 4,855 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,750 रूपियाँ थियो। अब विदेशको खबर। हर्मुज जलमार्ग क्षेत्रमा अमेरिका र इरान बीच युद्ध शुरू भएताकै ठूलो आक्रमण भएका छन्। विश्वभर आपूर्ति हुने कच्चा तेल र प्राकृतिक ग्यासको 25% पैठारी हुने हर्मुजमा दुवै देशले एकअर्काका पानी जहाजमा आक्रमण गरेपछि त्यहाँ 6 महिना यताकै ठूलो तनाव देखिएको समाचार संस्था रोइटर्सले जनाएको छ। यसलाई युद्ध शुरू भएकै 6 महिनापछिको दूरदक्षिणबाट समुद्री यातायातलाई लक्षित गरी भएको सबैभन्दा ठूलो आक्रमण भनिएको छ। आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ़ेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल $100 नआएको छ। गएको जुलाईपछि पहिलो पटक ब्रेन्टको मूल्य $100 माथि पुगेको हो। अब केही खेल खबर। युनाइटेड अरब इमिरेट्स यूएई तेस्रो संस्करणको एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। आज बिहान सम्पन्न सेमी फाइनल खेलमा हङकङलाई 3 विकेटले हराउँदै यूएई लगातार तेस्रो पटक फाइनलमा प्रवेश गरेको हो। सेमी फाइनलमा हङकङले दिएको 71 रनको सामान्य लक्ष्य यूएईले 11 ओभर 1 बलमा 3 विकेटको क्षतिमा भेटायो। उसका लागि तामिस सूरीले 27, अबिद उस्मानीले 16 तथा अक्षदीप नाथले 11 रन जोड़ेका छन्। यस्तै एसीसी प्रिमियर कपको सेमी फाइनलमा नेपाल र ओमान बीचको खेल चलिरहेको छ। नेपालले 45 ओभर 4 बलमा सबै विकेट गुमाउँदै 147 रन बनाएको छ। नेपालका लागि दिपेन्द्र सिंगरीले सर्वाधिक 51 रन जोड़े। बासिर अहमदले 47 रनको योगदान दिए। दिपेन्द्र र बासिर बीच 93 रनको साझेदारी भएको थियो। देव खनालले 13 तथा आसिफ शेखले 11 रन बनाएका छन्। अन्य ब्याट्सम्यानले पनि दोहोरो अंकको रन बनाउन सकेनन्। ओमानका लागि जय ओडेडाले 10 ओभरमा 26 रन खर्चिएर 3 विकेट लिए। हसनैन शाहले 8 ओभर 4 बलमा 28 रन दिँदै 3 विकेट लिएका थिए। नेपालले दिएको 148 रनको लक्ष्य पछ्याइदिएको ओमानले ताजा अवस्थामा 20 ओभरको खेल सकिँदा 5 विकेट गुमाएर 45 रन बनाएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। हिजो मात्रै झण्डै 53,500 ग्यास सिलिण्डर ल्याएको उद्योगीको भनाई, बजारमा भने अभाव कायमै। भैरोले अवरूद्ध त्रिभुवन राजपथ खोल्यो। आज 23 जिल्लामा बाढ़ीको जोखिम। रसुवागरी र तातोपानी बन्द भएपछि कोरला नाकामा चहल पहल बढ़्यो। मालभाग कन्टेनर तथा विद्युतीय गाड़ीको चाप। हर्मुजमा अमेरिका इरान युद्ध शुरू भएताकै ठूलो आक्रमण। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रति ब्यारेल $100 नाग्यो। र हङकङलाई हराउँदै यूएई एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र ओमान बीचको खेल चल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: सर्वत्र टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
1: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचार तिराउन लागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: कृषि मन्त्र नाग सिंह।
1: बाढ़ीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिरपन छर्किएर गाड्नुहोस्।

0: ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर।

0: उच्च गति भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना.
2: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा संचालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ.
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म. प्रवेश परीक्षा 2083 भाद्र 31 गते.
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ.
1: तपाईँको सपना हाम्रो जिम्मेवारी. भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं.
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
1: मोबाइल 98550-6068 98550-6079 98511-62594 98510-5424.
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो.
4: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सिम्सी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि. नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ. क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ. सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ.
3: ओहो, यस्तो सुविधा रहेछ. ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु.
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट.
2: फोन 056-494-333 493-5555.

सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क तपाई अहिले उज्यालो रेडियो नेटवर्क को चित्र लहरमा हुनुहुन्छ।

0: बाली र भूभानबाट बच्न के गर्ने?
1: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
0: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
1: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
0: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
1: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: चाहिँ
1: हरेक टाटा जेन्युइन पार्ट्स टाटा गाडीको मापदण्ड अनुसार उच्च गुणस्तरको बनाएको हुनाले लामो समयसम्म टिक्छ र गाडीको कार्यक्षमता पनि बढाउँदछ। साथै टाटा जेन्युइन पार्ट्स खरिद गर्दा 2081290 र 2081295 कन्ट्री कोड भएको मात्रै खरिद गर्न जानकारी गराइन्छ।

0: हजुरहरु पनि टाटाका जेन्युइन पार्ट्सहरुको प्रयोग गरी आफ्नो गाडीको आयु बढाउनुहोस्, मर्मत खर्च घटाए आमदानी बढाउनुहोस्। थप जानकारीका लागि सिप्रदी अटो पार्ट्स प्राइभेट लिमिटेड छाताथली काठमाडौँ।
1: थोरै बचत धेरै फाइदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
1: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
1: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
1: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी।

终会知。

0: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
1: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
0: प्रविधिको विकास सँगै गाडी पनि फेरिएका छन्।
1: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
0: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
1: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी।
2: सायोगीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र संयुक्त प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै।
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481, वेबसाइट झुले.com.np।
4: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रंगीन चक्कर वर्षिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घरमा प्रहिना रंगाउनुहोस् सपना पनि

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचर कि मिति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: Smart, who knows that they vary, it's the best they roje.

0: 해서 밖으로 퍼지도록하이.
1: यौन हिंसाबाट बचौं र बचाऊ यौनजन्य हिंसा सामाजिक अपराध हो बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यसको पाइए उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु धुपकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम।

0: बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843879852, 9824417718, 9843449696 र 9861314472। आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चौकमा।
7: होंडा का विशेषता
8: जापानीज उच्च प्रविधि उत्पादित
7: उत्कृष्ट माइलेज,
8: राम्रो रिसेल मूल्य,
7: टिकाऊ र भरपर्दो,
8: अफ रोड का लागि पनि उपयुक्त,
7: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको,
8: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
7: हाम्रा सेवाहरू
8: ओखलढुंगा र खोटाङको दिक्तल बजारबाटै फाइनान्स को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने,
7: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाइनु का साथै सर्भिसिङ सेवा,
8: एक्सचेन्ज को सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
7: अनलाइनबाट बुकिङ गरे भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ।
8: ओखलढुंगा को लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारे भुञ्जाङ, ओखलढुंगा।
7: सम्पर्क नम्बर 0375902222, 9852880022 र 9842803000।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यतिकार पिकनिक हो। विगत तीन दशकदेखिको सुमधुर साथ यतिकार पिकनिकका कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल शुरू गरौँ न त।
6: हुन्छ हुन्छ ल हुन्छ।
5: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र? भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: अलिकति जोत्न पाएको छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा?
9: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
8: यो कहाँ किन्न पाइन्छ? अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
9: यो नेपाल भर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
10: खेतबारी जोत्न, छोपाई गर्न, ट्याङ्क बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
11: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्रणाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मा मिसकल गर्नुहोस्। लगतै तपाईलाई फोन आउनेछ।
12: आया आया भनेर पो बसेछ त। बिरामी भयो क्या हो?
13: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
12: आ, कति पीर मानेको के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुहोस् त्यही।
13: हो र, के डेन्टल रे?
14: एवरेस्ट डेन्टल क्लिनिक सुलु दूत कुंड नगर पालिका 5 बसंत बजार सलेरी सुलुखुम्बु।
15: हाम्रा सेवाहरू
14: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
16: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
17: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
18: एउरो आज मेरो जन्मदिन हो, याद त छ नि।
19: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त।
18: त्यसै जिस्किनु हुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
19: ल अब आँखा खोला त।
18: वाओ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर, विधान सुन चाँदी पसलबाट हो नि। विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल। सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, कुरा नम्बर 5, सलेरी, सोलुखुम्बु।
20: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
21: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
22: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
21: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
22: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम दिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
21: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
22: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौँ न हजुर।
23: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
24: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: नमुना दुधकुण्ड आयल फर्म स्टोर्स
1: हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243
0: नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर
1: तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46
0: नमुना दुधकुण्ड आयल फर्म स्टोर दुधकुण्ड नगरपालिका साथ गारमा चोर बौद्ध सुलुकुण्डु
2: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदैन नि है
3: किन भयो के भयो सन्चो भएन
2: होइन यतिकै जाने मन लागेन
3: यतिकै पनि हुन्छ
2: मैले साइन्सको कन्ट्री गर्न सकिनँ सरले कुट्नुहुन्छ
3: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
1: नमस्ते कति टाइमले पाल्नु भयो
3: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
1: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
2: हस् म्याडम
15: नेपाल सरकार विज्ञापन बोर्ड

0: ओए साथी हेर न यो के खतरा समाचार आइसक्यो
1: बाप्रे
0: अब चाहिँ के हुने हो
2: खोजै के आयो त्यस्तो यत्तिकै पत्याल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाथ्यो न यस्तो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा गर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
5: नेपाल सरकार

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: इस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि, हो र? होइन होला त्यस्तो त।
5: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस,
5: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष

0: कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
1: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
5: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हेलो
8: हेलो,
7: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
8: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
9: हजुर,
8: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएको छ दे त नानी।
9: हेलो भन्नुहोस् त।
7: हेलो हजुर, यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
9: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
8: ए नानी, के भने रहेछ, के हो के भयो?
9: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
8: ल ल ल, म किन दिन्थे?
10: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
11: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
10: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
11: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
12: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
13: खोजै के आयो त्यसको? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाथेन, यसो त जसले पनि लेखिहाल्छ नि।
12: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
13: तिमीलाई थाहा थिएन?
12: थाहा थिएन।
13: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
12: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
13: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
1: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
2: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
1: नेपाल सरकार।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका कदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जारी सन्देश

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव तर्काव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 1145 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेश नै आत्मनिर्भर बनौं। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहुरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556, 9841-63-53-37 र 0385-20-456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पोल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, धनसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समयमै महसुल दिन उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: साउन्ड चेक सोलू एफएम स्टुडियो टाइम
2: डिजिटल कलर ल्याब तथा ध्वलामय अफसेट प्रेस सोलू दुतुन नगरपालिका 5 सोलू खुम्बु
3: खुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ। भर्ना कार्यक्रम हुने मिति भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म
4: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556 9841-63-53 र 0385-2456 उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, धनजन क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाही गरिनेछ। पुलमा आगो लागेको, तार नतिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल दिनु, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सूचना सूचना सूचना
1: कोट देखिए
2: यदि तपाईको बस्नमा चर्मचाप पोतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एचआरडीसी काभ्रे कमिता नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
2: अङ्कमा 9852055768

0: सत्तै माग्यो वैशाखन लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त नाम चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति सुरु हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी काठमाडौँ
4: करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय जिल्ला अस्पताल फाप्री सुलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको सञ्चालनका लागि तोकेको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकेको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाप्री सुलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन नीतिले 15 दिनभित्र रेट पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ संख्या 2 स्टाफ नर्स साइट 5 तह संख्या 1 बायोमेडिकल टेक्निसियन साइट 5 तह संख्या 1 उम्मेदवारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष नलागेको हुनुपर्नेछ पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेश तोकिएको बमोसिम हुनेछ दरखास्त दस्तुर साइट 5 तहको लागि रु 700 मात्र लाग्नेछ फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर किनेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरि प्रशासन शाखामा बुझाउनु पर्नेछ परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते आवश्यक कागजातहरू सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ व्यक्तिगत विवरण बायोडाटा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फाप्री सुलुखुम्बुमा बुझाउनु पर्नेछ अनुभवीलाई प्राथमिकता दिइनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842970166 जिल्ला अस्पताल फाप्री सल्लेरी सुलुखुम्बु कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना
1: चालू आर्थिक वर्ष 2083-84 में राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा कार्यक्षेत्र ओखलढुंगा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूचित

0: अनुसार कार्यक्रम सिंचाई पूर्वाधार निर्माण तथा मरम्मत सम्भार डिभिजन प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वाधार निर्माण तथा मरम्मत सम्भार केबी बगैंचामा थाक्रमा सहयोग बाख्रा जोन लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान
1: पेश गर्नुपर्ने कागजातहरू रु 10 कोटी कर सहित अनुसूचित 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर्चुक्ता प्रमाण पत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र स्वीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टै व्यवहार खुल्ने गरी सिफारिस राख्नु पर्नेछ
0: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाइ ओखलढुङ्गा टेलिफोन नम्बर 0335520711 वा सूचना अधिकारीको नम्बर 9852280303 जोन प्राविधिक एकाइ सोलुखुम्बु 0385204600 सम्पर्क राख्न सक्नुहुनेछ
1: हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाइ ओखलढुङ्गा

0: आज भूमि सीमा के छिटो घर पर आना एक्ल बस्न रुचाउन दुब्राउते जानू पैला खूब पढ़ने मं अब हेन मन पैला तो तस्त मं कि दुख कर कमा को पैसा बैंक में अलअल जमा करते थियउ अस्थि घर को लगी कई सामान किन्न पर्यटन निकालने गो पैसा नहीं सानो सानो कुरा में किस मत घर बारे बिग्रीने जस्त पो हो सको लौना दीदी समझाई दून पर्यो यह तो लागू सो कोलकाता में देखने जस्ते लक्षण कत लागू सो तो भाई के तिमलाई भन त
1: साथीहरूले गाजा खानालाई जबरजस्ती गरे मैले कुनै नै भन्न सकिन र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लत लागेछ छाड्न सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुर्को सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने तम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्न नपाउने
2: बारिशमा लत सिर्जना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लघु औषध हो विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको तीव्र स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
3: प्रतियोगिता तेस्रो संस्करण सञ्चालन हुने सम्बन्धी एक नाटी दिपोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते पद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट फ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनुहुनका निम्ति हार्दिक अनुरोध गर्दछौ सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह महिला

0: खुबै तर्फ 30 वर्षदेखि 49 वर्ष सम्मको उमेर समूह महिला र पुरुष खुबै तर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह महिला र पुरुष खुबै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाणपत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भए अथवा एड्रेस भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एड्रेस भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक यू वेबसाइट सम्पर्क नम्बर 98-42-5146 सदस्य राजकुमार भाई सम्पर्क नम्बर 98-37-30-37-40 उपस्थित विश्वको पनि मिति समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला रेस सुरु हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित भाई गाउँपालिका प्रवक्ता 97-45-40-02-60 अनुप्रास बस्नेत 98-51-17-24-19 विपिन तामाङ 98-62-93-02-64 र राजकुमार राई 98-52-85-54-57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटौती गरिनेछ। निर्धारित कट अफ समयभित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी घाइते भए कुनै अङ्ग भङ्ग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता सुरु भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ।
1: गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत मापे विश्वसी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खास स्टाफ।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गराउं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गराउं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: रेड पाण्डा म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना।
3: गत 2026 अगस्त 20 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो सतर्क छौं। सोही राष्ट्रिय विपत्तिको गुजीलाई गम्भीरतापूर्वक ध्यान दिए हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति जुटाउनु भएको अतिथ सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौं। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सूचना तथा शुभकामना प्रदान गरिदिनु होला भनी हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धी सबैमा जानकारी गराइन्छ।
4: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सेवा सोलुखुम्बु।
5: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
6: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
5: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
6: ए हो र दिदी, कहाँ पाइन्छ?
5: म त खोज्दा खोज्दा थाकिसके हो।
6: नसुनु बहिनी, सुनु दुखुम्ब नगरपालिका ओडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्।
5: बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोजु त्यही तयार।
6: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
5: म त ढुङ्ग खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
7: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखुम्ब नगरपालिका 5 सल्लेरी सुलुखुम्बु।
8: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
9: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फापुमा 1 दशकभन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ, चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिद अनुपातमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
7: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-61-34-213।
9: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुत्कुमा नगरपालिका नम्बर 5 समय

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बे विषक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याच सकिए नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगरौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Dai vari che se ne rogi.

यौन हिंसाबाट बचौं र बचाऊ यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र छुट्टीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी व्यवहार अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद पनि गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, स्विच, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9833684 18।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: तपाई जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
1: मलाई त थाहै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन
4: बोर्ड राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
5: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
6: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोपाइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
0: ए बाबु लौ न मेरो त हात खुट्टा अनुमासा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
7: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त आउँछ दिदी बरू सँगै जाउँ
8: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843979852 9824417 18 9843349696 र 9861323472 आन्जी औषधालय सोलो दुतकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
9: उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो
0: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
9: र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
0: होइन नि घरेलु हिंसा भनेको
10: घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
9: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
11: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3000 देखि 25000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
12: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
13: नेपाल सरकार विज्ञापन हो।
14: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब उखलढुंगा को मिलन चोकमा।
15: हुंडा का विशेषता
16: जापानीज उच्च प्रविधि उत्पादित
15: उत्कृष्ट माइलेज,
16: राम्रो रिसेल मूल्य,
15: टिकाऊ र भद्भदो,
16: अफ रोड का लागि पनि उपयुक्त,
15: BS6 तथा नयाँ नयाँ भर्सन बजार में लन्च भइरहेको,
16: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
15: हाम्रा सेवाहरू
16: उखलढुंगा र खोटाङको दिक्तल बजारबाटै फाइनान्स को सुविधा सहित हुंडा का सबै मोडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने,
15: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाइनु का साथै सर्भिसिङ सेवा,
16: एक्सचेन्ज को सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
15: अनलाइन बाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ।
16: उखलढुंगा को लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारे भुजाङ, उखलढुंगा।
15: सम्पर्क नम्बर 0375902222, 9852888022 र 9842880300।

0: संस्कृति के हो भन्ने त सबै बिर्सिसक्यो आजकल। आफ्नो त यतिकार प्रति हो विगत तीन दशकदेखिको सुदूर साथ यतिकार प्रति कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सिनुहोला। यति कार्पेट कार्पेटको शिरसा
1: के भयो के को हल्ला खल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हुने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने हो त है हामीले त ध्यानै नदिएको त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
4: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
4: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के
6: नेपाल सरकार विज्ञापन
7: जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि अलि मैलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने मैलाले चलाउन सक्ने चुनर छैन भने बजारमा
8: चिन्ता किन लिनु हुन्छ एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि
7: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
8: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सबै सोरुमबाट उपलब्ध खेतबारी जोत्न खेती गर्न ट्याङ्क बनाउन उकेरा लगाउन जुलो बनाउन समेत यही चिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस काली सिटी चरण नगरपालिका 11 गोरुमारी भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98582 साथै 98010208 मिस कल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ
10: अया भनेर पो बसेछ त बिरामी भोक्या हो
11: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
10: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
11: हो र के डेन्टल रे
12: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुन्डे नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु।
13: हाम्रा सेवाहरू
12: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
14: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
13: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
15: आज मेरो जन्मदिन हो, याद त छ नि?
16: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र? ल आँखा बन्द गर त।
15: हजुर पनि ल आँखा बन्द गरे।
16: ल अब आँखा खोल त।
15: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुन चाँदी पसलबाट हो नि। विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालगाडी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल। सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग, सोलु भुतकुण्ड नगरपालिका, कुरा नम्बर 5, सलेरी, सोलु।
17: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार खोरा खाँदा हुने व्यवस्था गर्छ।
18: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
19: किन खोज्नु भएको होला हजुर?
18: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
19: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
18: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
19: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगर्नु न हजुर।
20: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
21: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
22: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरंत उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-2043। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसर मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर सुनु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुनिखुम्बु।
0: बाबा मैं आज स्कूल जाने मन छैन आज जाने
1: हाई
0: ये जाने मन लगेन
1: ये
0: मैं साइंस को कन्ठे गर्न सकिन सरले कुट्नुहुन्छ
1: म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले सुझान्न भन्नु साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दैथे
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
23: हस् म्याडम
24: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खाना पकाउने एलपी ग्यासको चरम अभाव सृजना भएको छ। मुख्य सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गबाट ढुवाने गर्दा लागत बढ़ेको भन्दै व्यवसायीले ग्यासको मूल्य प्रति सिलिण्डर 105 रुपियाँ भन्दा बढ़ीले बढ़ाएका छन्। तर बढ़ाएको मूल्यमा पनि ग्यास पाइँदैन। आज पनि बिहानदेखि उपभोक्ताहरू ग्यास पाउने आशामा डिपो र उद्योग अगाडि सिलिण्डर लिएर लामो लाइन बस्न बाध्य भएका छन्। ग्यास अभावसँगै हरियो तरकारी र खाद्यान्न लगायतको भोग्य वस्तुमा समेत अस्वाभाविक मूल्य वृद्धि भएको उपभोक्ताहरूको गुनासो छ। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण चाडपर्वका लागि चीनबाट आयात गरिएका अर्बौं मूल्य बराबरका माल सामान बग्दा व्यवसायीहरू गम्भीर संकटमा परेका छन्। बाढ़ीले नेपाल चीन जोड्ने रसुवा गढ़ी नाकाका साथै जनधनको ठूलो क्षति पुर्याएको छ। चीनको केरुङ पुगेर नजिकै गरेका तीज दशैं तिहार र छठका लागि ल्याइएका कपड़ा विद्युतीय सामग्री र सयौं कन्टेनर बाढ़ीले बगाएको हो। नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठका अनुसार नाकामा रोकिएका 250 कन्टेनर र सामान गएका 250 मालवाहक गाडी बाढ़ीको चपेटामा परेका छन्। काठमाडौँको न्यू रोड महाबौद्ध र रञ्जना कम्प्लेक्सका होलसेल व्यवसायीहरूले आफूहरूको उठीबास लागेको नयाँ अवस्था आएको बताएका छन्। आफूले पनि 35 लाख रूपियाँको सामान गुमाएको राष्ट्रिय व्यापार संघका पूर्व अध्यक्ष सरोज श्रेष्ठको भनाइ छ। यस्तै 40 लाखदेखि 80 लाख रूपियाँसम्मको क्षति बिहोरेका व्यवसायीहरू वीरेन्द्र श्रेष्ठ, रवि खड्का, अर्जु हुमागाई र विष्णु नेवाले सामान नहुँदा चाडपर्वमा व्यापार नै गर्न नसकिने बताउनुहुन्छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अनुसार भन्सारमा रहेका महँगा विद्युतीय गाड़ी मालवाहक र यात्रुवाहक गरी झण्डै 1300 गाड़ीमा क्षति पुगेको छ। सत्तरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क पिटीमै एक महिलाले शिशुलाई जन्म दिएको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा फैलिएको छ। राजविराज नगरपालिका नम्बर 14 पर्सा हिकी 30 वर्षकी बबिता कुमारी पासवानले गैराती सड़क पिटीमै बच्चा जन्माएको भिडियो भाइरल बनेको हो। परिवारका अनुसार उहाँलाई सुत्केरी व्यथा लागेपछि अस्पताल पुर्याइएको थियो। अस्पतालले रगत परीक्षणका लागि झण्डै 3200 रूपियाँ खर्च लाग्ने बतायो। तर साथमा 2000 रूपियाँ मात्र भएका उहाँका श्रीमान सहयोगको याचना गर्दै अस्पताल बाहिर निस्कनुभयो। पैसाको जह हुन नसकेपछि र अस्पतालका कर्मचारीले समेत वास्ता नगरेपछि बबिताले झण्डै 2.5 घण्टाको व्यथापछि बिहान 4:30 बजे सड़क पेटीकै नालामाथि बच्चा जन्माउन बाध्य हुनुभयो। शिशु जन्मिएपछि पुनः गाइनो वार्ड पुग्दा समेत अस्पतालका स्वास्थ्य कर्मी र सरसफाई कर्मचारीले दुर्व्यवहार गर्दै बाहिर निकालेको पीड़ित परिवारको गुनासो छ। अस्पताल प्रशासनले भने बिरामी पक्ष कसैलाई नभनी आफ्नो बाहिरिएको दावी गरेको छ। भिडियो सामाजिक सञ्जालमा फैलिएपछि भने अस्पतालले आमा र शिशुलाई खोजेर अस्पताल लगेर स्वास्थ्य परीक्षण गरेको छ। यसैबीच आर्थिक अभावका कारण महिला सड़कमै छुटकेरी हुनु परेको संवेदनशील घटना आज प्रतिनिधि सभा बैठकमा पनि उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले संसदमा घटनाबारे ध्यानाकर्षण गराउँदै सरकारसँग जवाफ माग गर्नुभएको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई विरूद्ध महाअभियोग प्रस्तावका निवेदन परेको छ। संसद सचिवालयका अनुसार महाअभियोग प्रस्ताव दर्ता गर्न माग गर्दै निवेदन परेको हो। तर त्यो कानूनी रूपमा दर्ता नभएको संसद सचिवालयले जनाएको छ। सार्वजनिक पदमा रहेका उच्च अधिकारी विरूद्ध महाअभियोगको चर्चा चलेपछि संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले केही हप्ता अघि निवेदन परेको भए पनि संवैधानिक र कानूनी प्रक्रिया पूरा नभएकाले निवेदन महाअभियोग प्रस्तावको रूपमा दर्ता हुन नसक्ने बताउनु भएको छ। गिरीका अनुसार त्यो एउटा सामान्य निवेदन मात्र हो। संसद नियमावली अनुसार प्रक्रिया पूरा नभएकाले सभा वा सचिवालय कतै पनि दर्ता भएको छैन। महाअभियोग माग गरिएका न्यायाधीश रेग्मी प्रधान न्यायाधीश पछिको तेस्रो वरियताका वरिष्ठ न्यायाधीश हुनुहुन्छ भने राई भ्रष्टाचार नियन्त्रण गर्ने देशको प्रमुख संवैधानिक निकायका नेतृत्वकर्ता हुनुहुन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: मेरो कपडा प्याकिङ गरिदिउँ त सम्झुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट बाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आन्सरको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0 54 94 33 4 93 5 55।
5: यो चाड पर्वमा युरो पेन्स प्रस्तुत गर्दछ रङ्गीन छर वर्षिन्छ उपहार रु 50,000 को युरो पेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष AC 1 जन ठुलो राइस कुकर वाल ट्रक, अनि बम्पर प्राइजमा पाउनुहोस् 1 जोडीको लागि बाली टुल। युरो पेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि।
6: थोरै बचत धेरै कायदा, बिमा काचन फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। मूल बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसागर पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
0: सिधै कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। भोटेपछि बाघीमा परि सम्पर्कविहीन भएका मध्ये अहिलेसम्म 1,377 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै 5,930 जना बेपत्ता छन्। बाघीमा परि 333 जना घाइते भएका छन् भने 256 जना उपचारपछि डिस्चार्ज भएका छन्। अहिलेसम्म 13,656 जनाको उद्धार भएको छ। नुवाकोटका होल्डिङ सेन्टरमा 2,615 जना, रसुवामा 775 र धादिङमा 995 जना होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। होल्डिङ सेन्टरमा खाना बस्नुको सुविधासँगै अहिले स्वास्थ्य मन्त्रालयले मनोसामाजिक परामर्श पनि सञ्चालन गरिरहेको छ। प्रतिनिधि सभाका विपक्षी दलहरूले रसुवाको भुटिएपछि बाढ़ीपछिको खोज, राहत र उद्धारमा सरकारले गरिरहेको कामको समीक्षा गरेका छन्। नेपाली कांग्रेसको आगमनमा आज सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले विपद प्रति कार्यमा सरकारले गरिरहेको कामको समीक्षा भएको नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले बताउनु भएको हो। बैठकले विपद व्यवस्थापन, राहत, उद्धार, खोजी अपनो स्थापनाका कार्यहरू प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ। एमाले संसदीय दलकी उपनेता पद्म अर्यालका अनुसार सरकारी राहत उद्धार कार्यको अनुगमन, निरीक्षण, थप सुझाव लिने र संसदीय तवरबाट आवश्यक सहजीकरणका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय भएको हो। अब विदेशी खबर, युरोपेली संघ युको जलवायु अनुगमन सेवा कोपरनिकसले गएको अगस्तलाई विश्वभर रेकर्ड गरेको सबैभन्दा तातो महिना भएको जनाएको छ। कोपरनिकसका अनुसार अगस्तमा विश्वको औसत तापक्रम 16.96 डिग्री सेल्सियस पुगेको थियो। यो सन् 2000

खेल खबर ओमान रहाउदे नेपालले एसीसी प्रीमियर कप क्रिकेटको फाइनलमा पुगेको छ। मलेसियाको क्वालालम्पुरमा आज भएको सेमी फाइनलमा नेपालले ओमानलाई 86 रनले हरायो। नेपालले दिएको 148 रनको लक्ष्य पछि आएको ओमानले 28 ओभर एक बलमा 60 रन बनाउँदा सर्व विकेट गुमायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल 45 ओभर 4 बलमा 147 रन बनाउँदा अल आउट भयो। अब नेपालले उपाधिका लागि पछि शनिबार युएसँग खेल्दैछ। आज भएको अर्को सेमी फाइनलमा युएले हङकङलाई 7 विकेटले हरायो। यो उपाधि जित्ने टोली एसिया कप छनौट हुनेछ। यस्तै फाइनलमा पुग्ने दुई र तेस्रो हुने टोली इमर्जिङ टिम्स र एसियाका लागि छनौट हुनेछन्। चार भन्ज्याङ भित्र खबर शुरू गर्नु अघि नेपाल खबरमा नेसम्मका मुख्य खबर फेरि पटक। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवद्वारा पदबाट राजीनामा। काठमाडौँ उपत्यकामा ग्यास अभाव चरम अवस्थामा। सहयोगी वस्तुको भाव बढेको गुनासो। भुटेको सिमी बाढीमा चीनबाट ल्याउँदै गरेका अरबौं मूल्यका सामान र गाड़ी बगी। चाकपर्वको मुखैमा संकटमा परेको व्यवसायीको गुनासो। सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क त्रुटिमै एक महिलाले शिशुलाई जन्म दिएको भिडियो सामाजिक सञ्जालमा। पैसा नभएकाले अस्पतालले निकालेपछि सड़कमै बच्चा जन्माउनु परेको पीड़ितको गुनासो। अगस्त महिना अहिलेसम्मकै तातो महिना घोषणा। जीवाश्म इन्धनको प्रयोग नघटाए पृथ्वी अझ गम्भीर जलवायु अवस्थामा पुग्ने चेतावनी। र मान्न हराउँदै नेपाल एसीसी प्रिमियर कप

0: संयोगों को सील,
1: मेरी चोर को काक,
0: स्वच्छ सुंदर स्वीप प्रकृति,
1: शांति र आनंद को अनुभूति,
0: शहर
1: बाटो नजीक
0: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: जुली अर्ग्यानिक फार्म रिजोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841924481। वेबसाइट झुले.com.np।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंक को बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: कृषि मन्त्र मार्क सिंह।
1: बाढ़ीका कारण मरेका पशुपक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिरपोन छर्किएर गाड्नुहोस्।
5: यो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 बजे भित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ केएमसी अस्पतालमा मुटुदेखि मस्तिष्कसम्म रगत पुर्याउने प्रमुख अवरोध नसा बिना चिरफार सफलतापूर्वक खोलिएको छ। धादिङकी 22 वर्षकी विपन्ना मगरको केएमसी अस्पतालमा अत्याधुनिक न्यूरो इन्टरभेन्सन प्रविधिबाट उपचार गरिएको हो। अस्पतालका डाक्टर अरूण पौडेलका अनुसार मगर टाका यासु आर्टेराइटिस नामक दुर्लभ रोगबाट पीड़ित हुनुहुन्थ्यो, जसका कारण उहाँको मस्तिष्कमा रगत लैजाने तीनवटै मुख्य नसा पूर्ण रूपमा बन्द भएका थिए। त्यसमाथि मस्तिष्कको नसामा रगतको डल्लो जमेर उहाँलाई मस्तिष्कघात समेत भएको थियो। चिकित्सकको टोलीले बिरामीको खुट्टाको नली, रक्तनलीबाट तार र क्याथेटर छिराएर बेलुन एनजीओ प्लास्टिक तथा सेन्टिङ मार्फत मुटुबाट जाने नसा खोलेका हुन्। लगत्तै मेकानिकल थ्रोम्बेक्टोमी विधिबाट मस्तिष्कमा अड्किएको रगतको डल्लो समेत निकालिएको छ। टाउको वा छाती नछिरिकन अर्ध होस्ने गरेको यो जटिल उपचार नेपालमा पहिलो पटक सम्भव भएको डाक्टर पौडेलले जानकारी दिनुभयो। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले आजदेखि प्रतिध्वनि कला प्रदर्शनी शुरू गरेको छ। नवयुवा आन्दोलनका शहीद कलाकार विनोद महर्जन तथा आन्दोलनका घाइते फोटोग्राफर दिपेन्द्र ढुङ्गानाको जीवन समेटिएका तस्विर प्रदर्शनीमा राखिएका छन्। प्रतिष्ठानको चन्द्रमान सिंह मास्के ग्यालरीमा शुरू भएको प्रदर्शनी आउँदो आइतबार भदौ 28 गतेसम्म चल्नेछ। दिवंगत महर्जन कलाकार

कला काष्ठकला धातुकला चित्रकला तथा परम्परागत कलामा दक्ष हुनुहुन्थ्यो। उहाँ 1970 धातुको मूर्तिको मुहार चित्रण तथा फिनिसिङ गर्ने कलाकारको रूपमा काम गर्नुभएको थियो। सुन तथा चाँदीको काममा पनि महजन दक्ष हुनुहुन्थ्यो। उहाँका सिपमा काठका मूर्ति तथा नक्कासी गर्ने तथा क्यानभासमा चित्र बनाउने लगायत काम पर्दछन्। भक्तपुर सिद्धिविनायक मन्दिरमा यस वर्षको गणेश चतुर्थी पर्वको तयारी पूरा भएको छ र फक्त संचार क्लबमा आज आयोजित पत्रकार भेटघाटमा सिद्धिविनायक क्षेत्र प्रबन्ध समिति र सिद्धिविनायक युवा क्लबका प्रतिनिधिले जात्राको तयारी पूरा भएको जानकारी दिएका हुन्। गणेश चतुर्थीका अवसरमा रथ यात्रा सहित सिन्धु यात्रा गर्ने तयारी गरिएको हो। सिद्धिविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले संस्कृति परम्परा आस्था र एकताको उत्सवको रूपमा गणेश चतुर्थीलाई भव्य र सभ्य रूपमा मनाउने तयारी भइरहेको जानकारी दिनुभयो। यसैबीच हरेक वर्ष भाद्र कृष्ण औँसीका दिन काठमाडौँको गोकर्णेश्वर मन्दिर परिसर क्षेत्रमा लाग्ने पितृ सम्मान मेलाको तयारी पूरा भएको छ। बाबुको मुख हेर्ने दिनका रूपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले विभिन्न पवित्र स्थलमा गई आफ्ना बाबुका नाममा श्रद्धापूर्वक तर्पण पिण्डदान तथा श्राद्ध गरी सिधा दिने वैदिक सनातनी परम्परा छ। यसै अनुसार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भोलि भक्तजनहरू पितृप्रति सम्मान प्रकट गर्न पुग्दैछन्। ठाउँ ओगट्न आजदेखि भक्तजनहरू मन्दिर क्षेत्रमा पुगेका छन्। उत्तरगढ़ भानुन्द्र चिनिने गोकर्णेश्वरमा महादेव मन्दिर परिसरमा पितृ सम्मान दिवसको मेलाका लागि सबै तयारी पूरा भएको मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष समेत रहनुभएका गोकर्णेश्वर नगरपालिका नम्बर 4 का अध्यक्ष जयराम महतले जानकारी दिनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रको खबर सुन्नु सक्नु अघि मुख्यमन्त्री खबर फेरि एकपटक। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादव गत पदबाट राजीनामा। काठमाडौँ उपत्यकामा बिहार सभा चरम अवस्थामा। सबै बोगी वस्तुको भाव बढ़ेको गुनासो। काठमाडौँ एमस अस्पतालमा मृत्युदेखि मस्तिष्कसम्म रगत पुर्याउने प्रमुख अवरूद्ध नशा बिना छिनफार सफलतापूर्वक खोलियो। नेपालमा यसको पहिलो सफल उपचार भएको दावी। र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा प्रतिध्वनि कला प्रदर्शनी शुरू। खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो अनलाइन .com पढ्दै सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तुतथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बेद विषोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी मिति गुणस्तर यकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Hit-hop, hit-hop, not the rule of

0: यही हिंसाबाट बचौं र बचाऊ यौनकर्मी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनकर्मी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोखिमबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी बेहोरा अतिभावी परिवर्तन आएको हुन सक्छ। त्यसको पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद पनि गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनाइ

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मर्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मर्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833684 18।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: वन जंगल को छोड़ना घर आंगन।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चौकिया।
6: होंडा का विशेषता
7: जापानीज उच्च प्रविधि उत्पादित
6: उत्कृष्ट माइलेज,
7: राम्रो रिसेल मूल्य,
6: टिकाऊ र भरपर्दो,
7: अफरोड का लागि पनि उपयुक्त,
6: BS6 तथा नया नया भर्सन बजार में लंच भइरहेको,
7: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
6: हाम्रा सेवाहरू
7: ओखलढुंगा र खोटाङको दिक्तल बजारबाटै फाइनान्स को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकल तथा स्कूटरहरू कम्पनी के मूल्य में पाइने,
6: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाइनु का साथै सर्भिसिङ सेवा,
7: एक्सचेन्ज को सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
6: अनलाइन बाट बुकिङ गरे भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ।
7: ओखलढुंगा को लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारी भन्जाङ, ओखलढुंगा।
6: सम्पर्क नम्बर 0375902222, 9852588022 र 9842380300।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त
1: डोजर
2: चलेको नि, अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
1: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या, भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
3: सड़क बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
2: हामीले त ध्यानै नदिएको,
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन हो।
4: अलिकति जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा?
5: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
4: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्सको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
5: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
6: खेतबारी जोत्न, छोपाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
7: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्राली, स्थित चरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मा मिस कल गर्नुहोस्। लगतै तपाईलाई फोन आउनेछ।
8: आया आया भनेर पो बसेछ त। बिरामी हो क्या हो?
9: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
8: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुस् त्यही।
9: हो र, के डेन्टल रे?
10: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुण्डनगर पालिका 5 बसन्त बजार सल्लेरी सोलुखुम्बु।
8: हाम्रा सेवाहरू:
10: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
11: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
12: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु, ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा, प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98212990 र 97648573487।
13: एहुरो आज मेरो जन्मदिन हो, याद त छ नि।
14: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त।
13: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
14: ल अब आँखा खोला त।
13: वाउ कस्तो राम्रो उठी, अनि मंगलसूत्र पनि। ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र?
15: अरू कहाँबाट हुनु र हजुर? विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल, सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, कुरा नम्बर 5, सलेरी, सोलु।

0: कामलगा पाइमा काम अनुसार खडा खाँदा हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
2: नाउ किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता, यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-243। नमुना दुधकुण्ड आयल फर्म स्टोर, प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46।
6: नमुना दुधकुण्ड आयल फर्म स्टोर, सोलु दुधकुण्ड नगरपालिका 7 गारमा चोर बौद्ध सुलुखुम्बु।
7: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदैन नि है?
8: किन भयो के भयो सन्चो भएन?
7: होइन यतिकै जाने मन लागेन।
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
8: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
9: नमस्ते, कति टाइमले पाल्नु भयो?
8: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कण्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
7: हस् म्याडम।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका कर्णधार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौ अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउ बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउ
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा गीत नेपालद्वारा जनहितमा जन सन्देश
2: हेलो
3: हेलो बहिनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
3: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
2: अनि हुलाकमा पो जानु
3: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
3: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
2: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
3: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
2: ए सहरमा मात्र होला नि
3: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
2: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
4: नेपाल सरकार

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्या थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौ, सभ्य समाजको निर्माण गरौ, लैङ्गिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा हित नेपालद्वारा जनहितमा जारी सन्देश।

0: मानव देश विखण्ड तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईंकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखण्ड र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेश नै आत्मनिर्भर बनौं। मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सोलुखुम्बू बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
4: विगत 34 वर्षदेखि योग्य डाक्टर अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सोलुखुम्बू बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
3: भर्ना कार्यक्रम हुने मिति
4: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म। कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
3: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556 9141653537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस कल्लेरी सोलुखुम्बु।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: बत्तीको तार है ख्याल गरौ।
2: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना।
7: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
2: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
7: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भन्सन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852-85-1226 र काउन्टर 0383-5403।
10: समयमै महसुल दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखमा घाटेको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
2: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: सूचना सूचना सूचना
1: कोट देखिए
2: यदि तपाईंको बच्चामा जन्मजात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिपार नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्सेपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068
2: अंकमा 9852557568
3: साथी हेर न यो क्या खबर समाचार आइसक्यो बाप्रे अब चाहिँ के हुने हो
4: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाथ्यो न यसो त जसले नि लेखिहाल्छ नि
3: अरे मिथ्या भ्रामक भन्छ के हो यो उनीको चाहिँ
4: तिमीलाई थाहा थिएन
3: थाहा थिएन
4: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
3: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
4: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
5: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनौ
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: ती कान्छा ठट्टैमा यो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
9: होइन ए कान्छा गीत गाउँदै कता हिँडिस
8: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
9: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्दा है
8: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
9: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावेन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
8: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
9: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
8: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति खेर हुने रहेछ
9: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफ्नो सिट सुरक्षित गरिहाले कान्छा
8: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
10: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबैल केएल टावर 6 तला काठमाडौँ सम्पर्क
9: प्रोपाइटर सुरुज घिमिरे
10: 9855017979 र 01592216 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट OBGI एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिल चुच्चेपाटी काठमाडौँ
11: ओसामा सुन्न सुन हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र होइन होला त्यस्तो त
12: सोइता तिनीहरूको के खास खुस कुरा हुँदैछ के भो भन त
11: केही होइन मिस
12: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
13: हुन्छ
14: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
0: फरार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय जिल्ला अस्पताल फाप्रु सुलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको सञ्चालनका लागि तोकिएको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाप्रु सुलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रेतपूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ संख्या 2 स्टाफ नर्स साइक 5 तह संख्या 1 बायोमेडिकल टेक्निसियन साइक 5 तह संख्या 1 उम्मेदवारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष ननागेको हुनुपर्नेछ पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेशले तोकिएको बमोजिम हुनेछ दरखास्त दस्तुर साइक 5 तहको लागि रु 700 मात्र लाग्नेछ फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर तिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरि प्रशासन शाखामा बुझाउनु पर्नेछ परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते आवश्यक कागजातहरू सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ व्यक्तिगत विवरण बायोडाटा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फाप्रु सुलुखुम्बुमा बुझाउनु पर्नेछ अनुभवीलाई प्राथमिकता दिइनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842970166 जिल्ला अस्पताल फाप्रु सल्लेरी

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
1: बाप रे
0: अब चाहिँ के हुने हो
2: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाति न यसो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो उनीको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
5: नेपाल सरकार विज्ञापन हो
6: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा कार्यक्षेत्र ओखलडुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ
7: सञ्चालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफुल जोन सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार आलु जोन बुङ आलु क्षेत्र विस्तार कार्यक्रम सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार केबी जोन प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्भेस्ट न्यूनीकरण कार्यक्रम उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार केबी बगैंचामा थाक्रमा सहयोग बाख्रा जोन लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान
6: पेश गर्नुपर्ने कागजातहरू रू 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ
7: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा टेलिफोन नम्बर 0735207711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385204600 सम्पर्क राख्न सक्नुहुनेछ
6: हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा

0: कतै नागौस त भाइ के भएको तिमीलाई रुधाती भन त
1: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लट लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुध्रन मौका दिउ नि
2: बारिशमा लज सिर्जना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
3: हेलो हेलो म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
4: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
5: हजुर
4: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
5: लु दिन त हेलो भन्नुहोस् त
3: हेलो हजुर
5: हजुर
3: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
5: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
4: ए नानी के भन्ने रहेछ के भयो
5: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
4: ल ल ल के नदिन्थ्यो
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
7: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: एभरेस्ट न्यूट्रियल रेस प्रतियोगिता तेस्रो संस्करण सञ्चालन हुने सम्बन्धी एकमापी दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट न्यूट्रियल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ।
1: सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्ष सम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्ष सम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सो भन्दा माथिको उमेर समूह महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै 30 49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाणपत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट न्यूट्रियल रेसको आधिकारिक वेबसाइट एभरेस्ट न्यूट्रियल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ।
0: दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई, सम्पर्क नम्बर 9842140, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 1,37,40।
1: उपस्थित विश्वको पर्ने मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस सुरु हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई, गाउँपालिका प्रवक्ता 9745404260, अनुराज बस्नेत 9851-17-24-19, विपिन तामाङ 9862-93-0264 र राजकुमार राई 9852-85-54-57।
1: एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समयभित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू एकास्ती बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवकद्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू एकास्ती बिरामी, घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता सुरु भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ।
0: गजेन्द्र भट्टराई, निमित्त प्रमुख प्रशासकीय अधिकारी।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: रेड पाण्डा म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना।
3: गत 26 अगस्त 2020 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो शोकाकु छौ। सोही राष्ट्रिय विपत्तिको घटीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भनी हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बिहरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
4: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सेवा सोलुखुम्बु।
5: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
6: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
5: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हो।
6: ल सुन बहिनी, सुलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाई माने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
5: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
4: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00।
6: सुनु दुतकुण्ड नगरपालिका 5 सल्लेरी।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाफ्रुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703-5 र 98160034-213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाफ्रुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703-5 र 98160034-213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
2: सोलुखुम्बु कानून क्याम्पस एलएलबीमा भर्ना सम्बन्धी
3: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि 3 वर्षे एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार जानकारी गराइन्छ।
4: भर्ना कार्यक्रमको नीति
3: भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म सब जानकारीका लागि 98150565 98 42 45 45 र 98 42 84 87 75
4: गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचपछि नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: Smart, the moon, the star, they body, it's a best day, Roger.

0: योनी हिंसाबाट बचौं र बचाऊ यौनचनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मर्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9836868।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी, सोलुखुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: दाजुभाइ बालबालिका फेर सम्मै सजन छोड्नु वन भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्मदाता दिनुहोस् त
3: जन्मदर्ता गरेको छैन नि म्याडम
2: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
3: हो र मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
3: पहिला कसैले भनेन
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
1: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
1: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन
7: बोर्ड ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
8: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
9: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोली रुत्कुना नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
10: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले भैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
11: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
12: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पायल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843879852 9824417718 9843349696 र 9861323472 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
13: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
14: उसले आज फेरि गाली गर्यो
13: पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
14: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
13: हो र, मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
14: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
13: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
15: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
16: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: को सूचना।
1: विगत तीन दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत वर्णा स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्यूट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
0: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
1: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
0: तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261-596-617
0: मोबाइल 98550-6076-8 98550-6076-9 98511-62594 98510-5424
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउँ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्नेको हो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आँसुको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 056-494-333-493-555
5: मुहालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्। जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
6: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म?
5: साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
6: आयोजक घरबझोङ गाउँपालिका जोमसुम मुस्ताङ,
5: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी।
6: भरतभूम घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
7: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ। आज बसेको मन्त्री परिषद बैठकले यही असोज 6-10 गतेसम्म संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुने प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। महासभामा प्रधानमन्त्री शाहले भोटे कोशीको बाढ़ी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउनुहुनेछ। भदौ 3 गते बसेको मन्त्री परिषद बैठकले परराष्ट्र मन्त्री शिशिर खनाललाई महासभामा पठाउने निर्णय गरेको थियो। तर भदौ 10 गते आएको बाढ़ीमा ठूलो जनधनको क्षति भएपछि जलवायु परिवर्तन जन्य विपदबाट हिमाली क्षेत्रमा परिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउन प्रधानमन्त्री शाह महासभामा जान लाग्नु भएको हो। यसैबीच आजको मन्त्री परिषद बैठकले अनुचित लेनदेन अर्थात मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। यसले मिटर ब्याजबाट पीड़ित नागरिकलाई न्याय दिलाउन आवश्यक कानून निर्माणको बाटो खुल्ला गरेको छ। त्यस्तै भूमि व्यवस्था मन्त्रालयको सिफारिशमा काठमाडौँ भक्तपुर ललितपुर सप्तरी र दाङगरी पाँचवटा जिल्लाका गरीब घर परिवारको सूची सरकारले स्वीकृत गरेको छ। त्यस्तै बैठकले शिक्षक सेवा आयोगको अध्यक्षमा भक्तपुरका डाक्टर हरिप्रसाद लम्सालाई नियुक्त गरेको छ। त्यस्तै बैठकले दुईजना सहसचिवलाई विशिष्ट श्रेणी सचिव पदमा बढ़ुवा गर्दै प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ। मन्त्री परिषदले सहसचिव विनोद बहादुर कुमारलाई सचिव पदमा बढ़ुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ। अर्का सहसचिव उत्तर कुमार खत्रीलाई पनि सचिव पदमा बढ़ुवा गर्दै सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिएको छ।
8: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। उहाँले आज प्रधानमन्त्री बालेन्द्र शाह समक्ष राजीनामा दिनुभएको मन्त्री यादवको सचिवालयले जनाएको छ। ग्यास अभाव कम गर्न नसक्दा मन्त्री यादवको आलोचना बढ़न थालेको थियो। उहाँले हिजो प्रतिनिधि सभा उद्योग समितिको बैठकमा ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूलाई पाता फर्काउनु पर्ने भन्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो। पछिल्ला दिनमा काठमाडौँका लागि ठूलो परिमाणमा ग्यास पठाएको भए पनि उपभोक्तासम्म अपेक्षित मात्रामा नपुगेको भन्दै उहाँले उद्योगी आक्रोश पोख्नु भएको थियो। उहाँले कर्मचारी प्रशासनको कारण आफूले काम गर्न नसकेको गुनासो समेत गर्नुभएको थियो। प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट महोत्तरी चारमा निर्वाचित यादव गएको चैत 27 गति उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त हुनुभएको थियो। यसैबीच सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक कुमार शाहलाई सिफारिश गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले शाहलाई उद्योग मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिश गर्नुभएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। संसदीय चारबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद शाहलाई आजै मन्त्री पदमा शपथ गराउने कार्यक्रम रहेको छ।
7: कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिबारे माफी माग्नु भएको छ। सभाको आजको बैठकमा मन्त्री गौतमले आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिँदै माफी माग्नु भएको हो। उहाँले जेएनजी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएको कारण कानून निर्माणमा समस्या भइरहेको अभिव्यक्ति दिनुभएको थियो। मन्त्री गौतमको अभिव्यक्तिको संसदीय समितिदेखि सभामा समेत चर्को आलोचना भएको थियो। मन्त्री गौतमले आफू राजनीतिक व्यक्ति नभएको व्यक्ति भएकोले अभिव्यक्तिलाई समाचार तथा सामाजिक सञ्जालमा विभिन्न कोणबाट व्याख्या गरिँदा समस्या आएको दावी गर्नुभयो। यसैबीच प्रतिनिधि सभाबाट सन्देश प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको छ। विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाब दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले कानूनी रिक्तता हटाउन विधेयक ल्याइएको बताउनुभयो। उहाँले अनुसन्धान गर्ने निकाय कुनै एक ठाउँको मात्र विषय नभई सबै खालका सूचना प्रधानमन्त्री समक्ष पुग्दा राम्रो हुने सरकारको धारणा रहेको पनि बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 31 गतिका लागि तोकिएको छ।
8: सप्तरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क पेटीमै एक महिलाले शिशुलाई जन्म दिएको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा फैलिएको छ। राजविराज नगरपालिका नम्बर 14 पर्सा हिंकी 30 वर्षकी बबिता कुमारी पासवानले गइराति सड़क पेटीमै बच्चा जन्माएको भिडियो भाइरल बनेको हो। परिवारका अनुसार उहाँलाई सुत्केरी व्यथा लागेपछि अस्पताल पुर्याइएको थियो। अस्पतालले रगत परीक्षणका लागि झण्डै 3,200 रूपियाँ खर्च लाग्ने बतायो, तर साथमा 2,000 रूपियाँ मात्र भएका उहाँका श्रीमान सहयोगको याचना गर्दै अस्पताल बाहिर निस्कनुभयो। पैसाको जोहो हुन नसकेपछि र अस्पताल कर्मचारीले समेत वास्ता नगरेपछि बबिताले झण्डै 2.5 घण्टाको व्यथापछि बिहान 4:30 बजे सड़क पेटीको नालामाथि नै बच्चा जन्माउन बाध्य हुनुभयो। शिशु जन्मिएपछि पुनः गाइनो वार्डमा पुग्दा समेत अस्पतालका स्वास्थ्य कर्मी र सरसफाई कर्मचारीले दुर्व्यवहार गर्दै बाहिर निकालेको पीड़ित परिवारको गुनासो छ। अस्पताल प्रशासनले भने बिरामी पक्ष कसैलाई नभनी आफै बाहिरिएको दावी गरेको छ। भिडियो सामाजिक सञ्जालमा फैलिएपछि भने अस्पतालले आमा र शिशुलाई अस्पताल लगेर स्वास्थ्य परीक्षण गरेको छ। यसैबीच आर्थिक अभावको कारण महिला सड़कमै छुत्किरी हुनु परेको संवेदनशील घटना आज प्रतिनिधि सभा बैठकमा पनि उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्ण र सांसद अंकिता ठाकुरले संसदमा घटनाबारे ध्यानकर्षण गराउँदै सरकारसँग जवाब माग गर्नुभएको छ। यस्तै घटना बाहिरिएपछि स्वास्थ्य मन्त्रालयले गजेन्द्र नारायण सिंह अस्पतालसँग स्पष्टीकरण मागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले घटनाप्रति स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको र स्पष्टीकरण समेत मागेको बताउनु भएको हो। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही गर्ने मन्त्री मेहताले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
7: सत्तारूढ़ राष्ट्रीय स्वतन्त्र पार्टी का सांसद अमरेश कुमार सिंह ने सरकार को कार्यशैली प्रति तीव्र असंतुष्टि जनाउँदै सिंहदरबार को साटो प्रधानमंत्री का सलाहकार को घर शासन चलिरहेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभा को बैठक में बोल्दै सांसद सिंह ने प्रधानमंत्री का मुख्य सलाहकार कुमार बेन को निवास ज्वागल तर्फ संकेत गर्दै सरकार को शक्ति केन्द्र त्यही सीमित भएको दावी गर्नुभएको हो। सलाहकारहरूले सम्पत्ति शुद्धिकरण विभाग का महानिर्देशक र प्रहरी प्रमुखलाई धाकधम्की दिँदै हुकुमी शासन चलाएको समेत वहां को आरोप छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीबाट राजीनामा दिएके गौरी कुमारी यादवलाई पक्राउ गर्न राति प्रहरी परिचालन गरिएको प्रसंग समेत उल्लेख गर्दै उहाँले सचिवालयको शैली देखेर आफू झस्किएको बताउनुभयो। यस्तै संविधानले ग्यारेन्टी गरेको समावेशितामाथि प्रहार भइरहेको भन्दै सांसद अमरेश कुमार सिंहले शिक्षा र स्वास्थ्य क्षेत्रका नियुक्तिमा मधेसी समुदायको उपेक्षा गरिए सरकारको पतन निश्चित

0: विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
4: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
0: पैसामा छ शक्ति पैसामा छ सहारा।
4: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म
0: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
4: यो प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
0: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
4: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
0: इतिहास गाथा र कथा गाँठका कुरा
4: गाँठका कुरा
0: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। तिनजेल हामीले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत खाना पकाउने ग्यास अभाव र विवादास्पद अभिव्यक्तिपछि उद्योग मन्त्री यादवको राजीनामा नयाँ मन्त्रीमा दीपक कुमार शाह सिफारिश सप्तरीमा सड़क पेटीमै शिशु जन्माएको भिडियो सामाजिक सञ्जालमा फैलियो पैसा नभएकोले अस्पतालले निकालेको पीड़ितको गुनासो मन्त्रालयले अस्पताललाई स्पष्टीकरण सोध्यो लगायतका खबर प्रस्तुत गर्यौं।
6: नेपाल दर्पणमा अब बाँकी खबर। भोटेपछि नदीमा आएको बाघिले पुर्याएको क्षतिको पुनर्निर्माण गर्न नेपाल सरकारलाई 7 खर्ब 23 अर्ब रूपियाँभन्दा बढ़ी आवश्यक पर्ने देखिएको छ। राष्ट्रिय योजना आयोग र विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको संयुक्त अध्ययन प्रतिवेदनले यस्तो अनुमान गरेको हो। बाघिले 13 वटा जलविद्युत आयोजना 5 वटा सोलर प्लान्ट सहित दर्जनौं सड़क र पुलहरू तहस नहस बनाएको छ। भत्किएका ऊर्जा र यातायातका संरचनामा मात्रै पुरानै अवस्थामा फर्काउन झण्डै 5 खर्ब रूपियाँ लाग्ने अनुमान छ। त्यसैगरी भौतिक क्षतितर्फ रसुवा नुवाकोट धादिङ गोर्खा र चितवनका 7,500 भन्दा बढ़ी निजी घरहरू प्रभावित भएका छन् जसमध्ये नुवाकोटको विदुर नगरपालिकामा मात्रै 3,000 भन्दा बढ़ी घरमा क्षति पुगेको छ। यसबाहेक कृषि व्यापार विद्यालय र स्वास्थ्य संस्थाको पुननिर्माणमा थप 1.5 खर्ब रूपियाँ लाग्ने अनुमान छ। अध्ययन टोलीले पुननिर्माणलाई 2 चरणमा अघि बढ़ाउन सुझाव दिएको छ जसअनुसार आउँदो 6 महिनाभित्र तत्काल राहत र अल्पकालीन कामको लागि झण्डै 9.5 अर्ब र बाँकी 7 खर्ब 14 अर्ब रूपियाँ दीर्घकालीन पुननिर्माणको लागि खर्च गर्नुपर्ने अध्ययन टोलीको निष्कर्ष छ।
5: यसैबीच जलवायु परिवर्तनका कारण भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि नेपालले मागेको वित्तीय सहायता उपलब्ध गराउन फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज अर्थात एफआरएलडी बोर्डले सकारात्मक प्रतिक्रिया दिएको छ। अर्थमन्त्री सोनी वाग्ले र वातावरण मन्त्री गीता चौधरीले यही भदौ 15 गते पठाउनु भएको पत्रको जवाब दिँदै बोर्डका सह अध्यक्षहरूले नेपाली नागरिकप्रति ऐक्यबद्धता जनाउँदै तत्काल सहयोगका उपाय खोज्ने प्रतिबद्धता जनाउनु भएको हो। यसका लागि नेपाल सरकारले भदौ 10 गते आएको बाढ़ीबाट भएको क्षतिको सम्पूर्ण आधिकारिक विवरण र तथ्याङ्क बोर्डलाई उपलब्ध गराउने कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ।
6: प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा अहिलेसम्म 12,43,33,10,41 रूपियाँ मौजदात छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार बिहान 9 बजेसम्मको विवरण अनुसार विभिन्न 9 वटा बैंकमा 9,14,39,98,503 रूपियाँ मौजदात छ। त्यस्तै कोषका 2 वटा बैंकमा रहेको डलर खातामा 2,16,37,691 अमेरिकी डलर जम्मा भएको छ। नेपाली रूपियाँ र अमेरिकी डलरको मौजदात जोड्दा कोषको कुल रकम 12,43,40,00,000 रूपियाँ भन्दा धेरै पुगेको कार्यालयले जनाएको छ। विवरण अनुसार आज मात्रै नेपाली तर्फ 17 करोड़

0: 25 लाख उनासत्तरी हजार 675 रुपियाँ र अमेरिकी डलर तर्फ 2,74,062 डलर थप संकलन भएको छ। राहत कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत यसअघि 1 अर्ब रुपियाँ निकासा भइसकेको छ।
1: भुटेपछि बाढ़ीमा परि सम्पर्कविहीन भएका मध्ये अहिलेसम्म 1,377 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै 5,930 जना बेपत्ता छन्। बाढ़ीमा परि 333 जना घाइते भएका छन् भने 256 जना उपचारपछि डिस्चार्ज भएका छन्। अहिलेसम्म 13,656 जनाको उद्धार भएको छ। नुवाकोटका होल्डिङ सेन्टरमा 2,615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। होल्डिङ सेन्टरमा खाना बस्नको सुविधासँगै अहिले स्वास्थ्य मन्त्रालयले मनोसामाजिक परामर्श पनि सञ्चालन गरिरहेको छ। यस्तै उद्धार तथा खोजको काम पनि चलिरहेको छ। रसुवाको भोटेकोशी बाढ़ीको आज 16 दिन भइसकेको छ। बाढ़ीपछि रसुवासँगै नुवाकोट, धादिङ, गोर्खा लगायत जिल्लाका 15 पालिकालाई सरकारले 3 महिनाका लागि संकटग्रस्त घोषणा गर्यो। बाढ़ीबाट सबैभन्दा धेरै असर रसुवा जिल्लामा परेको छ। खोज उद्धार र राहत कार्य चलिरहेको भए पनि दुर्गम क्षेत्रबाट विपदपछि भएको क्षतिको पूर्ण तथ्याङ्क अझै आउन सकिरहेको छैन। थप जानकारी सहित साथी महेश किवाली।
2: भदौ 10 गते आएको बाढ़ीले रसुवाको उत्तर गया गाउँपालिकामा 613 परिवार पूर्ण रूपमा विस्थापित भएका छन्। 12 जनाको ज्यान गएको छ, 577 जना बेपत्ता छन्। 618 घरमा पूर्ण क्षति पुगेको छ। गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य इकाई, आँखा केन्द्र र 3 विद्यालय समेत क्षतिग्रस्त बनेका छन् भने 3 पक्की र 3 झोलुङ्गे पुल बगाउँदा वडा नम्बर 1, 2 र 3 यातायात नै असम्भव भएको छ। वडा नम्बर 1 विद्युत पूर्ण रूपमा अवरूद्ध छ। 6 होल्डिङ सेन्टरमा 492 जना अस्थायी आश्रयमा छन्। सबैभन्दा ठूलो चुनौती पुनर्स्थापनाका लागि जग्गा नहुनु रहेको प्रमुख प्रशासकीय अधिकृत जयराम उप्रेती बताउनुहुन्छ।
3: जुन ठाउँ बस्नुभयो त्यो ठाउँ त अहिले खोला छ, एउटा त हामीसँग जग्गै छैन, यहाँ सार्वजनिक जग्गा पनि छैन, र स्वास्थ्य निकुञ्ज त कि व्यक्तिको जग्गा छ, भएको व्यक्तिको जग्गा नि खोलाले लगिहाल्यो, सार्वजनिक जग्गा खोजेर चाहिँ उहाँले उपलब्ध गराउन सक्ने अवस्था पनि हुन छ। अब दोस्रो विषय रह्यो उहाँहरूलाई निजी जग्गा लिनको लागि जग्गा एकदम सीमित छ। जुन 1 स्थापित हुनुभएको त्यो क्षेत्र भनेको सबै बगरको बायाँ बायाँ हुनुहुन्थ्यो, त्यो चाहिँ नदिनै भइहाल्यो। जुन ठाउँ पहिला हुनुहुन्थ्यो त्यो भूकम्पकै बेलामा चाहिँ बस्न योग्य नभएको भनेर त्यो थापथलो छोडिसकेको अवस्था हो। हाम्रो बालबालिकाहरूको उचित शिक्षा दीक्षा र संरक्षणको विषय चाहिँ चुनौती छ। घर छैन, परिवार छैन, सोसाइटी छैन, पढिरहेको विद्यालय छैन, उहाँहरूको अभिभावक छैन, उहाँको साथी साथी छैन, संरक्षण गर्ने व्यक्ति, कमाएर खुवाउने व्यक्तिहरू चाहिँ अहिले हुन्न। त्यो छोराको अभाव पूर्ति गर्नु पर्यो, परिवारको अभाव पूर्ति गर्नु पर्यो, उहाँहरूको संरक्षण गर्नु पर्यो, उपचार गर्नु पर्यो, उहाँहरूको स्याहार सुसार गर्नु पर्यो। यो विषय पनि हाम्रो छ। बालबालिकाहरूको अभिभावकको रूपमा पालिकाले ग्रहण गर्ने, सबैको सहयोगमा सहकार्यमा चाहिँ तिनीहरूलाई शिक्षा दीक्षा र योग्य नागरिक बनाउने, अनि वृद्ध वृद्धहरू जो हुनुहुन्छ त्यसलाई गाउँपालिकाले यसको संरक्षकको रूपमा अन्यको सहकार्यमा उहाँहरूको संरक्षण र प्रवर्धन गर्ने, जसलाई चाहिँ स्थापित गरेर लान सकिन्छ, फ्यामिली अलिअलि बाँकी छ, उहाँहरूलाई चाहिँ उचित स्थानमा उहाँहरूकै सरकारवाला पक्षहरूको संलग्नतामा उहाँहरूकै निर्णयको आधारमा उपयुक्त स्थानमा चाहिँ पुनस्थापित गर्ने हो। उपयुक्त स्थान भनेको उहाँले सम्भव हुन्छ पालिकाभित्र, नभए सम्भव हुन्छ भने जिल्लाभित्र उहाँहरूले खोजेको उहाँहरूको सामाजिक आर्थिक सबै पक्षहरूलाई समेट्न मिल्ने ठाउँमा छन्।
2: भोटेकोशी बाढ़ीको क्षति एकनाशको छैन। जिल्लाभित्रै गाउँपालिका पिच्छे र वडा पिच्छे यसको स्वरूप फरक फरक देखिएको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिकाका वडा नम्बर 2 र 5 गरी झण्डै 210 संरचना क्षतिग्रस्त भएका छन्। त्यस्तै गाउँपालिका भर 545 जना बेपत्ता छन्। व्यवस्थापन गर्नुपर्ने घरधुरीको संख्या 350 हाराहारी छ। राहतको अभाव नभए पनि तत्काल सबैभन्दा ठूलो समस्या विद्युत, संचार र सड़कको रहेको गोसाईकुण्ड गाउँपालिकाका सूचना अधिकारी अर्जुन डोटेल बताउनुहुन्छ।
4: राहत पनि धेरै जम्मा भइसकेको छ, घरधुरी निकालेर होइन कसरी व्यवस्थापन गर्ने भनेर हाम्रो अब लगभग 10 दिन भित्रमा त्यो पनि व्यवस्थापन भइसक्यो। यातायात भनेको हवाई मार्ग मात्रै हो कि सर, बाटो टुट्यो त्यसले गर्दा चाहिँ गाह्रो भएको हो। यत्र मान्छे विस्थापित कसैको केही छैन होइन, पुरै बगर छ, त्यो वैकल्पिक ठाउँ पनि यता त्यस्तो ठाउँ छैन, भौगोलिक अवस्था नै त्यस्तो छ कि सर। 350 घरधुरीलाई व्यवस्थापन गर्न त गाह्रो हुन्छ नि सर।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
5: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात औषधि खानेकुरा पिउने पानी टर्च रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
2: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका ज्येष्ठ नागरिक गर्भवती बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस हो डिस हो खुशीको कनेक्शन कृषि मन्त्र नार्क सँग
1: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। प्रतिनिधि सभाका विपक्षी दलहरूले रसुवाको भोटेकुसी बाढीपछिको सरकारी राहत उद्धार कार्यको अनुगमन निरीक्षण तथा थप सुझाव दिन र संसदीय तवरबाट आवश्यक सहजीकरणका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। नेपाली कांग्रेसको आह्वानमा आज सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले खोज राहत र उद्धारमा सरकारले गरिरहेको कामको समीक्षा गर्दै समिति गठनका लागि ध्यान आकर्षण गराएको नेपाली कांग्रेसकी प्रमुख सचेतक वासन्त थापाले जानकारी दिनुभयो। बैठकले अहिलेसम्म उद्धार तथा खोजीमा खटिएका निकायहरू र भएका कामलाई धन्यवाद दिँदै पूर्व तयारी र शुरूआती चरणमा पर्याप्त सल्लाह परामर्श एवं समन्वय नहुँदा केही कमजोरीहरू देखिएको निष्कर्ष निकालेको उहाँले बताउनुभयो।
2: शेयर बजार लगातार दोस्रो दिन घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 13.85 अंकले घटेर 2531.55 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा उत्पादन तथा प्रशोधन समूह 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज निप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.19 अर्ब कारोबार भएकोमा आज 341 कम्पनीको 1.05 करोड़ किता सेयर 4.09 अर्ब रूपियाँमा किनबेच भएको छ।
3: पाँचथरको फागुनन्द गाउँपालिकामा कुकुरले टोकेर घरपालुवा पशु चौपाई मर्न थालेपछि ठूलो क्षति भएको छ। रेबिज संक्रमित कुकुरको टोकाईबाट गाईभैँसी मर्न थालेपछि कतिपयका गोठ लिप्टिएका छन् भने आमदानीको मुख्य स्रोत नै पूर्ण रूपमा गुमेको छ। डेरीबाट ऋण लिएर गाई खरिद गरेका किसानहरू गाई मरेपछि ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छन्। पशु बीमा नगरेका कारण एकै परिवारलाई 3 लाख रूपियाँसम्म घाटा भएको छ। पछिल्लो केही महिनामा पाँचथर जिल्लाभर रेबिजका कारण 38 पशु चौपाई मरिसकेका भेटनरी अस्पताल तथा पशु सेवा विधि केन्द्रले जनाएको छ।
2: नेपाल दर्पणमा अब विदेशको खबर। विश्व भू राजनीतिमा तीव्र ध्रुवीकरण र आर्थिक विभाजन बढ़िरहेका बेला चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिशिएटिभ अर्थात बीआरआईलाई थप गति दिने उद्देश्यसहित हङकङमा 11 शिखर सम्मेलन शुरू भएको छ। विश्वका 70 देशका 6000 भन्दा बढ़ी उच्च सरकारी अधिकारी लगानीकर्ता तथा व्यावसायिक नेतृत्वकर्ताहरू सहभागी यो सम्मेलनले विभाजित विश्वलाई जोड्ने आर्थिक सुपर कनेक्टरका रूपमा हङकङलाई प्रस्तुत गरेको छ। सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै हङकङका प्रमुख कार्यकारी जोन लीले वर्तमान विश्वमा देखिएको भू राजनैतिक तनावका बीच बीआरआईले प्रस्ताव गरेको सम्पर्क सञ्जाल सहकार्य र सहमति सबैभन्दा महत्वपूर्ण औजार भएको बताउनु भएको चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। सम्मेलनमा प्रस्तुत तथ्याङ्कले बीआरआई साझेदार देशहरूसँग हङकङको आर्थिक सम्बन्ध नाटकीय रूपमा विस्तार हुँदै गएको देखाएको छ। गएको वर्ष मात्रै हङकङ र साझेदार देशहरू बीचको वस्तु व्यापार 17% बढ़ेर 323 अर्ब अमेरिकी डलर पुगेको छ। यसबाहेक साझेदार राष्ट्रहरूबाट झण्डै 1500 कम्पनीले हङकङमा आफ्नो कार्यालय विस्तार गरिसकेका छन् भने 100 भन्दा बढ़ी कम्पनीहरू हङकङ स्टक एक्सचेन्जमा सूचीकृत भई विश्वव्यापी पूँजी संकलन गरिरहेका छन्। सम्मेलनको पहिलो दिन नै अन्तर्राष्ट्रिय वित्त व्यवस्थापन व्यावसायिक परामर्श सेवा तथा अत्याधुनिक पूर्वाधार निर्माणसँग सम्बन्धित 32 महत्वपूर्ण समझदारी र सम्झौता पत्रमा हस्ताक्षर भएको छ। यी सम्झौताहरूले साझेदार देशहरूबीच प्रत्यक्ष लगानी र व्यापार सहजीकरणमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। ओमानलाई हराउँदै नेपालले एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ। मलेसियाको कुआलालम्पुरमा आज भएको सेमी फाइनलमा नेपालले ओमानलाई 87 रनले हरायो। नेपालले दिएको 148 रनको लक्ष्य पछ्याएको ओमानले 28 ओभर 1 बलमा 60 रन बनाउँदा सबै विकेट गुमायो। नेपालका कप्तान सन्दीप लामिछाने, दिपेन्द्र सिंह हेरीले 3-3 तथा ललित राजवंशी र रोहित कुमार पौडेलले 2-2 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल 45 ओभर 4 बलमा 147 रन बनाउँदा अल आउट भएको थियो। अब नेपालले उपाधिका लागि पर्सि शनिबार युएईसँग खेल्नेछ। आज भएको अर्को खेलमा फाइनलमा युएईले हङकङलाई 7 विकेटले हरायो। यो उपाधि जित्ने टोली एसिया कपमा छनौट हुनेछ। यस्तै फाइनलमा पुग्ने 2 र 3 हुने टोली इमर्जिङ टिम्स एसियाका लागि छनौट हुनेछन्।
2: र सगरमाथा स्म्यासर्सलाई हराउँदै अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लीग एनबीएलको फाइनलमा पुगेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवरहल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले सगरमाथालाई 3-1 को सेटमा हरायो। पहिलो सेट हारेको अन्नपूर्णले त्यसपछि लगातार 3 सेट जित्यो। अन्नपूर्ण लगातार 14 जित सहित 12 अंक जोड़ी तालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो। सगरमाथा 5 खेलमा 7 अंक सहित चौथो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ। त्यस्तै आजको दोस्रो खेलमा कर्णाली शिवराजले मधेश वारियर्सलाई 3-1 को सेटमा हराएको छ। कर्णाली 5 खेलमा 11 अंक सहित दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेको छ। मधेश 5 खेलमा 4 अंक सहित पाँचौं स्थानमा रहेर बाहिरिएको छ। त्यस्तै लीग चरणको अन्तिम खेलमा अहिले बेलुका 7 बजे काठमाडौँ रेड्स र खप्तड फाल्कन्स सुदूरपश्चिम खेल्दैछन्। काठमाडौँ 4 खेलमा 8 अंक सहित तेस्रो स्थानमा रहेर प्लेअफमा पुगिसकेको छ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत। खाना पकाउने ग्यास अभाव र विवादास्पद तैव्यक्तिपछि उद्योग मन्त्री यादवको राजीनामा। नयाँ मन्त्रीमा दीपक कुमार शाह सिफारिश।
2: सप्तरीमा सड़क पेटीमै शिशु जन्माएको भिडियो सामाजिक सञ्जालमा फैलियो। पैसा नभएकोले अस्पतालले निकालेको पीड़ितको गुनासो। मन्त्रालयले अस्पताललाई स्पष्टीकरण सोध्यो।
3: भोटेपछि बाढ़ीले पुर्याएको क्षतिको पुनर्निर्माण गर्न 7 खर्ब 23 अर्ब रूपियाँ भन्दा धेरै आवश्यक पर्ने सरकारको अनुमान। वित्तीय सहायता दिन हानि नोक्सानी कोष सकारात्मक। बाघी प्रभावित रसुवाको गोसाईकुण्ड र उत्तर गयामा पीड़ितको पुनर्स्थापनामा चुनौती।
2: हङकङमा 11 ग्रेट टेन रोड शिखर सम्मेलन शुरू। 70 देशका 6,000 प्रतिनिधि सहभागी। 32 सम्झौतामा हस्ताक्षर।
3: ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा। अन्नपूर्ण स्नाइपर किङ नेपाल भलिबल लीगको फाइनलमा।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी भजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने

0: सीधा कुरा स्पष्ट विचार जो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज
1: बाटो काट्न लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

0: halunga rangau khadai estai pani मौका पाइने एक जोडीलाई खुद जान पाइने
1: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
2: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसाहा पथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान
3: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
3: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
4: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
3: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
5: 0942 8888 98 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8

0: विपद दुर्घटना वा आपत का बेला चाहिने सहयोग का लागि छवटा निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइल मा सेभ गरिराखौं।
1: प्रहरी सहयोग चाहिँदा 100,
0: दमकल का लागि 101,
1: एम्बुलेन्स सेवा चाहिँदा 102,
0: ट्राफिक प्रहरी का लागि 103,
1: बाल बालिका खोज तलाश का लागि 104 र विपद व्यवस्थापन का लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे BBSC NAH भेटेरिनरी डाक्टर र कृषि तर्फ BSC AG शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: BE सिभिल, BE इलेक्ट्रिकल, BE कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा IOE पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै NPIबाट सुरु गरौं।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
3: मोबाइल 9855-6076-8, 9855-6076-9, 9511-62594, 9510-5422-4।
5: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: लागि हामीले बोल्ने व्यक्तिलाई मात्र हानि पुर्याउँदैन तर तिनीहरू हाम्रो लागि पनि हानिकारक हुन सक्छन्। हितोपदेशको अर्को पद 13:13 भन्छ, जसले आफ्नो ओठको रक्षा गर्छ उसले आफ्नो जीवनको रक्षा गर्छ तर हतारमा बोल्नेको विनाश हुनेछ। हाम्रा शब्दहरूले विशेष गरी हाम्रो परिवारमा स्थायी प्रभाव पार्न सक्छ। उहाँहरूलाई हामी हाम्रा छोराछोरीहरू र हाम्रा श्रीमानहरूलाई निर्माण गर्न सक्छौ र हामी तिनीहरूलाई धेरै सार्थक महसुस गराउन सक्छौ, जसले गर्दा तिनीहरूले जीवनमा आउने हरेक कुरालाई राम्ररी सामना गर्न सक्षम हुन्छन्। तर हाम्रा शब्दहरूले हामी तिनीहरूलाई भत्काउन पनि सक्छौ र तिनीहरूलाई बेकारको महसुस गराउन पनि सक्छौ। हामी आमाहरू वा बच्चाहरूको हेरचाह गर्नेहरूको रूपमा हाम्रो परिवारमा र उनीहरूले आफ्नो बारेमा कस्तो महसुस गर्छन् भन्ने कुरामा धेरै ठूलो प्रभाव हुन्छ र यसले उनीहरूले जीवनसँग कसरी सामना गर्न सक्षम छन् भन्ने कुरालाई पनि असर गर्छ। हामी केटाकेटीहरूको रूपमा उनीहरूलाई जे भन्छौ जीवनभर तिनीहरूसँग त्यो कुरा रहिरहन्छ। सकारात्मक शब्दहरू प्रयोग गर्ने प्रयास गरौं जसले हाम्रो परिवारलाई निर्माण र प्रोत्साहन दिन्छ। हामीले शब्दहरूको दुरूपयोग गर्न सक्ने अर्को तरिका अरूको कुरा काट्नु हो। के यो अचम्मको कुरा होइन कि जब हामीले अरू कसैको बारेमा नराम्रो कुरा सुन्छौ हामी त्यो कुरा अरूलाई बताउन चाहन्छौ? हामीले जिब्रोलाई बसमा राख्न आवश्यक छ भनी बाइबलले पनि भन्छ। त्यसैले बाइबलले सुझाव दिन्छ कि हाम्रो जिब्रोहरू स्वाभाविक रूपमा जंगली छन्। मलाई लाग्छ कि किन अरूको कुरा काट्न सजिलो छ? याकुब 1:26 पदमा लेखिएको छ, यदि तिमी आफूलाई धार्मिक ठान्छौ र आफ्नो जिब्रोलाई नियन्त्रण गर्न सक्दैनौ भने तिमी आफैलाई धोका दिन्छौ र तिम्रो धर्म बेकार छ। ठूलो जहाज चलाउनको लागि कड़ा हावा चाहिन्छ तर कप्तानले यसलाई जुनसुकै दिशामा लैजानको लागि सानो पतवारको काम प्रयोग गर्छ। हाम्रो जिब्रो पनि सानो छ तर पनि ठूला कुराको घमण्ड गर्छ। याकुब 3:4-6 पदसम्म हामीले भनेको कुरामा ध्यान दिनु निकै महत्वपूर्ण छ। हामी हाम्रा शब्दहरूको बारेमा कुरा गरिरहेका छौ। अब केही क्षणको लागि परमेश्वरको वचनहरूको बारेमा सोचौं। हामीले तिनीहरू मध्ये केही बाइबलबाट सुनेका छौ। के तपाईँलाई थाहा छ कि बाइबललाई वास्तवमा परमेश्वरको वचन भनिन्छ? यो सबै परमेश्वरको वचन हो। त्यहाँ सिक्न सक्ने धेरै कुराहरू छन् र राम्रो कुरा यो हो कि परमेश्वरका शब्दहरूले निन्दा गर्दैनन् वा शब्दहरूको आलोचना गर्दैनन्। हामीले हासिल गर्न नसक्ने कुरा उहाँले हामीसँग माग गर्नुहुन्न। उहाँका शब्दहरू उत्थानदायी र उत्साहजनक छन्। परमेश्वरको वचनमा यति धेरै बुद्धिमानी र सान्त्वनादायी शब्दहरू छन् कि कहिलेकाहीँ कहाँबाट शुरू गर्ने भनेर जान्न गाह्रो हुन्छ। शुरूआत उत्पत्तिले हामीलाई संसारको शुरूआतको बारेमा बताउँछ। उत्पत्तिको 1:3 पदमा र परमेश्वरले भन्नुभयो त्यहाँ उज्यालो होस् र उज्यालो भयो। लेखकले आफ्ना शब्दहरूद्वारा संसारलाई अस्तित्वमा आउन बताउँदै र सबै अद्भुत प्रकारका बोध बिरुवा र जनावरहरू र सम्पूर्ण ब्रह्माण्ड सृष्टि गर्नुभएका परमेश्वरको वर्णन गर्दछ। त्यहाँ उत्पत्तिमा हामी परमेश्वरका शब्दहरूको शक्ति बुझ्न थाल्छौ। परमेश्वरले बोल्नुभयो र त्यस्तै भयो। अलिपछि यूहन्ना भन्ने मानिसले यी शब्दहरू परमेश्वरबाट प्रेरित भएर लेखे। शुरूमा शब्द नै पहिला नै अवस्थित थियो, उहाँ परमेश्वरसँग हुनुहुन्थ्यो र उहाँ परमेश्वर हुनुहुन्थ्यो। त्यहाँ भएका सबै थोक उहाँले सृष्टि गर्नुभयो र उहाँले नबनाउनु भएको कुनै पनि वस्तु अस्तित्वमा छैनन्। त्यसैले वचन मानव बने र हामी बीच पृथ्वीमा बस्यो। उहाँ अटल प्रेम र विश्वासले भरिपूर्ण हुनुहुन्थ्यो अनि हामीले पिताका एकमात्र पुत्रको महिमा देखेका छौं। परमेश्वरको अटल प्रेम र विश्वास योग्यता यीशु ख्रीष्टद्वारा आयो। यसले वास्तवमा हामीलाई बताइरहेको छ कि यीशुले संसार सृष्टि गर्दा परमेश्वरसँग हुनुहुन्थ्यो र उहाँ सृष्टिमा संलग्न हुनुहुन्थ्यो। तर अझ महत्वपूर्ण कुरा यसले हामीलाई बताइरहेको छ कि यीशुले अहिले हामीसँग कसरी बोल्नुहुन्छ, यीशुले हामीलाई परमेश्वर कस्तो हुनुहुन्छ र हामी कसरी परमेश्वरसँग सही हुन सक्छौ भनेर देखाउनुभयो। परमेश्वर शक्तिशाली हुनुहुन्छ, उहाँको वचन शक्तिशाली छ, हाम्रा शब्दहरूमा पनि शक्ति छ। चोट पुर्याउने वा निको पार्ने शक्ति, निर्माण गर्ने वा तल तान्ने शक्ति। आज हामी हाम्रो समयको अन्त्यमा आउँदा परमेश्वरलाई प्रार्थना गरौं, उहाँलाई हाम्रो जिब्रोको रक्षा रक्षा गर्न हाम्रा शब्दहरू बुद्धिमानी पूर्वक प्रयोग गर्न मदत गर्नुहोस् भनेर आग्रह गरौं। हे परमेश्वर पिता, हामी तपाईँको वचनको शक्तिमा आज तपाईँको सामु छक्क परेका छौं। हामीलाई तपाईँको छविमा सृजना गर्नुभएकोमा धन्यवाद। हामीलाई यति धेरै माया गर्नुभएकोमा धन्यवाद कि तपाईँले आफ्नो एक मात्र छोरा येशूलाई तपाईँको बारेमा बताउन यस धरतीमा पठाउनुभयो, तर सबैभन्दा धेरै आफ्नो जीवन बलिदान दिनुभयो ताकि हामी तपाईँ कहाँ फर्कन सकौं। आज हामीलाई तपाईँको वचनबाट सिक्न मदत गर्नुहोस्। कृपया हामीलाई हाम्रो जिब्रोलाई जोगाउन मदत गर्नुहोस् ताकि हाम्रा शब्दहरू चोट पुर्याउने वा छेड्ने नहोस्। हाम्रो वचन मिठो र निको पार्ने होस् जसरी तपाईँको वचन हामीलाई छ। यही प्रार्थना चढाउँछौ प्रभु येशूको नाउँमा, आमेन। प्रिय श्रोता मित्र, आज हामी हाम्रो जिब्रोको बारेमा कुरा गर्दैछौ। हामीले कसरी शब्दहरू उत्पादन गर्छौ र कसरी परमेश्वरले उहाँको वचन मार्फत हामीसँग बोल्नुहुन्छ भन्ने बारेमा, यो सबै संचारको बारेमा छ, होइन? हामीले मसँग अहिले यहाँ एउटा पत्र छ जो हामीलाई हाम्रो श्रोताले पठाउनु भएको हो। उहाँ लेख्नुहुन्छ, मेरो श्रीमानले म प्रति अत्यन्तै निर्दयी र बेवास्ता गरेकोले मलाई मेरो जीवनको कुनै अर्थ छैन जस्तो लाग्छ। म आत्महत्या गर्ने सोचमा थिएँ, तर जब मैले नारी आशा कार्यक्रम सुन्न थाले तपाईँले मलाई आशा दिनुभएको छ। ओहो, परमेश्वरलाई धन्यवाद भएको होस्। प्रिय मित्रहरू, तपाईहरूले आफ्नो जीवनको भोगाई समस्या र आशिषहरू हामीसँग बाँड्ने साहस गर्नु भएकोमा हामी तपाईँलाई धन्यवाद दिन्छौं। तपाईँलाई थाहा छ, जब तपाईँहरूसँग कुनै आशा छैन तपाईँको जीवन लिनु मात्र जवाफ हुन सक्छ, होइन? या आत्महत्या गर्नु मात्र तपाईँको लागि बाटो हुन सक्छ। आशा बिना त्यहाँ बाँच्ने कुनै कारण नहुन सक्छ। तर प्रिय मित्रहरू, आज हामी यहाँ यसै कारण छौं कि हामी तपाईँलाई बताउन सकौं कि तपाईँको जीवनको निम्ति आशा छ। परमेश्वरमा तपाईँको जीवनको निम्ति आशा छ र तपाईँले त्यो आशा हासिल गर्न सक्नुहुन्छ। येशू ख्रिस्टले हामीलाई त्यो आशा दिनुभएको छ। सुन्नुहोस्, यदि तपाईँ आफ्नो जीवन लिने आत्महत्या गर्ने विचार गर्दै हुनुहुन्छ भने किन यो परमेश्वरलाई मात्र दिनुहुन्न? उहाँले यसबाट केही सुन्दर कुराहरू बनाउन सक्नुहुन्छ। उहाँले तपाईँको जीवनलाई लिनुहुन्छ र त्यसबाट उहाँले ठूला ठूला कामहरू गर्नुहुनेछ। सायद तपाईँ यो प्यारी महिला जस्तै हुनुहुन्छ जो यति दुखी थिइन् कि उनले आत्महत्या गर्ने साहस गर्नुभयो। कृपया आफैलाई हानि नगर्नुहोस्, बरु हामी जस्ता साथीहरूले तपाईँको ख्याल राख्छन् र परमेश्वरले पनि तपाईँलाई माया गर्नुहुन्छ भन्ने कुरामा ढुक्क हुनुहोस्। हाम्रो श्रोता जस्तै प्रोत्साहन लिनुहोस्। यदि तपाईँ आफ्नो जीवनको केही अनुभवहरू बाँड्न चाहनुहुन्छ भने हामीलाई भन्नुहोस् र कुनै प्रश्न छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस्। अन्त्यमा दिइने ठेगानामा तपाईँले हामीलाई लेखेर पठाउनु पनि सक्नुहुनेछ, हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। आउनुहोस् अर्को हप्ता यसै समयमा नारी आशामा फेरि पनि भेट्ने बाटो सहित आजलाई भने म तुलसा र ममता बिदा हुन्छु। दुवैजनालाई बिदा दिनुहोस्। नमस्ते, साथै जय मसीह।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि

श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 256।

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यो रेबिका राईसँगै सरस्वती पुरी।
1: सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू।
0: फाप्लोबाट 6 लाख किलो भन्दा बढ़ी कारको सामग्री स्याङ बोचो धुवानी। थुलुङ्गु कोशी गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 17,85,000 जम्मा गर्ने।
1: महाकुलुङमा 373 योजनाका लागि 40 करोड़ 72 लाख बढ़ेको बजेट स्वीकृत। किरण राई पत्रकार संघ सोलुखुम्बुको अध्यक्षतामा अमृत थुलुङ सर्वसम्मत चयन। भोटे कोशी बाढ़ीमा अहिलेसम्म 1,370 जनाको शव भेटियो।
0: सोनु दुधकुण्ड नगरपालिकाद्वारा बाढ़ी पीड़ित तथा बेपत्ताका परिवारलाई 50,000 राहत दिने। आवश्यक कागजात सहित सम्पर्क हुन आग्रह। भोटे कोशी बाढ़ी पछिको पुननिर्माणका लागि 7 खर्ब 23 अर्ब रूपियाँ आवश्यक पर्ने।
1: प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत। उद्योग मन्त्रीमा दीपक कुमार शाह सिफारिश। कानून मन्त्री गौतम द्वारा राष्ट्रिय सभा समक्ष माफी। कांग्रेस महाधिवेशनमा साथै प्रदेशका निर्वाचन समिति संयोजक तोकिए।
0: हर्मुज अमेरिका इरानी युद्ध शुरू भए ताकि ठूलो आक्रमण। इरानसम्मको युद्ध अमेरिकी मध्यावधि चुनावपछि अन्त्य हुने ट्रम्पको दावी।
1: र नेपाल भलिबल लीग एमबीएल सगरमाथालाई हराउँदै अन्नपूर्ण फाइनलमा।
2: ए बाबु लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ। पिनासले हैरान बनायो। युरोप पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर हामजी औषधालयतिर हिँडेको नि म त। आउँ दिदी, अरू सँगै जाउँ।
4: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथ रोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पायल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98-43-79-82-52, 98-24-74-17-18, 98-43-43-59-96 र 98-61-23-14-72। आन्जी औषधालय सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: अब समाचार विस्तारमा।
0: स्थानीय खबर। फाप्लो विमानस्थलबाट 1 वर्षको अवधिमा 6 लाख किलो भन्दा बढ़ी कार्गो सामग्री स्याङ बोचे भुवानी गरिएको छ। आर्थिक वर्ष 2082 तिरासीमा फाप्लोबाट कुल 6,14,665 किलो कार्गो स्याङ बोचे भुवानी गरिएको नागरिक उड्डयन कार्यालय फाप्लोले जनाएको छ। भुवानी गरिएका सामग्रीहरूमा मुख्यतया काठ निर्माण सामग्री र खाद्यान्न रहेका छन्। एमआईएट हेलिकप्टर मार्फत साउनदेखि पुष महिनासम्म सम्मको अवधिमा कुल 3,47,950 किलो कार्गो ढुवानी गरिएको थियो, जस अन्तर्गत साउनमा 61,200 किलो, भदौमा 20,400 किलो, असोजमा 78,000 किलो, कार्तिकमा 58,690 किलो, मंसिरमा 88,895 किलो र पुसमा 40,800 किलो कार्गो ढुवानी भएको थियो। त्यसै गरी माघदेखि भदौ महिनाको अवधिमा कुल 3,34,680 किलो कार्गो ढुवानी गरिएको छ। यस अवधिमा माघ र असार महिनामा भने कार्गो ढुवानी पूर्ण रूपमा स्थगित गरिएको थियो। अन्य महिनाहरूमध्ये फागुनमा 64,600 किलो, चैत्रमा 37,650 किलो, वैशाखमा 95,700 किलो, जेठमा 730 किलो, साउनमा 68,000 किलो र भदौमा 68,000 किलो सामग्री स्याङबोझ पुर्याइएको छ। भदौ महिनामा मात्रै आन्तरिक उडानतर्फ 24 डिपार्चर र 23 एराइभल मार्फत कुल 47 पटक हवाई उडान सम्पन्न भएका छन्। सोही महिनामा 900 जना प्रस्थान र 59 जना आगमन गरी कुल 158 जना यात्रुले सो क्षेत्रमा आवत जावत गरेको नागरिक उड्डयन कार्यालय फापुले जनाएको छ।
1: रसुवाको फुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकहरूको उद्धार विवाह तथा पुनस्थापनाका लागि थुलुङ दुतकोशी गाउँपालिकाले रू 17,85,000 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। बुधबार गाउँपालिका कार्यवाहक अध्यक्ष सविता रायको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले निर्वाचित जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधा कटौती गरी उक्त राहत रकम जम्मा गर्ने निर्णय गरेको पालिका प्रवक्ता भूषराज कार्की जानकारी दिनुभएको छ। उक्त बाढ़ीका कारण गाउँपालिकाका 4 नागरिक अहिलेसम्म सम्पर्क विहीन भएकाले उनीहरूको खोज तथा उद्धारका लागि समन्वय गरी सहकार्यलाई निरन्तरता दिने पनि निर्णय गरेको छ। यस्तै विपत्ता नागरिकका परिवारलाई राहत रकम बापत रू 55,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभएको छ। गाउँ कार्यपालिकाको बैठकले वार्ड नम्बर 8 पानदेव राई, डम्बर बहादुर राई, वडा नम्बर 2 बाबुराम खत्री र विनोद बस्नेतका परिवारलाई प्रति परिवार रू 55,000 दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो। गत फदौ 10 फुटे कोशी नदीमा आएको बाढ़ीका कारण थुलुङ दुतकोशी गाउँपालिकाका स्थायी ठेगाना भएका 4 नागरिक सम्पर्क विहीन भएका थिए। उनीहरूको अवस्था पत्ता लगाउन स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित पक्षसँगको समन्वय जारी रहेको भए तापनि अवस्था अज्ञात रहेको गाउँपालिकाले जनाएको छ। प्राकृतिक विपत्तिबाट प्रभावित नागरिक तथा परिवारलाई आवश्यक सहयोग र राहत उपलब्ध गराउने तथा विपदको अवस्थामा स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने खोज र राहत कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ काम भइरहेको कार्यवाहक अध्यक्ष सविता राईको भनाई रहेको छ।
0: महाकुलुङ गाउँपालिकाले आर्थिक वर्ष 2083-84 लागि कुल 41,72,33,000 रूपियाँ बराबरको योजना तथा कार्यक्रम स्वीकृत गरेको छ। पालिकाले पूँजीगत र चालू खर्च दुवै क्षेत्रलाई समेटेर 373 योजना तथा कार्यक्रमका लागि बजेट व्यवस्थापन गर्दै सो रकमको पारित गरेको हो। गाउँपालिकाको विवरण अनुसार पूँजीगत तर्फ कुल 120 योजना तथा कार्यक्रम सञ्चालनका लागि 14,05,11,900 रूपियाँ बजेट विनियोजन गरिएको छ। पूँजीगत तर्फको बजेट व्यवस्थापनमा आन्तरिक स्रोतका साथै संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदानलाई मुख्य आधार बनाइएको छ, जस अनुसार आन्तरिक स्रोतबाट 1,27,05,423 रूपियाँ, प्रदेश सरकारको समपूरक अनुदानबाट 1,60,00,000 रूपियाँ र संघीय सरकारको समानीकरण अनुदानबाट सबैभन्दा बढ़ी 9,51,10,477 रूपियाँ बजेट विनियोजन गरिएको छ। यसका अतिरिक्त प्रदेश सरकारको समानीकरण अनुदानबाट 81,96,000 रूपियाँ, संघीय सरकारको सशर्त अनुदानबाट 63,00,000 रूपियाँ र प्रदेश सरकारको सशर्त अनुदानबाट 22,00,000 रूपियाँ पूँजीगत खर्चका लागि कायम गरिएको छ। त्यसै गरी दैनिक प्रशासनिक कार्य तथा प्रशासनिक एवं सेवामूलक कार्यक्रमहरू सञ्चालनका लागि चालुतर्फ 253 योजना तथा कार्यक्रमका लागि 26,67,21,100 रूपियाँ बजेट स्वीकृत गरिएको छ। तथा चालू तर्फको बजेट परिपूर्तिका लागि आन्तरिक स्रोत राजस्व बाँडफाँड र विभिन्न अनुदान शीर्षकहरूबाट रकम व्यवस्थापन गरिएको छ। चालू खर्च अन्तर्गत आन्तरिक स्रोतबाट 1,09,50,000 रूपियाँ जुटाइएको छ भने राजस्व बाँडफाँड अन्तर्गत संघीय सरकारबाट 10,60,90,000 रूपियाँ, प्रदेश सरकारबाट 80,50,577 रूपियाँ र स्थानीय तहबाट 3,50,000 रूपियाँ व्यवस्था गरिएको छ। चालू तर्फको अनुदान शीर्षकमा भने सबैभन्दा ठूलो हिस्सा संघीय सरकारको सशर्त अनुदानको छ, जसबाट 12,33,00,000 रूपियाँ विनियोजन भएको छ। साथै अनुदान तर्फ नै संघीय सरकारको सम्मानीकरण अनुदानबाट 1,57,99,523 रूपियाँ, प्रदेश सरकारको सम्मानीकरण अनुदानबाट 10,47,000 रूपियाँ र प्रदेश सरकारको सशर्त अनुदानबाट 11,54,000 रूपियाँ बजेट कायम गरिएको गाउँपालिकाको विवरणमा उल्लेख गरिएको छ।
1: किरात राई पत्रकार संघ सोलुखुम्बुको अध्यक्षतामा अमृत थुलुङ राई सर्वसम्मत चयन हुनुभएको छ। भदौ 24 गते सम्पन्न चौथो पाँचौं जिल्ला अधिवेशनको अधिवेशनले अमृत राई सर्वसम्मत चयन हुनुभएको हो। राईको अध्यक्षतामा 9 सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको संघले जनाएको छ। नयाँ कार्य समितिको उपाध्यक्षमा सोनी राई, सचिवमा सुविना राई, सहसचिवमा अनिल कुमार राई र कोषाध्यक्षमा रेविका राई चयन हुनुभएको छ। त्यस्तै सदस्यहरूमा प्रवीण राई, प्रदीप राई र झलक राई चयन हुनुभएको छ भने एक सदस्य पछि मनोनित गरिने जनाएको छ। त्यसै गरी संघको केन्द्रीय प्रतिनिधिमा डीबी खालिङ राई, गार्डेन राई चयन हुनुभएको छ। अधिवेशनले किरात राई समुदायको भाषा, संस्कृति, पहिचान तथा समसामयिक विषयलाई संचार माध्यम मार्फत थप प्रभावकारी रूपमा उजागर गर्ने तथा पत्रकारहरूको हक, हित र क्षमताका विकासका लागि सक्रिय भूमिका निर्वाह गर्ने विषयमा जोड दिएको छ।
0: ब्रसुवाको भुटेकोशी बाढ़ीमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका सोलुखुम्बुका बासिन्दाका परिवारलाई सोलु दुतकुण्ड नगरपालिकाले प्रति व्यक्ति 50,000 रूपियाँ राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ। नगरपालिकाले उक्त राहत रकम दावी गर्नका लागि पीड़ित परिवारले पेश गर्नुपर्ने आवश्यक कागजात र प्रक्रिया

0: सम्बन्धित निकायबाट जारी प्रमाणित कागजात उपलब्ध भएमा मात्र र बेपत्ता भएको भए सम्बन्धित प्रहरी कार्यालयबाट जारी भएको बेपत्ता सम्बन्धी प्रमाण वा सिफारिश उपलब्ध भएमा मात्र पेश गर्नुपर्ने नगरपालिकाले जनाएको छ। त्यसै गरी सम्बन्धित वडा कार्यालयको सिफारिश पत्र राहत रकम प्राप्त गर्ने नातेदार र मृतक वा बेपत्ता व्यक्ति बीचको नाता प्रमाणित कागजात र राहत रकम प्राप्त गर्ने नातेदार वा हकवालाको बैंक खाता विवरण अनिवार्य रूपमा संलग्न गरी कार्यपालिकाको कार्यालयमा पेश गर्नुपर्ने नगरपालिकाले उल्लेख गरेको छ।
1: भोटे कुसी बाढ़ीमा परेर सम्पर्क विहीन भएका मध्ये अहिलेसम्म 1377 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा 364 जनाको शव भेटिएको छ। नवलपरासी पूर्वमा 228, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 198, रसुवामा 178, गोर्खामा 77, धादिङमा 70 र तनहुँमा 38 जनाको शव फेला परेको हो। काठमाडौँमा उपचार क्रममा 2 जनाको ज्यान गएको हो। प्राधिकरणका अनुसार अझै 5930 जना बेपत्ता रहेका छन्। बाढ़ीमा परेर 333 जना घाइते भएका थिए भने 256 जना उपचारपछि डिस्चार्ज भएका छन्। अहिलेसम्म 13656 जनाको उद्धार भएको छ। अहिले नुवाकोटका होल्डिङ सेन्टरमा 2615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। होल्डिङ सेन्टरमा खाना बस्नका सुविधा सँगै अहिले स्वास्थ्य मन्त्रालयले मनोसामाजिक परामर्श पनि सञ्चालन गरिरहेको छ।
0: यही भदौ 10 गते रसुवाको भुडेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि पुननिर्माणका लागि सरकारले 7 खर्ब 23 करोड़ 52 लाख रूपियाँ आवश्यक पर्ने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको विरूद्ध क्षति तथा आवश्यकता आकलन आरडीएनए प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थान का लागि मात्रै 4 खर्ब 73 अर्ब 57 करोड़ 19 लाख रूपियाँ लाग्ने अनुमान गरेको छ। यस्तै यो कुल विपद पुनरुत्थान आवश्यकताको 75% हिस्सा हो। पूर्वाधार क्षेत्र मध्ये पनि ऊर्जा र सड़कमा व्यापक क्षति पुगेको छ। बाढ़ीबाट 769 मेगावाट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 सोलर प्लान्ट प्रभावित भएका छन्। यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थान का लागि मात्र 3 खर्ब 90 अर्ब 62 करोड़ 30 लाख 40 हजार रूपियाँ आवश्यक पर्ने देखिएको छ। यसै गरी 79 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त भएको छ। 33 मोटरी बल पुल बगेका छन् भने 4 आंशिक क्षति पुगेको छ। यस्तै बाढ़ी प्रभावित क्षेत्रमा रहेका 64 झुलुङ्गे पुल मध्ये 53 क्षति पुगेको छ। प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुनरुत्थानका लागि 73 अर्ब 34 करोड़ 29 लाख 60 हजार रूपियाँ लाग्ने अनुमान गरिएको छ। बाढ़ीका कारण सामाजिक तथा उत्पादन क्षेत्रमा पनि ठूलो भौतिक र आर्थिक असर परेको छ। बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन गरी 7570 निजी घर क्षतिग्रस्त भएका छन्। यसबाहेक 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। यो क्षेत्रका लागि 1 खर्ब 3 अर्ब 54 करोड़ 900 लाख रूपियाँ बजेट आवश्यक पर्ने देखिएको छ। यसै गरी व्यापार, व्यवसाय, बैंक र कृषि समेटिएको प्रादक क्षेत्रको पुनरुत्थानका लागि 50 अर्ब 77 करोड़ 49 लाख रूपियाँ लाग्ने आकलन गरिएको छ। उत्पादन क्षेत्र अन्तर्गत 1806 हेक्टर कृषि बाली, 17 बैंक शाखा र 4800 व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन्। 5 जिल्लाका प्रभावित 15 पालिका मध्ये नुवाकोटको विदुर नगरपालिकामा मात्रै 3026 घरमा क्षति पुगेको छ।
1: द्वितीय लुपाकोट मजुवा गढी नगरपालिका 10 पाठेका स्थित जालापा देवी आमा समूहले भोटेकोशी बाढ़ी पीड़ितका लागि आर्थिक सहयोग गरेको छ। समूहका 32 सदस्यले संकलन गरेको रू 10,400 राहत रकम आज बुधबार जिल्ला प्रशासन कार्यालय खोटाङ मार्फत प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा पठाएको हो। बाढ़ी पीड़ितका लागि संचालित नगद रकम प्रमुख प्रशासकीय अधिकृत शमशेर बहादुर राई मार्फत प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा पठाए

0: को समर्थी अध्यक्ष भद्रलक्ष्मी गिरीले जानकारी दिनुभएको छ। समयले उपलब्ध गराएको नगद राहत रकम मंगलबार नै प्रधानमन्त्री दैवी प्रकोप उदार कोषमा जम्मा गरेको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिनुभएको छ। भोटेकोशी बाढ़ी पीड़ितका लागि आमा समूहका तर्फबाट राहत रकम उपलब्ध गराउनेमा जालापाल देवी आमा समूह पहिलो बनेको जनाएको छ। 2080 सालमा स्थापना भएको जालापाल देवी आमा समूहले सुत्केरी भेटीघाट मन्दिर वरिपरि फूल रोप्ने बाटो सरसफाई तथा समूहका सदस्य बिरामी हुँदा आर्थिक सहयोग लगायतका सामाजिक कार्य गर्दै आएको जनाएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिले 12,43,33,10,141 मौजदा छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरण अनुसार विभिन्न 9 वटा बैंकमा 9,14,39,98,503 मौजदा छ। त्यस्तै कोषका 2 वटा बैंकमा रहेको डलर खातामा 2,16,37,691 अमेरिकी डलर जम्मा भएको छ। नेपाली रूपियाँ र अमेरिकी डलरको मौजदा जोड्दा कोषको कुल उपलब्ध रकम 12,43,00,00,00 भन्दा धेरै पुगेको कार्यालयले जनाएको छ। विवरण अनुसार आज मात्रै नेपाली तर्फ 17,25,69,675 रूपियाँ र अमेरिकी डलर तर्फ 2,74,062 डलर थप संकलन भएको छ। राहत कोषबाट केही दिन अघि रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा पीड़ितलाई राष्ट्रिय प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ। आज बसेको मन्त्री परिषद बैठकले असोज 6 देखि 10 गते संयुक्त राष्ट्र संघको 21 औं महासभामा सहभागी हुने प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। महासभामा प्रधानमन्त्री शाहले भुटेकोशीको बाढ़ी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गराउनुहुनेछ। भदौ 3 गतेको मन्त्री परिषद बैठकले परराष्ट्र मन्त्री खनाललाई महासभामा पठाउने निर्णय गरेको थियो। तर भदौ 10 गते आएको बाढ़ीमा ठूलो जनधनको क्षति भएपछि जलवायु परिवर्तन जन्य विपदबाट हिमाली क्षेत्रमा परिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गराउन प्रधानमन्त्री महासभामा जान लाग्नु भएको हो। यसैबीच आजको मन्त्री परिषद बैठकले अनुचित लेनदेन अर्थात मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। यसले मिटर ब्याजबाट पीड़ित नागरिकलाई न्याय दिलाउन आवश्यक कानून निर्माणको बाटो खुला गरेको छ। त्यस्तै भूमि व्यवस्था मन्त्रालयको सिफारिशमा काठमाडौँ भक्तपुर ललितपुर सप्तरी र दाङगुरी 5 वटा जिल्लाका गरीब घर परिवारको सूची सरकारले स्वीकृत गरेको छ। यस्तै बैठकले शिक्षक सेवा आयोगको अध्यक्षतामा भरतपुरका डाक्टर हरिप्रसाद लम्सालाई नियुक्त गरेको छ। यस्तै बैठकले 2 जना सहसचिवलाई विशिष्ट श्रेणी सचिव पदमा बढ़ुवा गर्दै प्रदेशको प्रमुख सचिवमा पद स्थापन गरेको छ। मन्त्री परिषदले सहसचिवलाई विनोद बहादुर कुवरलाई सचिव पदमा बढ़ुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पद स्थापन गरेको छ। अर्का सहसचिव उत्तर कुमार खत्रीलाई पनि सचिव पदमा बढ़ुवा गर्दै पश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिएको छ।
1: सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक कुमार शाहलाई सिफारिश गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले शाहलाई उद्योग मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिश गर्नुभएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सुनसरी 4 बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद शाहलाई आज मन्त्री पदमा शपथ गराउने कार्यक्रम तय भइसकेको छ। यसअघि आज गौरी कुमार यादवले उद्योग मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। यसैबीच कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्ति लाई लिएर माफी माग्नु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री गौतमले आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिँदै माफी माग्नु भएको हो। वहाँले जेएनजी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रतिनिधित्व नभएका कारण कानून निर्माणमा समस्या भइरहेको अभिव्यक्ति दिनुभएको थियो। मन्त्री गौतमको यो अभिव्यक्तिको संसदीय समितिदेखि राष्ट्रिय सभामा समेत चर्को आलोचना भएको थियो। आफूले कानून निर्माणमा राष्ट्रिय सभाको असहयोग गरेको अभिव्यक्ति नदिएको उहाँको जिकिर छ। उहाँले कानून निर्माण प्रक्रिया जटिल भएको वास्तव

0: तथ्यलाई राजनैतिक कोणबाट व्याख्या गरिँदै गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्ने भएको छ। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले 15 महाधिवेशनका लागि प्रदेश निर्वाचन संयोजकहरू तोकेको छ। निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले महाधिवेशनमा निर्वाचन सहजीकरणका लागि 7 जना वरिष्ठ अधिवक्ताहरूलाई प्रदेश निर्वाचन संयोजक तोकेको हुन्। जस अनुसार कोशी प्रदेशमा दिल्ली बहादुर कार्की, मध्य प्रदेशमा बलराम सुवेदी, बागमतीमा कृष्ण अर्याल र गण्डकीमा जगन्नाथ ढकाललाई जिम्मेवारी दिएको छ। यस्तै लुम्बिनीमा दीपक कुमार रेग्मी, कर्णालीमा उत्तम आचार्य, सुदूरपश्चिममा गंगाराम पाध्यायलाई संयोजक तोकिएको समिति संयोजक खड्काले जानकारी दिनुभएको छ। उहाँले बिहिबार वड़ादेखि जिल्लासम्म पार्टी संरचनाहरू पत्र पठाएर निर्धारित मितिमा अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रबाट खटाएको निर्वाचन अधिवृत्तसँग आवश्यक समन्वय गर्न आग्रह गरेका छन्। केन्द्रीय निर्वाचन समितिले असोज 3 र 4 गते गाउँ नगर वड़ा अधिवेशन हर्म जलमार्ग क्षेत्रमा अमेरिका रेडान विश्व दशर भएताकै ठूला आक्रमणहरू भएका छन्। विश्वभर आपूर्ति हुने कच्चा तेल र प्राकृतिक ग्यासको 25% पैठारी हुने हर्मुजमा दुवै देशले एक अर्काका पानी जहाजमा आक्रमण गरेपछि त्यहाँ 6 महिना यताकै ठूलो तनाव देखिएको रोयटर्सले जनाएको छ। यसलाई युद्ध शुरू भएको 6 महिनापछि दुवै पक्षबाट समुद्री यातायातलाई लक्ष्य गरी भएको सबैभन्दा ठूलो आक्रमण भनिएको छ। आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ़ेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल $100 नागेको छ। गएको जुलाई पहिलो पटक ब्रेन्टको मूल्य $100 माथि पुगेको हो। अमेरिकी सेनाले 5 वटा इरानी तेल ट्याङ्कर नष्ट गरेको भिडियो समेत सार्वजनिक गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार ती कार्यवाही IRGCले अमेरिकी नौसेनाको युद्धपोतलाई ब्यालेस्टिक क्षेपास्त्रबाट पटक लक्ष्य गरेपछि जवाफी कार्यवाहीका रूपमा गरिएको हो।
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध अबको 2 महिनापछि नोभेम्बर 3 हुने अमेरिकी मध्यावधि चुनाव लगतै अन्त्य हुने दावी गर्नुभएको छ। उहाँले इरानले अमेरिकी चुनावलाई प्रभावित पार्न युद्ध लम्ब्याउन खोजिरहेका आरोप लगाउँदै अमेरिकी आर्थिक तथा सैन्य दबावका कारण तेहरान धेरै समय टिक्न नसक्ने दावी गर्नुभएको रोयटर्सले जनाएको छ।
0: सगरमाथा स्म्यासलाई हराउँदै अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लीग एनभीएलको फाइनलमा पुगेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले सगरमाथालाई 3-1 सेटमा हरायो। पहिलो सेट हारेको अन्नपूर्णले त्यसपछि लगातार 3 सेट जित्यो। अन्नपूर्णले दोस्रो सेट 25-23, तेस्रो सेट 25-14 र चौथो सेट 25-20 जित्यो। सगरमाथाले पहिलो सेट 25-21 जित्यो। अन्नपूर्ण लगातार चौथो जित सहित 12 अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो। अन्नपूर्ण आफ्नो पहिलो खेलमा पराजित भएको थियो। लीग चरणको अन्तिम दिन अहिले कर्णाली शिवराज र मधेस बारीएस बीच खेल भइरहेको छ। मधेस प्रतियोगिताबाट बाहिरिसकेको छ। यस्तै बेलुकी 7 बजेबाट काठमाडौँ रेड्स र खप्तर फाल्कन्स सुदूरपश्चिम खेलिरहेका छन्। खप्तर प्रतियोगिताबाट बाहिरिसकेको छ। कर्णाली काठमाडौँले समान 8 अंक सहित प्ले अफमा स्थान बनाइसकेका छन्। 6 वटा टोली सहभागी पहिलो संस्करणको एनभीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आउँदो 28 आइतबारमा हुने तय भएको छ।
1: खेल खबर सँगै सोलो समाचार सक्यो। विदा हुन अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: थाप्लोबाट 6 लाख किलो भन्दा बढ़ी कारको सामग्री स्याङगोचे ढुवानी। थुलुङगुत कोशी गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 17,85,000 जम्मा गर्ने।
1: महाकुलुङमा 373 जना योजनाका लागि 40 करोड़ 72 लाख बढ़ीको बजेट स्वीकृत। किरात राई पत्रकार संघ सोलुखुम्बुको अध्यक्षमा अमृत थुलुङ। सर्वसम्मत चयन भोटे कोशी बाढ़ीमा अहिलेसम्म 1,377 जनाको
0: सोलो भूखण्ड नगरपालिकाद्वारा बाढ़ी पीड़ित तथा बेपत्ताका परिवारलाई 50,000 राहत दिने। आवश्यक कागजात सहित सम्पर्क गर्न आग्रह। भोटेकोशी बाढ़ी पछिको पुनर्निर्माणका लागि 7 अर्ब 23 7 खर्ब 23 अर्ब रूपया आवश्यक पर्ने
1: प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत उद्योग मन्त्रीमा दीपक कुमार शाह सिफारिश कानून मन्त्री गौतम द्वारा राष्ट्रिय सभा समक्ष माफी कांग्रेस महाधिवेशनमा साथै प्रदेशका निर्वाचन समिति संयोजक टोकियो
0: हर्मुजमा अमेरिका इरान युद्ध शुरू भए ताकि ठूलो आक्रमण इरानसँगको युद्ध अमेरिकी मध्यावधि चुनावपछि अन्त्य हुने ट्रम्पको दावी
1: र नेपाल भलिबल लीग एनबीएल सगरमाथालाई हराउँदै अन्नपूर्ण फाइनलमा
0: साँझ 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै रेविका राई र सरस्वती पुरेपुरी विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै रहनुहोला। नमस्कार।
2: यदि तपाईँको बच्चामा जन्मजात पैताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
2: अङ्कमा 9852055768
3: रेड पाण्डा म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना
2: गत 2026 अगस्त 20 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो सचेतन छौं। सोही राष्ट्रिय विपत्तिको घटीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतिथ सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकारीमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बिहरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
3: अध्यक्ष निमा टेन्डु शेर्पा हिमाली स्वास्थ्य र वातावरण सेवाको लोकन्दू।

0: radio next to your heart.
1: Solu FM 101.2 MHz.
2: शीघ्र प्रभावकारी कार्यान्वयन गर्न संसदीय समितिको निर्देशन सप्तरीको एउटा अस्पताल परिसर बाहिरै सुत्केरी भएको विषयमा अस्पतालसँग स्पष्टीकरण माग जुम्लामा 900 भन्दा बढ़ीलाई जन्म र मृत्यु संस्कारका लागि अनुदानको चामल वितरण
3: 70 जनाले चाहिँ लग्नु भएको छ हैन आउनु भएको छ यसमा चाहिँ अब हजुरको 65,000 जति जला खर्च भएको छ
2: र नेपाल एसएससी इमर्जिङ टीम्स एसिया कपका लागि छनौट ओमान सेमी फाइनलमा पराजित अन्नपूर्ण एनभीएलको फाइनलमा
4: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले तापक्रम वृद्धिसँगै यस्ता ठूला ठूला विपद फेरि दोहोरिन सक्ने चेतावनी दिएको छ हिमाली क्षेत्रको तापक्रम 1.8 डिग्री सेल्सियसले बढ़नुले पनि अरू संकट निम्तने देखिएकाले यसको सामना र न्यायका लागि विश्व समुदायको ध्यानकर्षण गराउने बल रहेको छ विश्व समुदायसँग कूटनीतिक तवरले वकालत गर्नका लागि सत्तापक्ष र विपक्षी दल एकसाथ अघि बढ़नु आवश्यक छ
5: प्रधानमन्त्री बालिन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण मन्त्री परिषदले स्वीकृत गरेको छ शिक्षा मन्त्री सस्मित पोखरेलले संयुक्त राष्ट्रसंघको 81 महासभामा आगामी असोज 6-10 गतेसम्म सहभागी हुने प्रधानमन्त्री बालिन्द्र शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरिएको नयाँ दिल्लीमा आयोजना हुने नेपाल भारत अन्तर सरकारी उपसमिति आईजीएससी बैठकमा सहभागी हुन नेपाली वार्ता टोली गठन गर्ने निर्णय भएको बताउनुभयो
6: पहिलोमा संयुक्त राष्ट्रसंघको 81 महासभामा 2083 असोज 6-10 गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल इण्डिया इन्टर गभर्नमेन्टल सब कमिटी आईजीएससीको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने गृह मन्त्रालयबाट अनुचित लेनदेन मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने काठमाडौँ भक्तपुर ललितपुर सप्तरी र दाङ जिल्लाका कुल 27 स्थानीय तहहरूको 17,438 गरीब घर परिवारको सूची स्वीकृत गर्ने शिक्षक सेवा आयोगको अध्यक्षमा डाक्टर हरिप्रसाद लम्साल भक्तपुर र सदस्यमा श्री रामचरण सापकोटा मकवानपुर एवं महिला सदस्यमा श्री विष्णु घिम्रे रिमाल काठमाडौँलाई नियुक्ति गर्ने
5: बैठकले गृह मन्त्रालयको प्रस्तावमा अनुचित लेनदेन अर्थात मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ यसले मिटर ब्याजबाट पीड़ित नागरिकलाई न्याय दिलाउन आवश्यक कानून निर्माणको बाटो खुल्ला गरेको छ भूमि व्यवस्था मन्त्रालयको सिफारिशमा विभिन्न 5 जिल्लाका गरीब घर परिवारको सूची सरकारले स्वीकृत गरेको छ संसदीय 4 निर्वाचित राष्ट्रपतिका सांसद दीपक कुमार शाह उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त हुनुभएको छ प्रधानमन्त्री बालिन शाहले उहाँलाई मन्त्रीमा सिफारिश गर्नुभएको थियो उहाँले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीबाट गौरी कुमारी यादवले राजीनामा दिएपछि शाहले उक्त मन्त्रालयको जिम्मा पाउनु भएको हो यादवले हिजो संसदीय समितिमा बजारमा ग्यास अभाव हुनुको कारण ग्यास उद्योगी र सरकारी कर्मचारी दोषी रहेको आरोप लगाउनु भएको थियो रसुवाको भोटेकोशी बाढ़ीका कारण हालसम्म 1,377 जनाको मृत्यु भएको छ 5,130 जना अझै बेपत्ता रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महत
7: अहिलेसम्मको 6 सोच्नको अपडेट चाहिँ हामीले लगभग वेबसाइटमा र हाम्रो फेसबुक पेजमा पनि हालिसकेका छौँ अथवा यसमा हालेर त्यसरी सहर हेर्नु होला मैले समरीमा भन्दाखेरि चाहिँ अहिले 1,377 स्टक चाहिँ फेला परेको छ त्यसमा 5,000 भन्दा बढी चाहिँ मिसिङ हुनुहुन्छ त्यो मिसिङमा चाहिँ अब हामीले भेरिफाई गर्दैछौँ केही डेट जस्तो डेट बढी पहिचान नभएका डेट बढीहरू पनि हुन सक्नुहुन्छ त्यो अब बिस्तारै पछि डिएनए टेस्टबाट पहिचान भएपछि मात्र हाम्रो मिसिङमा हटाउनु पर्ने हुन्छ आज त एउटा राम्रो अस्तिदेखि यो एक्रोड ड्युट चाहिँ जडानको क्रममा थियो देवीघाटमा यो नुवा पोर्टको आज चाहिँ जडान भएर चाहिँ सुचारू भएको छ अब त्यहाँ यातायात चाहिँ सञ्चालन गर्न सक्ने अवस्था छ
5: विनाशकारी बाढ़ी पश्चातको पुननिर्माणका लागि सरकारले 7 खर्ब 23 अर्ब 31,52,00,000 रूपैयाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरूत्थानका लागि मात्रै 4,73,57,19,00,000 रूपैयाँ लाग्ने अनुमान गरिएको छ। यो कुल विपद पुनरूत्थान आवश्यकताको 75% हिस्सा हो। पूर्वाधार क्षेत्र मध्ये पनि ऊर्जा र सड़कमा व्यापक क्षति पुगेको छ, जहाँ 759 मेगावाट क्षमताको 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 सोलर प्लान्ट प्रभावित भएका छन्। यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरूत्थानका लागि मात्रै 3,90,62,30,40,000 रूपैयाँ आवश्यक पर्ने देखिएको छ। विपक्षी दलहरूले भने रसुवाको भोटेकोशी बाढ़ीपछिको उद्धार राहत तथा पुनर्स्थापनाका लागि सरकारले तत्काल प्याकेजमा काम गर्नुपर्ने माग गरेका छन्। सरकारले गरिरहेको काम प्राप्त नभएको भन्दै जीवितै उद्धार गर्न सकिने सम्भावनालाई ध्यानमा राख्दै अघि बढ़नुपर्ने विपक्षी दलको निष्कर्ष छ। कांग्रेसकी प्रमुख सचेतक वासना थापा,
0: जुन तरिकाको उद्धार र त्यहाँ भइरहेको काम कारवाहीहरू छ त्यो विषयमा चाहिँ हामीले अलिकति छलफल गरिरहेन। सरकारले गरेको कामहरू कतिको राम्रो भएको छ र कतिसम्म हामीले अगाडि बढ़ाउनु पर्ने हो, यसलाई कसरी निरन्तरता दिने हो भन्ने कुरा पनि यहाँ कुरा भयो। र सर्वदलीय बैठक बस्दै गर्दाखेरि केही बुदाहरू हामीले बनाएको थियौं त्यो क्षेत्रमा गर्ने काम हरूको, त्यो क्षेत्रमा जुन हामीले एउटा 9 बुदे जस्तो गरेर एउटा बुदा बनाएको थियौँ त्यो बुदामा कति कार्यान्वयन भयो र कति हुन बाँकी छ र यसलाई अब अगाडिको दिनहरूमा चाहिँ कसरी अगाडि बढ़ाउने भन्ने कुरामा चाहिँ छलफल भयो। सत्तापक्षको सभापतिज्यूले पनि सदनबाट भन्नुभएको थियो विशेष संसदीय समिति गठन गर्ने भनेर, त्यो प्रक्रियामा पनि कसरी जाने अगाडि त्यहाँनिर छलफल भयो।
5: प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले अदालतका फैसला शीघ्र र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समिति बैठकले फैसला कार्यान्वयनको वर्तमान अवस्थाबारे छलफल गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको हो। समिति सभापति समीक्षा बास्कोटा,
8: न्याय ढिलो दिनु भनेको न्याय नदिन सर हो भन्ने मान्यतालाई आत्मसात गर्दै अदालतबाट भएका फैसलाहरूको शीघ्र तथा प्रभावकारी कार्यान्वयन मार्फत पीड़ितको न्याय पाउने अधिकार सुनिश्चित गर्न साधन स्रोत अधिकार र संस्थागत क्षमता सम्पन्न गराई फैसला कार्यान्वयनको उत्कृष्ट केन्द्रको रूपमा विकास गर्ने सम्बन्धमा विद्यमान कानून संस्थागत तथा संरचनागत व्यवस्थाको वस्तुनिष्ठ र वैज्ञानिक अध्ययन तथा अनुसन्धान गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिने।
5: नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक भोलिका लागि बोलाइएको छ। बैठकमा कार्यदलको प्रतिवेदनमाथि छलफल गरेर अन्तिम रूप दिइने नेताहरूले बताएका छन्। उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित कार्यदलमा महासचिव शंकर पोखरेल सदस्य सचिव हुनुहुन्छ। साथै प्रदेश र गैर भौगोलिक गरी 13 स्थानमा संकलित सुझावलाई समिति र प्रतिवेदन तयार पार्ने जिम्मा कार्यदलले महासचिव पोखरेललाई दिएको थियो। सत्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल परिसर बाहिरै एक महिलाले शिशुलाई जन्म दिएको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्वास्थ्य मन्त्रालयले अस्पतालसँग स्पष्टीकरण मागेको छ। स्वास्थ्य मन्त्री निशा मेहताले सामाजिक सञ्जालबाट सो अस्पतालसँग स्पष्टीकरण माग गरेको जानकारी गराउनु भएको छ। अस्पतालले भने दोषीमाथि कार्यवाही हुने जनाएको छ। जुम्ला स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा जुम्लाका 8 स्थानीय तहका 904 जनालाई जन्म र मृत्युको समयमा दिइने 30 किलो चामल प्रदान गरेको छ। जन्मतर्फ 558 र मृत्युतर्फ 346 जनाले अनुदानमा चामल लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख मनोज जोशीले सीपीआईएनलाई बताउनुभयो।
9: अहिले चाहिँ हाम्रो साउन 1 गतेदेखिबाट शुरू भयो होइन, अनि अहिलेसम्म चाहिँ अब हाम्रो चाहिँ आजसम्मको डाटा हेर्दा चाहिँ 72 जनाले चाहिँ लग्नु भएको छ होइन, आउनु भएको छ। यसमा चाहिँ अब हजुरको 65,000 जति ज्याला खर्च भएको छ र 70 जनाभन्दा बढी चाहिँ मान्छेहरू आउनुभएको छ अहिलेसम्मको डाटा चाहिँ। यो खास चाहिँ अब यो गाविसको कर्णाली अञ्चलको 5 जिल्लाहरूमा चाहिँ सञ्चालन छ। 2072 सालबाट चाहिँ सञ्चालनमा हो चाहिँ अब अहिले चाहिँ खासै यो मृत्यु हुने बित्तिकै तपाईँको चाहिँ कामकाजहरू जन्म हुने बित्तिकै यो कामकाजहरूमा चाहिँ खाद्यान्न अभाव हुने भएको कारणले गर्दा चाहिँ सरकारले चाहिँ यो पुलिस चाहिँ ल्याएको हो।
5: स्वास्थ्य सेवा विभागले आत्महत्या रोकथाममै साझा जिम्मेवारीका रूपमा अगाडि बढ़ाउन सम्पूर्ण सरकारी तथा गैर सरकारी निकायसँग अपील गरेको छ। विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरिएको हो। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शारदा पहारी,
10: यस वर्षको नारा आत्महत्या रोकथामबारे संवाद शुरू गरौं दृष्टिकोण बदल्नु रहेको छ, जसको अर्थ आत्महत्या रोकथामको बारेमा खुलेर कुरा गर्न प्रोत्साहन गरेको छ। यदि तपाईलाई नैराश्यता यस सम्बन्धी सोच आएमा नजिकको विश्वासिलो पात्रलाई जानकारी दिनुहोस्। अहिले भूकृषिमा आएको बाढ़ीले गर्दा मानिसहरूमा निराशाको भावमा बढ़न सक्छ। भरपर्दो र विश्वासिलो सेवा र सूचनाका लागि नजिकको स्वास्थ्य संस्था वा परामर्शदाता पैसा नलाग्ने नम्बर 1166 फोन गरेर सेवा र सूचना लिन सक्नुहुन्छ।
5: साझा खबरमा अब खेल खबर। नेपाल एसीसी इमर्जिङ टीम्स एसिया कपका लागि छनौट भएको छ। आज भएको एसीसी प्रिमियर कप सेमी फाइनलमा ओमानलाई हराएर फाइनल पुगेसँगै नेपाल इमर्जिङ टीम्स एसिया कपका लागि छनौट भएको हो। र अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लीग एनबीएलमा फाइनलमा प्रवेश गरेको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा सगरमाथा स्नेहा सर्सलाई 3-1 सेटमा हराउँदै अन्नपूर्ण उपाधि नजिक पुगेको हो। अन्नपूर्ण 12 अंकको स्पष्ट अग्रता सहित अंक तालिकामा शीर्ष स्थानमा रह्यो। लीगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान छ।

0: गरी प्रभावित बाल बालिका जहाँ भए पनि विद्यालय जाने व्यवस्था गरिँदै
1: विद्यार्थीहरूको लागि ड्रेसको रेस्ट्रिक्सन हुँदैन, स्टेसनरी लगायतका मटेरियलहरूमा पनि रेस्ट्रिक्सन हुँदैन। उहाँहरूले आफूलाई पाएको पर्ने विद्यालयमा पढ्न पाउनुहुन्छ।
0: स्थानीय तह र सरकार वाला निकायको समन्वयमा पठन पाठनको वातावरण बनाइँदै विदेशीहरू बाढ़ीले निम्ति आएको संकट समाधानका लागि सांसद र संसदको भूमिका हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
3: रमिला सुन न, म त अब प्याकेटमा राखेर रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
2: ओहो, तिमी त घरको खाने भएछौ नि।
4: के को सरसल्लाह हो दुईजनाको?
3: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
4: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
2: ए हो र राम सर, म पनि अब बजार या बनी बना खाना छोड्न सक्छु होला र?
4: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
5: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकुराब सीआईएन।
6: स्वास्थ्य फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: विद्यार्थीहरूको लागि ड्रेसको रेस्ट्रिक्सन हो।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जापानमा हुने 20 एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाड़ी, प्रशिक्षक तथा व्यवस्थापन टोलीको विदाई गर्नुभएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नेपाली टोलीलाई शुभकामना सहित विदाई गर्नुभएको हो। राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क पेटीमा एक महिलाले शिशुलाई जन्म दिएको घटना छानबिन गर्न समिति गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डाक्टर सतीश कुमार यादव संयोजकत्वमा 3 सदस्यीय समिति गठन गरेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। मधु 10 गते रसुवाको भौतिकोशी नदीमा आएको बाढ़ीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 12,63,92,579 रूपियाँ मजदात रहेको छ। कोषमा जम्मा भएको रकम मध्ये 9 वाणिज्य ब्याङ्कका खाताहरूमा 9,32,67,82,235 रूपियाँ मजदात छ। 2 वाणिज्य ब्याङ्कमा 2,18,09,444 अमेरिकी डलर मजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जानकारी दिएको छ। साझा खबरमा अब विशेष श्रृंखला मिलीजुली नेपाली।
9: साझा खबरमा अब मिलीजुली नेपाली। बाढ़ी प्रभावित तपाईँको गाउँठाउँको विद्यालय खुल्यो कि छैन? विदुर नगरपालिका नुवाकोटले भने बाढ़ीका कारण विद्यालयमा क्षति पुगेपछि पढ़ाई हुन नसकेका बालबालिकाको पठन पाठन शुरू गर्ने तयारी गरेको छ।
1: पहुँचका हिसाबले पुरानो विद्यालयमा जान नसक्ने विद्यार्थीहरूको लागि उहाँहरू अहिले बसेको ठाउँ जहाँ नजिक छ त्यही ठाउँमा गएर पढ्न पाउने अवसरको लागि हामीले विद्यालयहरूलाई भनेका छौँ। विद्यार्थीहरूको लागि ड्रेसको रेस्ट्रिक्सन हुँदैन, स्टेसनरी लगायतका मटेरियलहरूमा पनि रेस्ट्रिक्सन हुँदैन। उहाँहरूले आफूलाई पाएको पर्ने विद्यालयमा पढ्न पाउनुहुन्छ। पढ़ाईको चाहिँ निरन्तरताको लागि उहाँहरूको लागि अवसर सुनिश्चित हुन्छ। आफू पहिला पढ़िरहेको विद्यालय जहाँ छ त्यो विद्यालयको प्रवासमा सम्पर्क गर्नुहुन्छ, उहाँले पनि कोअर्डिनेसन गरिदिनुहुन्छ। यदि त्यो सम्भावना भएन भने हामी नगरपालिकासँग पनि तपाईँ समन्वय गर्न सक्नुहुन्छ।
9: उहाँ हुनुहुन्थ्यो विदुर नगरपालिकाका शिक्षा अधिकृत नवराज सापकोटा। रसुवा बाड़ीमा तपाईको पनि थुप्रै अनुभव र भोगाई पक्कै होलान्। अब एकैछिन चाहिँ नेत्रावतीकी सीता थापा मगरको कुरा सुनौं। नुवाकोट स्वाराडाँडामा प्रभावितहरू नै मिलेर बनाएको अस्थायी आश्रय स्थलमा बस्दै आउनु भएकी सीता थापा मगर
10: सबै आफ्नै गाउँघरका आफ्नै दाजुभाइ दिदी बहिनी अब सबै मिलेर बसेका छौं। अरू बेला पनि त मिल्न पर्छ, तर यस्तो बेलामा त झन् एकअर्कासँग समन्वय गरेर मिलेर बस्ने नै सबभन्दा राम्रो हो। प्रचार मचार गरेर पनि के गर्ने त, अब यत्रो आफ्नो भएका 4-5 करोड सम्पत्ति त अब गुमिसक्यो भने अब के को लागि चाहिँ त्यो प्रचार मचार गर्ने होइन, अब गरेर नि के हुने हो र यो बेलामा नमिलेर अब एकजुट भएर नै अगाडि बढ्नुपर्छ। अब भएको कुरा सेयरिङ गर्ने हो, अब सबै कुरा गुमिसक्यो, जे आफूसँग भएको छ त्यही आफ्नो अब साथीलाई बाँध्ने हो, उसँग भएको आफूले लिने हो, हामीसँग त केही छैन। जम्मा यही एउटा यही लुगा लगाएर म खासै भागेका थिएँ, चप्पल पनि अरूकै यहीँ रातमा हो, चप्पल पनि नलागिकन हामी भागेका थियौँ, जम्मा एउटा एक सेट लुगा मात्रै। मेरो चाहिँ दुईटा बिल्डिङ थियो, एकपट्टि चाहिँ कस्मेटिक र कपडा अनि सिलाई थियो भने अर्कोपट्टि चाहिँ गार्मेन्ट थियो, सिलाइको गार्मेन्ट पसल थियो। अनि मेरो खेत सात रोपनी थियो, सात रोपनी खेत पनि त्यही बारीमै बगायो। हाम्रो सामानहरू पनि धेरै त्यहाँनिर डुबेको छ, अनि त्यो पनि पाउँछौँ कि भन्ने एउटा आशले पनि हो, र अर्को कुरा चाहिँ हाम्रो बाध्यता पनि हो, यहाँबाट अन्त जाने ठाउँै छैन, त्यही बाध्यताले पनि हामी बसिरहेछौँ।
9: नुवाकोटको टोखा छहरे सड़क खण्डमा राति यात्रा गर्न रोक लगाइएको छ। सड़क विभागको सूचना अनुसार नुवाकोटको टोखा छहरे सड़क खण्ड अन्तर्गत शिवपुरी गाउँपालिका 8 घट्टे खोलामा बाढ़ी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै राति 10 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालन गर्न रोक लगाइएको हो। अर्को सूचना नभएसम्म उक्त सड़क बन्द रहनेछ। सरकारले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा सुत्केरी आमा तथा नवजात शिशु बालबालिकाको स्वास्थ्य सेवाको अनुगमन गर्न समिति गठन गरेको छ। समितिले प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको अवस्था, जनशक्ति, औषधि सामग्रीको उपलब्धता र स्वास्थ्य जोखिमको अनुगमन गरी आवश्यक पहल गर्ने जनाएको छ।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। विनाशकारी बाढ़ीले निम्त्याएको संकट समाधानका लागि संसद र संसदको भूमिका
11: व्यवस्था नरहेसम्म आवास के हो त्यो दिने र केही राहतको सुविधा दियो भने क्रमशः जीवन चाहिँ सामान्यकरण भएर जान्छ भन्ने ठान्दछु मैले।
0: विशेष श्रृंखला हेलो संसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरी मात्रै दोस्तिन्छौ,
12: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
12: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
12: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाहको छोरा छोरीको सपना जगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र उमेरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएम। उच्च गति, भरपूर्ण कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङको लागि देश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने देश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने देश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद। नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। आजको संवाद श्रृंखला हेलो सांसदमा रसुवाको घोटेकोशी बाढ़ी र बाढ़ीले पारेको प्रभावको बारेमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कौडेलसँग संवाद प्रस्तुत गर्दैछौं। विशेष धादिङ लगायतका क्षेत्रमा बाढ़ीले पारेको प्रभाव त्यस क्षेत्रका नागरिकको जीवन रक्षाका लागि चल्न पर्ने कदमका बारेमा साथी सन्तोष सिंह रावल सांसद कर्णेलसँग कुराकानी गर्दै हुनुहुन्छ।
13: वर्षुवा नुवाकोटको तुलनामा त कमै हो, तर पनि अब त्यहाँ 400-500 घरहरू प्रभावित छन्। घर पुरिया छन्, त्यहाँ बनाउनु भन्दा पनि बगाएको थोरै छ, पुरिया धेरै छ, माटो चाहिँ पुरै भरिएको छ, त्यो फाल्ने कामहरू हुँदैछ। अब 400-500 चाहिँ त्यही परिवारहरू प्रभावित भएर कतिपय होल्डिङ सेन्टरमा बसेका छन्, कति हाम्रो आफ्ना सासुमा बसेका छन्, कति आफ्नै घरहरू अठाउँ छ भने ती घर बसेका छन्। त्यस्तो
14: तपाईँ त्यहाँ गइरहँदाखेरि त्यो बाढी पीड़ितहरूले अब तपाईँलाई व्यक्त गरेका कुराहरू चाहिँ के छन्? उहाँले
13: हामीमा पुरिएको हुनाले गर्दा व्यवसाय गरेर खानेहरूको त्यो घर पुरिएको छ, अब त्यहाँ त्यो ठाउँबाट उठ्नु पर्ने हो कि भन्ने चाहिँ डर पनि छ उहाँहरूलाई। त्यसो हुनाले गर्दा चाहिँ त्यसैमा उहाँहरूको बढी चिन्ता देखिन्छ।
14: अब के छ विकल्प त्यहाँको पुनस्थापना गर्ने अनि राहतको कुराहरू के कस्तो छ?
13: राहतको त त्यति धेरै समस्या छ जस्तो मलाई लाग्दैन, होइन? अलिक दीर्घकालीन खालका चिजहरू दिनुपर्ने आवश्यकता चाहिँ छ, तर तत्कालीन खाद्यान्न आदि लगायतका विषयहरू चाहिँ त्यति धेरै समस्या भए जस्तो लाग्दैन। बरु अब रात चाहिँ दिने, रात केमा पकाएर खाने भन्ने चाहिँ समस्या छ। बस्ने ठाउँकै मूल समस्या कहाँ हो, त्यो दिएका राहतहरू राख्ने ठाउँ भन्ने पनि ठहरन छैन। आवासको समस्या चाहिँ मूल समस्या हो जस्तो मैले देख्छु अहिले। अब बच्चा बच्चीहरूको पढाइ सक्ने लेखाइका कुराहरू पनि अर्को एउटा गम्भीर मुद्दा भएर आएको देख्छु।
14: तपाईँ सांसद बनेपछि आफ्नो निर्वाचन क्षेत्रका जनताले सबैभन्दा बढी भोगिरहेका कुन समस्या छन् जस्तो लाग्छ?
13: त्यहाँ त धादिङ जिल्ला एउटा चाहिँ दुर्गमय जिल्ला मानिन्छ। धादिङ जिल्ला पनि मान्छौँ दक्षिण बेल्टको हो, त्रिशुली वारीकै, त्रिशुली वारी त्रिशुलीको पासमा गाडी चाहिँ कुदिराखेको छ, तर दक्षिण महाभारत अत्यन्त बिकट छ। त्यहाँ चेपाङ जातिका मान्छेहरू छन्, त्यहाँ तामाङ जातिका मान्छेहरू छन्। यो त कर्णाली जस्तै दुर्गम छ, बाबुरा तपाईँको जस्तो दुर्गम छ, दार्जिलिङ पनि त्यस्तै दुर्गम छ। यसो हिउँदमा गाडी जान्छ, तर बर्खामा गाडी जाँदैन। अहिलेको गाडी रोकिएको स्थिति छ, 3-4 महिना गाडी रोकिन्छ, त्यस्तो खालको स्थिति छ।
14: होइन, अब यो राजधानीसँगै जोडिएको जिल्ला पनि हो, अनि के कारणले चाहिँ त्यो दुर्गम?
13: त्यही हो चाहिँ दार्जिलिङको समस्या आजदेखि होइन, यो तराईका कारणले पनि राको दरबारलाई मान्छे सप्लाई गर्ने आवश्यक चिज बिजहरू सप्लाई गर्ने ठाउँ चाहिँ भयो, तर त्यो पुरै त्यहाँबाट चाहिँ हाम्रो साधन स्रोत चाहिँ आयो पनि अहिलेसम्म पनि त्यो निरन्तरता छ। धादिङ नजिक छ, बत्ती मुनिको छाया भने जस्तो अँगारो चाहिँ त्यहाँ अँगारो छ, ध्यान पनि त्यति धेरै जाँदैन। हामीले पनि जुन हिसाबले आवाज उठाउनु पर्ने हो त्यो उठाउन सकेका छैनौँ। नेपालमा फेरि जो चाहिँ पुग्नु छ त्यसैले साधन स्रोत आफ्नो क्षेत्रमा लैजाने परम्परा छ, त्यो अनुसार अब त्यो अनुसार पहुँचवालाहरू
14: तपाईँकै पार्टीको सरकार थियो होइन, नेकपा एमाले, अब अहिले चाहिँ राष्ट्रपतिको सरकार भएको छ। अहिलेको अवस्थामा चाहिँ तपाईँको गाउँठाउँमा विकास लिनको लागि अर्थात बजेट पार्नको लागि कतिको समस्या देख्नु भएको छ नि?
13: हामीलाई चाहिँ त्यो कनेक्सन पनि छैन, अब डिटिआईको सरकार भएको कारणले गर्दा अब उहाँहरूलाई पर्याप्त छ उतैतिरै, दुइटै प्रत्यक्ष जित्नु भएको छ, त्यो राष्ट्रपतिले जितेको छ, उहाँले के गरिराख्नु भएको छ हामीलाई थाहा छैन। एउटा त समानुपातिक, त्यसो पनि प्रतिपक्षी
14: बोलेको कुराहरू त्यहाँ
13: बोल्न होइन, बोल्न त बोल तपाईँहरूले सुन्नुहुन्छ, जनताले सुन्छन् नसुन्नु होइन, तर सरकारमा हाम्रो पहुँच छैन।
14: अब तपाईँले सरकारमा पहुँच छैन भनिरहँदाखेरि तपाईँको क्षेत्रमा कसको चाहने त तपाईँलाई हो नि त, जनताले होइन, जनता सामु चाहिँ तपाईँले कुराहरू कसरी?
13: जनता सामु त भनिराखेका छौँ हामीले, त्यहाँका चाहिँ मूल आवश्यकताहरूको बारेमा अहिले पनि आवश्यकता छ। जस्तो अहिले चाहिँ अब यो कृष्णगिरको परेवा भिरको जुन पहिरोहरू छन्, ती पहिरोले गर्दा सम्पूर्ण यातायात प्रणाली रोकिएको स्थिति छ, काठमाडौँको त्यहाँलाई समस्या भइरहेको छ। हामी त्यसको विकल्पको रूपमा पारिपट्टि त्रिशुली पारिवारको एउटा बाटो बनाउनु पर्छ, पुरै मुवाकोटदेखि रसुवाको छेउदेखि अब सकिन्छ भने मुगलिनसम्म तनहुँसम्म नै पुग्ने गरी बाटो बनाउनु पर्छ। त्यो बाटो भयो भने इमर्जेन्सीको बेलामा काम लाग्छ भन्ने छ। अब धादिङ पुरै अहिले सदरमुकामै कटअफमा परेको छ, यातायात प्रणालीबाट धेरै घुमेर मात्रै त्यहाँ जान सकिन्छ, त्यस कारणले त्यो पहिलाको पुल लगाएको छ, त्यो पुल निर्माण गर्नु पर्यो। त्यस्तै गरी अहिले चाहिँ पक्की पुलै 6 वटा लगाएको छ, हिलिङ्गे पुलहरू चाहिँ 10-15 वटा लगाएको छ,
11: त्यसो हुनाले अब त्यो यातायात प्रणालीलाई उब्जन्ने कुराहरू अहिले महत्वपूर्ण विषय हुन गएको छ.
14: तर अहिले तत्कालको समस्या भनेको बाल बालिकाको शिक्षा स्वास्थ्य यो कुरामा चाहिँ विशेष गरी ध्यान दिनुपर्ने अवस्था छ. यो कुरालाई चाहिँ कसरी हेर्नु भएको छ?
11: शिक्षा स्वास्थ्य महिलाहरूको समस्याहरू जुन अलिकता होल्डिङ सेन्टरहरू पनि छन् भन्ने चाहिँ त्यो त सामान्य हामी गर्नु कुरा हो. होल्डिङसँग सामान्य अब त्यहाँ राखेर थालिसकेको मान्छे हुन्छन् त्यहाँ तिनले समस्या बनाएको छ. अब मुख्य गरेर चाहिँ यातायात प्रणालीलाई चाहिँ जोड्ने कस्तो छ भने कतिपयका विद्यालय पारी छन् विद्यार्थी उवारी छन् कतिपयको विद्यार्थी पारी छन् विद्यालय महाविद्यालयहरू उवारी छन् तिनीहरूको कनेक्टिभिटी तिनीहरूलाई पढ्नु जाने सुविधा दिनुपर्ने हुन्छ र त्यसको लागि यातायात प्रणालीलाई व्यवस्थित बनाउनु पर्ने एउटा मूल कुरा हो. आवासको व्यवस्था उहाँहरूलाई गर्नुपर्ने आवश्यकता छ.
0: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ. सुन्ने प्रयास गर्नुहोला. उद्योग मन्त्रीमा दीपक कुमार शाह नियुक्त हुनुभयो. मन्त्री परिषदले मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक प्रक्रियामा लैजान सैद्धान्तिक सहमति दिएको छ. प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भयो. मन्त्री परिषद बैठकबाट प्रधानमन्त्री राहत कोषमा 12 अर्बभन्दा धेरै रकम मूलदान रहेको जानकारी दिएको छ. रसुवाको भुटेपुसी बाली पछिको पुनर्निर्माणमा करिब 7 अर्ब आवश्यक पर्ने देखिएको छ. पुनस्थापनाका लागि तत्काल काम गर्न विपक्षी दलहरूले माग गरेका छन्। अदालतका फैसला शीघ्र र प्रभावकारी कार्यान्वयन गर्न संसदीय समितिले निर्देशन दिएको छ. सप्तरीको एउटा अस्पताल परिसर बाहिरै छुटकरी भएको विषयमा अस्पतालसँग स्पष्टीकरण माग गरिएको छ. र नेपाल ईसीसी इमर्जिङ टीम्स एसिया कपको लागि छनौट ओमान सेमी फाइनलमा पराजित भएको छ अनि अन्नपूर्ण एमभीएमको फाइनलमा प्रवेश गरेको छ. हवस् आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि भदौ 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला. अहिलेलाई

0: Sound check. Sorry, FM. Studio time.
1: It's 8 p.m. रात को 8 बजे.
2: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा द्वारामाई ऑफसेट प्रेस सोलु दुतुन नगर पालिका 5 सोलु खुम्बू.
0: सामाजिक रूपांतरण का लागी यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
3: आजकल बाल विवाह को कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरी मात्र दुस्तिन्छ.
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो. तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ.
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ.
3: बाल विवाह रोक्नु दोष होइन, विश्वास आवश्यक छ.
4: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ.
3: बाल विवाह रोकौं, छोराछोरीको सपना जगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ. जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र उनीहरूसी सामुदायिक रेडियो उदयपुर र सीआईएन.
5: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम.
6: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्. हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ.
5: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम.
7: तीन महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्. क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700. साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू. वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा. आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147. शर्तहरू लागू हुनेछन्.
0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.

0: नमस्कार, कार्यक्रम प्रसार संवादमा तपाईलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सन्तोष रावल।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरका विभिन्न सामुदायिक रेडियोबाट सुन्न सकिन्छ। साथै यो कार्यक्रम सीआईएन खबर .com र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन मार्फत पनि सुन्न सकिन्छ।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौं। भविष्यका कर्णधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यको बारेमा कुराकानी गर्नेछौ।
0: कार्यक्रम पोषण संवादको आज 150 भाग हामी प्रसारण गर्दैछौ। आजको कार्यक्रममा हामी रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भीषण बाढ़ीले बालबालिका र बाल पोषणमा पारेको प्रभाव र पोषण सुधारका लागि गर्नुपर्ने कार्यको बारेमा छलफल गर्नेछौ।
1: रसुवाको भोटेकोसे नदीमा आएको बाढ़ीका कारण 1300 भन्दा धेरैको मृत्यु भइसकेको छ भने कयौं बालबालिका अभिभावक विहीन भएका छन्। रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्ला बाढ़ीबाट बढ़ी प्रभावित छन्। त्यहाँ प्रभावित भएका बालबालिका तथा किशोर किशोरीहरूले विभिन्न समस्या भोगिरहेका छन्। नुवाकोट पुग्नुभएका साथी सुषमा श्रेष्ठले उहाँहरूसँग भेटेर कुराकानी गर्नुभएको छ। एकैछिन सुनौ उहाँहरूलाई।
2: कस्तो भयो त भनेर मन लाग्यो छैन
3: त्यति बेला चाहिँ घरपन गरे हटाएर घरपन लागेको थिएन। त्यो बेला नेटवर्क थिएन नि त, हामी जङ्गलमा थियौँ त्यो बेला फोन लागेको थियो। पछि चाहिँ आइसके भनेर त्यो बेला के आयो मेरो घरमा के भयो होला भनेर थियो। होला घर बगाइसो भन्ने लाग्यो किनकि धेरै कुरा आयो उतामा त्यत्रो त्यो यति ठुलो ठुलो घर बगाइसकेको थियो। अनि मम्मी बुवा सबै कुरा नहुँदा घरको मान्छे के भयो होला भन्ने त एकचोटि कुरा भएको थियो। त्यो हुन्छ भन्नुभएको थियो अनि ढुक्क भयो। एकचोटि कुरा चाहिँ भएको थियो। कसरी कुरा गर्नुभएको थियो? लाग्यो फोन बल्ल बल्ल नेटवर्क नआएर यताउता गरे जस्तो लाग्यो।
4: कति बेरपछि?
3: लगभग 1 घन्टा भयो।
4: 1 घन्टाको समयसम्म त डर भयो होला। के भन्छ त्यति बेला मनमा
3: के हुने? ढुकढुक भाग्यो, धेरै टेन्सन भाग्यो।
4: तर मम्मी बुवा कहाँ हुनुहुन्छ, कस्तो हुन्छ,
3: के भन्नुहुन्छ कि हुँदैन भनेर
4: सबैजना एक घन्टासम्म त थाहा थिएन नि त के छ अवस्था भएर। अनि 1 घन्टापछि थाहा हुँदा कस्तो लाग्यो? कुरा
3: खुसी लाग्यो।
4: कतिजनाको त हुनुहुन्न नि त बग्यो सबैजना?
3: धेरैजनाको हुनुहुन्न।
4: अब अहिले त्यो बाढीको बेला त्यो भिडियोहरू आइरहन्छ नि त, आइरहेको बेला हेर्दाखेरि चाहिँ कस्तो लाग्छ?
3: अलिअलि नराम्रै लाग्छ। अब आफ्नै अगाडि के भएर होला, भिडियोहरू हेर्दा त मलाई त्यस्तो केही पनि लाग्यो।

0: खाना राम्रो दिइरहनु
1: भएको छ।
0: स्वास्थ्यमा केही समस्या भएको छ? छैन सर, सबै सरकारी प्याडहरू दिनुभएको छ, प्याडहरू दिनुभएको छ त। अलिकति सहज अवसर लागेको त्यस्तो छैन, केही कम्प्लेन छैन। के चाहिँ खानेकुरा आफ्नो घरको घरमा त सबै आफ्नो घरमा पकाएर आएको जस्तो हुँदैन नि त, यसरी धेरैजनालाई पकाउनु आफ्नै घर बसेर आएको त हुँदै हुँदैन। मसला खाँदै खान्छु, यहाँ मैले खाँदैन कठिन भइसक्यो, मसला खुवाउँदैन नि अब यति बिजन भए त्यही ठुलो घरमा चाहिँ जस्तो अब दुध बाछा मासु अन्डा गेडागुडी यता सबै खाने गराएको होला, या के छ भन्न पर्छ नि? होइन त्यस्तो दुधहरू खाने गरेको छैन, मलाई मिठो लाग्छ। म तपाईँ मन पर्ने अब बिरान भएको छ त्यो पनि, अब टिका लाउनु थाल्दै होला, होइन छ दिन सात दिन भइसक्यो खाएको, अब त्यही भयो नि, खानु पाए चाहिँ ठिकै लागेर त्यस्तो सोध्नु हजुरलाई सर। मेरो नाम शीला दाहाल हो, म चाहिँ आठ क्लासमा सक्छु, सेकेन्डरी स्कुलमा पढ्छु, अनि म चाहिँ देवीघाटमा बस्छु होइन। त्यो बेला चाहिँ हाम्रो स्कुल खोलेको थियो, अनि हामी चाहिँ कोचिङ जान्थ्यौँ बिहान होइन, अनि खाना खाना चाहिँ नजिक मेरो घर थियो, अनि म चाहिँ खाना खानालाई भनेर घरमै आउँथेँ होइन, अनि खाना खाएँ मैले होइन, अनि साथीहरू पनि हुन्छ नि त, अनि खाना खाएँ, अनि फेरि स्कुल फर्किँदाखेरि त के भन्नुहुन्छ भने सबैजनाले बारी आयो भाग्नुहोस् भन्नुहोस् भन्नुहुन्छ होइन। मैले चाहिँ विश्वास गरेन कि पहिला सानै आउँछ भन्थ्यो नि, अनि फेरि स्कुलै बिदा भयो भनेर हल्ला भयो त्यहाँको सानो सानो भाइ बहिनीहरूले, अब दिदी स्कुल बिदा भयो हजुर नजानुहोस् भन्नुभयो होइन। मैले आतिरै घर गएँ, अनि घर गएर फेरि मैले अब भागम भागम सबैजना भागिरहनु भएको छ, माथि माथि पिपलटारतिर जानुभएको छ भनेको, अनि त्यस्तो धेरै पताउनु भएन, अनि फेरि पछि सानै आउँछ बारी भन्थानु भयो, अनि फेरि पछि त हल्लै आइहाल्यो, अनि पुरा केही झिक्नाले पनि भ्याएन हामीले होइन, अनि हामी चाहिँ भाग्यौँ मजाले भ्याएको भाग्यौँ भाग्यौँ भाग्यौँ, केही झिक्न नि भ्याएन। अब हामी सम्पत्तिहरू सबै छोड्यौँ पछाडि नै बारीमा छोड्यौँ होइन, भाग्यौँ भाग्यौँ भाग्यौँ, अनि आफ्नो जान जोगायौँ।
2: तपाईँ जाँदाखेरि तपाईँले घरमा मम्मी बुवालाई भन्नुभएको?
0: मेरो घरमा चाहिँ मम्मी र बाबा चाहिँ हुनुहुन्छ, हाम्रो पसलमा त्यही पसल उठाउनु जानुभएको थियो, घरमा चाहिँ आमा मात्रै हुनुहुन्छ, अनि आमाले नि अब ठुलो आउँदैन होला भन्नुभयो, अनि पछि त ठुलै आयो, अनि मम्मी र बाबा पनि अब खोला त ठुलै आयो, अब भाग्नुपर्छ भने, अनि सम्पत्तिहरू केही पनि नलिकन हामी सबैजना भागेकै हो। अब घरको यादहरू आएको छ, बुक कपीहरू घरमा चाहिँ त्यसो सबै बगायो, अब केही सामानहरू पनि केही झिक्न भ्याएन, पुरा एक्कासी आयो बारी, अनि सबै घरहरू पनि बगायो, केही पनि झिक्न भ्याएन, हामीले सबै भिजो गयो घरै बगायो। अब किताबहरूको त के कुरा गर्नु, स्कुलको ब्याग किताबहरू नोट कपीहरू पुरा ठेक पनि छैन, घरै छैन। यो घटनाले चाहिँ के सिकायो भन्दाखेरि हामीले चाहिँ त्यो रिस्क लिएर बस्नु हुँदैन, घरमै भागिहाल्नुपर्छ, केही जोखिम मोल्नु हुँदैन, कि यहाँको राम्रो छ राहतहरू ल्याउनुहुन्छ पार्नुहुन्छ, तर जसलाई चाहिँ धेरै राहतको आवश्यक छ उहाँहरूले चाहिँ धेरैचोटि नपाइरहनु भएको छ, अरूहरूले चाहिँ धेरै लिनुभएको छ।
2: अरूहरू भन्नाले
0: अरूहरू जस्तो कि कसैको त घरभित्र बारी मात्रै पसा हुन्छ, कसैको घरै गइसकेको मान्छेले चाहिँ धेरै राहत पाउनु भएको छैन, अनि घर नलगाएको अलिअलि मात्रै पानी पसेकोले चाहिँ बुढा बुढा लिएर गइरहनु भएको थियो। खानपानी राम्रै छ, समयमा दिनुभएको छ, तन्न पुग्ने दिनुभएको छ, राम्रो छ यताको खानपान चाहिँ, अब बस्ने व्यवस्था चाहिँ मिलाइदिए भए अलिक राम्रो
2: हुन्थ्यो,
0: व्यवस्था अब बस्नेको लागि व्यवस्था मिलाइदिनु पर्यो नि त।
2: ए अब पछिसम्म बस्न सधैँ पनि होला है, घर भयो भने अब त्यही ठाउँमा घर होस् भन्ने हो कि अन्त्य होस् भन्ने?
0: अब अन्त्य होस् भन्ने, अब त्यहाँबाट त आफै मरिस्यो, अब त्यहाँ बस्नलाई छुट्टी खालको डर हुन्छ मनमा, त्यस्तो बाढी आयो होइन। अब हाम्रो चाहिँ के होस् भन्दाखेरि एउटा राम्रो बासस्थानको व्यवस्था होस्, अनि खानपानहरूको अब केही झिक्न भ्याएन, अनि पुरा सरकारले नै हो खानपानहरू बस्ने व्यवस्था गरिदिनु पर्यो हामीलाई,
2: अनि पढ्नु चाहिँ पर्दैन,
0: पढ्नु नि पर्छ। पढ्नलाई व्यवस्था होस् अलि राम्रो,
2: किताब कापी पनि छैन, कहिलेदेखि पढ्न पायो भने कस्तो लाग्छ?
0: चाँडैभन्दा चाँडै पढ्न पायो भने, किनकि एकदम पनि नजिक आएपछि अब बारीले सबै कुरा बगाइसक्यो नि त, त्यही भएर अलिक एकदम चाहिँ अलिक परे सारिदिन पाए हुन्छ।
2: सरकारलाई प्रश्न सोध्नु भने के सोध्नुहुन्छ?
0: हामीलाई चाहिँ बासस्थान चाहियो होइन, हामीले जसरी पनि पढ्न पाउनु पर्यो, छिटो भन्दा छिटो पढ्न पाउनु पर्यो कि, अब यो बारीले गर्दा हामीले चाहिँ
2: पढाउनुहुन्छ
0: हजुर,
2: अब के भयो भने पढ्नुहुन्छ,
0: के भयो भने पढ्नुहुन्छ, राम्रो व्यवस्था भयो भने पढ्ने

0: घरमा बस्नको लागि केही निश्चित ठाउँ हुन पर्यो नि त, त्यहाँ बस्ने त्यहाँनिर खाने गर्नेवाला पुरा निश्चित ठाउँ हुन पर्यो, आफ्नो व्यवस्था पुरा पक्क हुन पर्यो अनि स्कुल जाने पर्ने।
1: अब पढ्नलाई त त्यस्तो डिस्टर्ब त हुँदैन, डर लाग्दैन स्कुल गएर पढ्न,
0: अब त्यस्तो डर चाहिँ लाग्दैन होला।
1: मम्मी बुवालाई कसरी के भन्नुहुन्छ? मम्मी बुवा
0: मम्मी बुवाहरूलाई अब के भन्नु,
1: के भन्नु अहिले?
0: अब टेन्सन नगर्ने, अब घर सम्पत्ति गए पनि मान्छेको ज्ञान जोगियो सबैको, त्यो कसैको कोही गयो भनेर त्यो निराश हुनु परेको छैन, सबैको ज्ञान जोगियो, त्यो नै सबभन्दा ठुलो कुरा हो। अब धन सम्पत्तिहरू त पछि नै कमाउन मिल्छ नि त
1: भन्नुहुन्छ मम्बुवाले। अनि तपाईँलाई के लाग्छ?
0: अब मम्बुवाहरूको कुराहरू चाहिँ लास्टै सही हो, मान्छेको ज्ञान भन्दा ठुलो केही पनि छैन, धन सम्पत्तिहरू त पछि नै कमाउन मिल्छ नि त।
1: अब आफू पढ्ने, त्यो मान्छे बन्ने, कमाउने होइन, के भन्ने सपना?
0: मेरो सपना चाहिँ अब मम्बुवाहरूलाई राम्ररी पाल्ने, जे भन्ने पनि भविष्यमा जे भने पनि मम्बुवाहरूलाई खुसी राख्ने, खुसी राख्ने, त्यस्तै
1: घर बनाउने।
0: अब घर नि बनाउनु त पर्यो नि होइन,
1: तपाईँहरूलाई चाहिने सामान हुन्छ नि, ईश्वरलाई चाहिने, महिनावारीहरूलाई चाहिने, अरू बेला चाहिने कुरा चाहिँ
0: प्याडहरू दिनुभएको छ, कपीहरू नै दिनुभएको छ अरे, म चाहिँ मामा घर गएको थिएँ।
2: नुवाकोट पुग्नुभएका सीआईएम कर्मीसँग बालबालिका तथा किशोर किशोरीहरूले पोषणको अवस्था र आफूले भोगेका विभिन्न समस्या र आफूलाई आवश्यक कुराहरूको बारेमा पनि जानकारी गराउनुभयो। त्यसै सन्दर्भलाई लिएर हामीले विभिन्न विज्ञहरूसँग कुराकानी पनि गरेका छौं। बाढ़ीले प्रभावित क्षेत्रमा अहिलेको अवस्थामा होल्डिङ सेन्टरको व्यवस्थापन लगायतका विभिन्न कुराहरूमा ध्यान दिइएको छ। त्यसमा बालबालिकाको पक्षमा पनि विशेष ध्यान दिन आवश्यक छ। विशेष गरेर बालबालिकाको पोषणमा के कुरामा ध्यान दिनुपर्दछ र यो समयमा गतिलो खानेकुरा बालबालिका र किशोरीहरूले प्राप्त गरेनन् भने मनोविज्ञानमा के असर पर्दछ भनेर हामीले मनोविद पदम प्रसाद घिमिरेसँग कुराकानी गरेका छौं।
3: बालबालिका जन्मिने बित्तिकैदेखि हामीले 18 वर्षसम्मकोलाई मान्नु पर्यो र 18 वर्षसम्म भनेपछि उमेर अनुसारको फरक फरक प्रतिक्रिया हुन्छ। 3 वर्षसम्मको बच्चाहरूले चाहिँ आफ्नो नजिकको मान्छेले आफूलाई छोएन भने रोई कराई गर्ने, सही मान्छेले नछोएसम्म अविश्वास गर्ने सम्भावना हुन्छ भने 3 वर्षभन्दा बढीकोले चाहिँ मेरो अभिभावक खै त मलाई बुवा नै चाहियो, आमा नै चाहियो, खास गरेर आमा नै चाहियो, कतै जानुभयो भनेर भन्दाखेरि त्यो स्याहार गर्ने मान्छेले चाहिँ बुझाउनलाई चाहिँ गाह्रो हुन्छ अहिलेको सन्दर्भमा, र भविष्यको अनिश्चितता उनीहरूको दुई कुराहरू गुम्यो सँगसँगै। पहिलो नम्बरमा आफूलाई ख्याल गर्ने अभिभावक गुमाउन पुग्यो, दोस्रो नम्बरमा चाहिँ आफ्नो परिवारको बच्चाको लागि घर भनेको नितान्त घर मात्रै होइन, वरिपरिको वातावरण, साथी भाइ सङ्गिनी सबैलाई हामीले घर भन्दै घर घर पारिवारिक भन्ने कुरा बुझ्छौं। भनेपछि दुईटै कुरा गुमाएर अब नयाँ परिवेशमा उनीहरू आउनु पर्दा, जबरजस्ती आउनु पर्दाखेरि उनीहरू चाहिँ अहिले छक्क परिरहेछन्, म कहाँ आए होला, के होला भनेर त बुझ्नै सकिरहेका छन्।
2: अब यो अवस्थामा चाहिँ भनौँ न, बालबालिकाले अलिकति समयमा खान नपाउँदाखेरि उहाँहरूले त्यो किसिमको वातावरण नपाउँदाखेरि उहाँहरूलाई कस्तो चिन्ता हुन्छ अथवा बाल मनोविज्ञानमा कस्तो असर पर्छ?
3: सानो बच्चाहरूलाई त उनीहरूलाई त छिनछिन नै भोक लाग्छ, एक वर्षसम्म नपुगेको बच्चाहरूले त उनीहरूले हात खुट्टा फालेरै उनीहरूले चाहिँ भोक लागिरहन्छ। अब त्यो बेलामा चाहिँ हामीले बेलामा पुर्याउन सकेन भने उनीहरूको रुन्चेपनाको विकास हुन सक्छ एक। दोस्रो नम्बरमा चाहिँ यदि बुवा आमा आमा बाँचेकै भए पनि उहाँले चाहिँ राम्रोसँग स्याहार पाउनु भएको छ कि छैन, पौष्टिक तत्व पाउनु भएको छ कि छैन, यदि पौष्टिक तत्व नपाएको भएदेखि उहाँले प्रशस्त रूपमा दुध दिनै सक्नुहुन्न, आउँदै आउँदैन एक। अनि अर्को कुरो चाहिँ आमाले मा प्रशस्त दुध उत्पादन हुनुको लागि आमाको मनोविज्ञान चाहिँ स्वतन्त्र, सुरक्षित र भरपर्दो हुनुपर्छ भनेपछि, र मनोवैज्ञानिक रूपमा आमा पनि पीड़ित हुनुहुन्छ जो बाँचेको आमा बच्चा पनि नयाँ ठाउँमा आएर अप्ठ्यारोमा परेछन् कि यो अहिलेको विपत्तिको बेलामा चाहिँ राम्रो पछि के छ भने बच्चाले अलिकति अनुकूल पाउने बित्तिकै उनीहरू पूर्व अवस्थामा चाहिँ चाँडै फर्किन सक्छन्।
2: अहिले अब जो आउँछ चाउचाउ ल्याउँछ भन्ने जस्तो अथवा बिस्कुट ल्याउँछ भन्ने बालबालिकामा हुन्छ नि, बालबालिकामा जे चाहिएको छ पोसिलो कुराहरूदेखि त्यो कुराहरू अब कोहीलाई चाहिँ त्यही कुरा मनपर्छ फेरि बालबालिकाको मनोविज्ञानको हिसाबले होइन, त्यो त्यस्तो कुरालाई चाहिँ कसरी ध्यान दिनुपर्छ?
3: वास्तवमा यी कुराहरू किन हुन्छन् त भन्दा चाहिँ म खास गरेर विपद तयारी कक्षाहरूमा हामी बस्दाखेरि कि हामीले नेपालीले चाहिँ विपत्ति पर्ने परिसकेपछि चाँडै बिर्सिने चाहिँ हाम्रो एउटा नियति नै भयो। विपत्ति पर्दाखेरि हामीले मिनिमम स्ट्यान्डर्डहरू के न्यूनतम मापदण्डहरू के हुन्, के कुरा पालन गर्नुपर्छ, के कुराको लागि हामीले चाहिँ जोखिम ठाउँमा अथवा विपद परेका ठाउँमा प्रभावित मान्छेलाई कस्तो किसिमको खाद्यान्न लैजाने, के गर्ने भन्ने कुरा न राज्य स्तरसँग त्यो तयारी अवस्थामा छ, न त्यो स्थानीय सरकारसँग छ, न हामी सर्वसाधारण जनता नै सचेत छौँ। त्यसले गर्दाखेरि चाहिँ हामीसँग जे पाइन्छ जो बिग्रिँदैन तुरन्त त्यही कुराहरू लैजान चलन छ। त्यो तत्कालको लागि चाहिँ ठिक हो तर 72 घण्टापछि चितो उपयुक्त होइन। फेरि
2: अबको समयमा चाहिँ जो अप्ठ्यारोमा परेका बालबालिकाहरू हुनुहुन्छ होइन, उहाँहरू अब त्यो होम सेन्टरमा बस्दाखेरि भनेको जस्तो कुराहरू नपाउनुहुन्छ, अझ किशोरी युवाहरू भर्खर छोरा छोरीहरूलाई आफ्नो किसिमको अप्ठ्यारो हुन्छ, त्यस्तो बेलामा चाहिँ उहाँहरूको मनमा कस्तो खालको असर पर्छ र उहाँहरूलाई परामर्शको कतिको आवश्यकता पर्छ?
3: यही बेलामा हामीले खास गरेर हामीले छोरीहरू किशोरी छोरीहरूमा हामीले ख्याल गर्नुपर्ने एउटा चाहिँ उनीहरूमा यौनिक उत्सुकता सुरु भएको हुन्छ, दोस्रो नम्बरमा रङ्गशोला सुरु भएको हुन्छ, तेस्रो नम्बरमा चाहिँ 81 नयाँ ठाउँमा आउँदाखेरि चाहिँ केही पनि थाहा छैन कहाँ कसरी व्यवस्थित गर्ने हो भन्ने कुराले चाहिँ मनोवैज्ञानिक रूपमा अब असुरक्षित छु भन्ने खालको चाहिँ महसुस हुन्छ। त्यसो हुनाले हामीले सम्भव भएसम्म त्यो होल्डिङ सेन्टरहरूमा छोराको लागि टोयलेट र छोरीको लागि टोयलेट चाहिँ फरक ठाउँमा बनाइदिनुपर्छ, अनि अर्को चाहिँ त्यो सेनिटरी प्याडहरू चाहिँ डिस्पोज गर्न त्यो सुरक्षित तरिकाले राख्ने ठाउँहरू चाहिँ तुरन्त व्यवस्था गर्नुपर्छ। त्यसले गर्दाखेरि चाहिँ उनीहरूमा कम्तीमा ल नयाँ ठाउँमा आए पनि म सुरक्षित रहेछु यदि भने पनि त रहेछ भन्ने कुरा चाहिँ हुन्छ।
2: यो बेलाको जुन त्रास फेरि पनि आउला भन्ने त्रास हुनसक्छ, अरू अरू कुरा हुन्छ, यस्तो विपद पर्यो भन्ने हुन्छ होइन, त्यो त्रासबाट उहाँहरूले मुक्ति पाउने चाहिँ के उपायहरू हुन्छ?
3: यसको लागि चाहिँ हामीले उनीहरूलाई पहिलो नम्बरमा चाहिँ विपद भनेको चाहिँ लगातार आइराख्दैनन्, दोस्रो कुरो चाहिँ हामीले सुरक्षित ठाउँमा जाने बित्तिकै त्यसको जुन असरको कमी भइहाल्छ, अनि बालबालिकामा चाहिँ राम्रो पछि के छ भने अलिकति ठुलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन्, भन्न जति भन्न सक्यो मनको कुराहरू भन्न सक्यो त्यति नै उनीहरूको पीड़ा कम हुन्छ। दोस्रो नम्बरमा चाहिँ भन्न सकेनन् भने उनीहरूलाई रचनात्मक तरिकाले लेख्न लगाएर हुन्छ कि अथवा चाहिँ उनीहरूलाई चाहिँ चित्र बनाउन लगाएर हुन्छ कि अथवा कथाको माध्यमबाट विभिन्न तरिकाले चाहिँ उनीहरूले आफ्नो पीड़ाहरू भन्न सक्छन्। अपाङ्गता भएका बालबालिकाको लागि अलिकति बढी चुनौती छ, खास गरेर सुन्न नसक्ने, देख्न नसक्ने अथवा हिँड्न नसक्ने अवस्थामा चाहिँ यस्तो खालको गतिविधि अझ बढी चुनौती थप्छ।
2: अब उहाँहरू सबैलाई अब सामान्य अवस्थामा फर्किनको लागि

0: गर्छौं
1: अहिले चाहिँ मलाई एउटा माने माने खुसी के लागेको छ भने हामी अलि सचेत हुन थालेछौँ थालेका छौँ र सामाजिक संस्थाहरूले पनि त्यस्तै किसिमको तयारीहरू गर्न थालेका छन्। यो घटना हुने बित्तिकै हाम्रो संस्था सडक आश्रित मानवको अभियान नेपाल संस्थाले सिविनसँग मिलेर चाहिँ हामीले लगभग शुरूमै एक चरण 30 जनालाई अर्को चरण 20 जना लगभग 50 जनालाई चाहिँ प्राथमिक मनोवैज्ञानिक सेवाको चाहिँ तालिम दिइसक्यौं र त्यसमा 12 जनालाई चाहिँ हामीले फिल्डमा खटाइसक्यौं। कसरी माथि उठ्न सकिन्छ? उहाँ छटपट्टिको अवस्थामा त्यहाँको नजिकको स्थानीय सरकारले कस्तो भूमिका खेल्नुहुन्छ? त्यो संरचना चाहिँ यस्तो संरचना हामीले तयारी गर्नु पर्यो कि उहाँको मन छटपट्टि नै बित्तिकै असहज हुने बित्तिकै त्यहाँ त्यो संयन्त्रमा जाने बित्तिकै सम्बोधन होस् भन्ने कारण चाहिँ त्यस्तो खालको संयन्त्र चाहिँ अझै विकास भएको छैन।
2: बारीपछि मनको घाउ निको पार्नका लागि खानपानको जति महत्व हुन्छ त्यति नै मनोपरामर्शको पनि हुन्छ।
3: बालबालिका र किशोर किशोरीको पोषणमा ध्यान दिएर राहत वितरणको काम हुनुपर्ने बताउनुहुन्छ बाल अधिकार कर्मी प्रह्लाद ढकाल। साथी लिन प्रकाश संघले उहाँसँग यसै सन्दर्भमा कुराकानी गर्नुभएको छ र नुवाकोट जिल्ला आफै पनि अन्नको भण्डार भएको हुनाले उहाँहरूले के अरे खानाको खासै त्यो भनौँ न क्राइसिस चाहिँ थिएन तर खोला पारी चाहिँ मान्छेहरू त्रिशुली पारी चाहिँ एकदम मान्छे कम मान्छेहरू गएको हुनाले त्यसको पर्सिपल्ट हामी त्यहाँ फोन गरेर खाद्यान्नको अवस्था के छ औषधिको अवस्था के छ सबै सोध्यौँ स्थानीयलाई र जाँदाखेरि खानाको अवस्था ठिक थियो हामीले खाना लगायौँ अनि त्यतिखेर अलिकति चाहिँ हाइजिनको स्पेसली बच्चाहरूलाई हाइजिनको साबुनको सेनिटाइजरको लगायतको कुराहरूको अथवा टुथपेस्टको मास्कको त्यस्तो कुराहरू खान्छ थियो त्यो लिएर हामी चाहिँ मलाई के लाग्छ मेरो आफ्नो विचार देख्यो भने एकद्वार नीति चाहिँ सामान्य समयमा हो कि वर्षको अरू सबै समय एकद्वार गरौँ तर इमर्जेन्सी एकद्वार नगरौँ होइन समन्वय सहकार्य र सहयोग गर्न जरुरी छ र सजिलै तरिकाले गर्न सक्छ र सबैभन्दा ठुलो कुरो भनेको विपद नपर्दाखेरिको तयारी महत्वपूर्ण हुन्छ। विपदमा जुन एरियाको जस्तो हामी बाल संरक्षण र बालबाल शिक्षामा हामी अनुभवी छौँ हामी 28 वर्षदेखि यो काम गरिरहेको छौँ नेपालमा तपाईँहरू शिक्षा र बालबालिकाको संरक्षण होइन उहाँहरूको सेफ गार्डिङ र अनि अलिकति बालबालिकाको लागि सुनको ठाउँहरू बनाइदिनुहोस् न भन्यो भने हामी हेपिङ सरकारले भन्नु पर्यो
4: त्यसको लागि अब संघीय सरकारले नै तोकिदिनु पर्यो अथवा स्थानीय प्रशासन स्थानीय जो सरकारहरूले तोकिएको छ उनीहरूले पनि त्यसरी चाहिँ सहयोगका लागि सहयोग गर्न आवश्यक छ।
3: मलाई के लाग्छ त्यहाँको आवश्यकता के हो त्यहाँको आवश्यकता र स्थानीय स्तरमा सहयोग गर्ने काम स्थानीय सरकारले गर्नु पर्यो। हाम्रो संविधानले त्यही कुरो भन्छ स्थानीय सरकार त्यहाँको लिड स्थानीय सरकार हुनु पर्यो तर केन्द्रीय अब राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूलाई र निकायहरूलाई अथवा सरकारी निकाय गैर सरकारी निकाय नागरिक संगठन जसको चाहिँ जे स्रोत क्षमता अनुभव छ उहाँहरूलाई त्यो क्षेत्रमा गइदिनुहोस् भन्ने काम चाहिँ केन्द्रीय स्तरबाट जस्तो
4: समाज सरकार
3: सरकारबाट समाज कल्याणबाट डाटा लिन सक्नुहुन्छ अथवा त बालबालिका महिला हाम्रो समाज कल्याण मन्त्रालयबाट डाटा लिन सक्नुहुन्छ त्यहाँ लिएर एउटा त तपाईँको क्षेत्र कुन हो तपाईँको क्षेत्र कुन हो यो गइदिनुहोस् यो गरिदिनुहोस् भन्नाले उहाँहरूलाई परिचालन गर्ने गरिदिनुहोस् भन्ने काम गर्न सक्छन् तर फेसिलिटेसन गर्ने रिसिभ गर्ने परिचालन गर्ने काम चाहिँ स्थानीय सरकारले गर्नुपर्छ। चामल मन लाग्यो चामल किनेर खान्छन् मकैको पिठो मन लाग्यो पिठो किनेर खान्छन् नुडल खान मन लाग्यो नुडल खान्छन् र म चाहिँ एकदम हाम्रो हेल्दी नुडल बनाउँदैछु है आफूलाई जे आफ्नो शरीरलाई सुहाउने आफ्नो बालबच्चाले इच्छा गरेको बच्चाको स्वाद एउटा हुन्छ हामी चामल लगेर होल्डिङ सेन्टरमा पेलिरहेका छौँ बच्चालाई चाहिएको छ अर्को बच्चाको स्वाद अर्को छ निड अर्को छ।
4: यो कुनै पनि विपद पछिको विभिन्न चरणमध्ये अब हामीले बालबालिका सुरक्षा कुरा र महिलामध्ये कुनै प्रकारको त्यसो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नुको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ के छ तपाईँको विचार यसमा
3: स्पेसली बालबालिका अब किशोर किशोरीहरू अझै नेपालको हिसाबमा भन्दा किशोरीहरू छोरीहरू माथि हिंसा यौन हिंसा दुर्व्यवहार हुन सक्छ कुनै पनि यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरी चेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छन् अनि उनीहरू अब आफन्तकोमा बस्दा अथवा चाहिँ उनीहरूले ट्राभल गर्दा
4: यो अवस्थामा चाहिँ एकदम रेकर्ड राख्ने हैन एउटा सिस्टम चाहिन्छ कि यो चाइल्ड प्रोटेक्सन अथवा चाहिँ संरक्षणको लागि सिस्टम चाहिन्छ
2: सँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। आज हामीले भीषण बाढ़ीले पुर्याएको क्षति र त्यसले बाल पोषण सुत्केरी तथा महिलाको पोषणमा पार्ने प्रभाव र पोषण सुधारका लागि यो समयमा गर्नुपर्ने कार्यका बारेमा छलफल गर्यौं। आजको विषयवस्तु तपाईलाई कस्तो लाग्यो? सल्लाह सुझाव जिज्ञासा एवं प्रतिक्रिया दिन सक्नुहुन्छ।
3: तपाईले हामीलाई हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन मा गएर पनि आफ्नो कुरा लेख्न सक्नुहुनेछ। हामी तपाईको प्रश्न तथा प्रतिक्रिया प्रसारण गर्नेछौं।
2: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सामुदायिक सूचना नेटवर्क सीआईएन ले तयार पारेको कार्यक्रम पोषण संवादबाट प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद दिदै म सन्तोषी रावल
3: अनि म दीपक आचार्य पनि बिदा हुन्छौं।

0: हजारों रेडियो कर्मी और करोड़ों नेपाली को माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल बानेश्वर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा सा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353।
3: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
4: उच्च गति भरपूर्ण कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: CIN को साझा खबर अब नेपाली पात्रोमा
6: स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
5: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
6: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
7: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ अहिले फेरि ढिलो होला नि
8: नमिला सुन न म त अब प्याकेटमा राखेर रेडीमेड खानेकुराहरू नखाने आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु
7: ओहो तिमी त घरको खाने भएछौ नि
9: के को सरसल्लाह हो दुईजनाको
8: होइन कि सर रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर
9: सही भन्यो शीतल जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ
7: ए हो र राम सर म पनि अब बजार या बनी बना खाना छोड्न सक्छु होला र
9: अवश्य सक्छौ यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अन्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि
10: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं पोसिलो खाजालाई प्रोत्साहन गरौं विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकुराब CIN
11: महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् बढी एचडी र एसडीटीभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
12: 5 बजे बिहान उठेर भरे 10 बजे राति सुन मैले हातै नै मिहिनेत गरे हुन्छ तर